0: नगरपालिका ज्येष्ठ नागरिकले हामीलाई आर्थिक सहयोग गरेको छ भने कुष्म नगरपालिकाको विशेष सहकारी मा चाहिँ हामीले कार्यक्रम सञ्चालन गरिरहेका छौँ र यो कार्यक्रम सञ्चालन गर्नका निमित्त हामीलाई सम्पूर्ण साथीहरूले एकदमै सहयोग गरिरहनु भएको छ र धेरै राम्रो प्रतिक्रियाहरू पनि हामीले प्राप्त गर्न सकिरहेका छौँ। यसका लागि हामी सबैजना परिवारका सदस्यज्यूहरूलाई धन्यवाद दिन्छौँ। महिला तथा बाल बालिका शाखा कुष्महरूलाई पनि हामी विशेष आभार व्यक्त गर्न चाहन्छौ। अनि मैले शुरूमै भने आज हामी बाल विवाहमा केन्द्रित रहेर कुराकानी गर्नेछौ, जहाँ मैले बाल विवाह सम्बन्धी अभियान चलेको छ र बाल विवाह चाहिँ छिटो गराइयो भने भएका कानूनी प्रावधान बारे जानकारी दिनेछौ। नेपालको मुलुकीय संहिता 2074 मुलुकीय अपराध संहिता 2074 अनुसार 20 वर्ष भन्दा कम उमेरमा गरिएको विवाह अवैध मानिन्छ। बाल विवाह गराउने, सहयोग गर्ने, जबरजस्ती गर्ने व्यक्तिलाई पनि कानूनी कार्यवाही हुने प्रावधान रहेको छ। यस्तो विवाहमा सहभागी अभिभावक, पुजारी र जो मिलाउने हुन्छन् नि हो तिनीहरू जन्ती गएका तिनीहरूलाई पनि कानूनी सजाय हुने व्यवस्था छ। त्यसैले तपाईँ कतै विवाहमा जाँदै हुनुहुन्छ र 20 वर्षभन्दा कम उमेरको विवाह बाल विवाहमा सामेल हुनु भएको छ भने त्यसमा पनि तपाईँले होसियारी अप्नाउनुपर्छ है त। र आज हामी एउटा गम्भीर सामाजिक समस्या बारे जानकारी तपाईँलाई दिइरहेका छौ। बाल विवाह भन्नाले पहिला त कानूनले तोकेको उमेर नपुगी विवाह गर्नु वा गराउनु हो। नेपालमा अहिले पनि कानून अनुसार विवाह गर्ने दुवै पक्षको उमेर कम्तीमा 20 वर्ष पुगेको हुनुपर्छ। यदि 20 वर्ष भन्दा कम उमेरमा विवाह गरिएको छ भने त्यो बाल विवाह मानिन्छ, कानून अनुसार अपराध मानिन्छ। नेपालको संविधानले पनि बाल बालिकाको अधिकार सुरक्षित गरेको छ। संविधानको धारा 39 अनुसार बाल बालिकालाई शोषण, हिंसा, बाल विवाहबाट सुरक्षित रहने अधिकार छ। बाल विवाहले बाल बालिकाको शिक्षा, स्वास्थ्य, मानसिक अवस्था, भविष्यमा नकारात्मक असर पर्ने भएकाले यसलाई रोक्न कानून बनाएका छन्। नेपालको कानूनमा बाल विवाह 2074 विवाह सम्बन्धी व्यवस्थालाई स्पष्ट रूपमा उल्लेख गरिएको छ है। दफा 173 अनुसार विवाहका लागि पुरूष अनि महिलाको उमेर 20 वर्ष पुगेको हुनुपर्छ। जतिले पनि हामीलाई सुनिरहनु भएको छ, विवाहका लागि उपयुक्त उमेर भनेको 20 वर्ष पूरा हुनु हो, पुरूष महिला दुवैजनाको है त। 20 वर्ष भन्दा कम उमेरमा गरिएको विवाहले कानूनी मान्यता दिँदैन र कानून अनुसार 20 वर्ष भन्दा कम उमेरमा विवाह गर्नु, गराउनु, सहयोग गर्नु, दबाव दिनु वा विवाह सम्पन्न गर्नु, गराउनु सबै अपराधी मानिनेछन्। यदि कसैले बाल विवाह गरायो भने उसलाई 3 वर्षसम्म कैद, 30,000 रूपियाँमा जरिवाना वा दुवै सजाय पनि हुन सक्छ। होसियार है त। यस कुरामा चाहिँ विशेष ख्याल गर्नुहोला। तपाईँको वरपुर छरछिमेकमा कहीँ कतै यस्तो पनि भइरहेको छ भने विशेष ध्यान दिनुहोला है त। यसमा अभिभावक, आफन्त, जन्ती, पुजारी, विवाह गराउन जाने सहयोग गर्ने जोसुकैलाई पनि कार्यवाही हुन सक्छ है। नेपालका धेरै ग्रामीण क्षेत्रमा अझै पनि विभिन्न कारणले बाल विवाह गरेको पाइन्छ, जस्तै कि गरीबी, अशिक्षा, पुरानो सोच। जस्तै हाम्रो हजुरआमाले त 15 वर्षको उमेरमै विवाह गर्नुभयो वा हाम्रो आमाको बिहा 10 वर्षमै भयो, 15 वर्षमै भयो, 11 वर्षमै मैले आमालाई बिहा गरे हो अनि तैँले गर्न मान्दैनस् भन्ने कुरा पनि हुन्छ कि गाउँ घरतिर। हो, त्यो चाहिँ पुरानो सोचाइ भएको वा सामाजिक दबाव। जस्तै फलानाको छोरीको बिहा भइसक्यो वा फलानाको छोराको बिहा भइसक्यो, उनीहरूको यस्तो भइसक्यो, उस्तो भइसक्यो, छोराछोरी भइसके, तर तेरो चाहिँ त बिहा गर्न मान्दिनेस् भन्ने प्रवृत्ति पनि हाम्रो सामाजिक दबावले पनि वा समाजमा हुने, ए बिहा गर्दै हुन्छ अब छोरीको बिहा त अम्काइदिएकै राम्रो है भन्ने पनि सुनिन्छ नि। तपाईँले पनि सुन्नुभयो होला हजुरको घर गाउँथे हो, त्यो भयो भने पनि थोरै सामाजिक दबावले पनि बाल विवाह भइरहेको अवस्था चाहिँ हामीले समाजमा देखिरहेका छौँ, विश्लेषणबाट छुट्याइरहेका छौँ। छोरीलाई बोझ सम्झिने प्रवृत्ति पनि हाम्रो समाजमा अझै पनि छ है। छोरीलाई बोझ हो यो तर्काको घर जाने जात हो, यसलाई धेरै पढाएर, धेरै हुर्काएर वा धेरै सिकाएर पनि खासै केही काम छैन है, यसलाई त बिहा दिदा हुन्छ भन्ने सुचाइ पनि छ कि हाम्रो समाजमा अझै पनि छ। तपाईँको घर गाउँमा पनि होला होइन, त्यो छोरीलाई बोझ सम्झिने प्रवृत्तिले पनि बाल विवाह बढेको चाहिँ देखिन्छ। अनि सुरक्षाको डर, जस्तै अहिले चाहिँ विभिन्न घटनाहरू भइरहेका छन्, बरु छोरीलाई विवाह गरेर दियो भने अम्किन्छ, आफ्नो दायित्व पूरा हुन्छ, वा एउटा काम एउटा बोझ हुन्छ नि, यसलाई ब्याएर देशले त हलुङ्गो हुन्थ्यो भाइ भन्ने हुन्छ कि गाउँघरतिर धेरै सुनिन्छ नि, होइन? हो, त्यो भएर पनि सुरक्षाको डरले पनि बाल विवाह गर्ने चाहिँ हामीले देखिरहेका छौँ। र परम्परागत मान्यता अर्थात् मैले अघि नै पनि भनिसके, फलानोको यति बेला बिहा हो, तेरी आमालाई मैले यति बेला बिहा गरेको, यति वर्षको उमेरमा बिहा गरेको भन्ने प्रविधि छ नि हाम्रो घर गाउँतिर, हो त्यसले गर्दा पनि हुन सक्छ। त्यसैले तपाईँको घर गाउँमा यस्तो चर्चा चलिरहेको छ भने सावधानी अप्नाउनु होला, यसले गर्दा तपाईँको परिवारलाई पनि कारवाहीमा पर्न सक्नुहुन्छ, तपाईँ स्वयं कारवाहीमा पर्न सक्नुहुन्छ है। र गाउँ घरतिर यस्तो भएको छ भने रोकथाम गर्ने तपाईँको पनि दायित्व हुन सक्छ है त। कतिपय परिवारले छिट्टो विवाह गरिदिए जिम्मेवारी पूरा हुन्छ वा जिम्मेवारी कम हुन्छ भन्ने सोच मैले अघि नै पनि कोट्याइसकेँ यो विषयमा चाहिँ होइन। र यस्तो निर्णयले बालबालिकाको जीवन चाहिँ बिगार्न सक्छ है। बाल विवाहले चाहिँ उनीहरूमा त्यो दिगोपन वा बलियोपन हुँदैन, यसबारे पनि हामी जानकारी गर्छौँ। बाल विवाहका मुख्य असरहरूबारे म तपाईँलाई थोरै जानकारी दिन्छु। शिक्षा छुट्छ, किनभने बाल विवाह भएपछि धेरै बाल बालिकाको विद्यालय छोड्ने बाध्य हुन्छ, ए विवाह भएर आइसकेपछि कहाँ पढ्ने भन्ने पनि हुन्छ, उनीहरूको सपना उनीहरूको पढाइ उनीहरूको भविष्य चाहिँ रोकिन सक्छ, त्यो रोकिन दिनु भएन नि त होइन। अनि स्वास्थ्यमा पनि असर गर्न सक्छ, विशेष गरी सानो उमेरमा गर्भवती हुँदा आमा बच्चा दुवैको ज्यान गएका ज्यान जोखिममा भएका खबरहरू समाचारहरू हामीले पनि प्रसारण गरिरहेका छौँ, तपाईँले पनि सुन्नु भएको छ। कुपोषण पनि लाग्न सक्छ, मानसिक तनाव पनि आउन सक्छ। सबैभन्दा ठूलो अहिलेको समस्या भनेको मानसिक तनाव हो है। शरीरमा विभिन्न रोगहरू देखा परे पनि त्यो मानसिक जुन तपाईँको भित्रभित्र तपाईँको पीड़ा छ त्यो चाहिँ खासै देखिँदैन, तर त्यसले चाहिँ ठूलो असर गरिरहेको हुन्छ। त्यसैले बाल विवाह गराउँदै हुनुहुन्छ, गर्दै हुनुहुन्छ, गर्ने सोचमा हुनुहुन्छ, मेरी छोरीको बिहा नै गर्दिन पाए अम्किन्थे भन्ने हुनुहुन्छ भने यसबाट चाहिँ सावधानी अप्नाउनु होला भन्न चाहन्छु। हामी कार्यक्रमको थ्रुबाट हामीले महिला बाल बालिका ज्येष्ठ नागरिक मन्त्रालयले हामीलाई आर्थिक सहयोग गरेको छ भने कुष्म नगरपालिकाले हामीलाई यो कार्यक्रम सञ्चालन गर्न सहकारी चाहिँ गरेको छ। विशेष विशेष धन्यवाद दिन चाहन्छौ हामी। र घरेलु हिंसा पनि बढ्न सक्छ, कम उमेरमा विवाह गर्दा जिम्मेवारी बुझ्न धेरै गाह्रो हुन्छ, मैले अघि नै पनि कोट्याइसके यस विषयमा। यसले झगडा हुने, मानसिक तनाव हुने अनि त्यसपछि हिंसा पनि बढ्न सक्छ, घरेलु हिंसा कुटपिट गर्ने र अनि आफूमा जिम्मेवारी हुँदैन नि त विवाह गरेपछि यो यो यो भन्ने चाहिँ उमेर अनुसारको परिपक्वता भनौ न परिपक्वता हुँदैन अनि त्यसपछि हिंसा बढ्न सक्छ, है मेरो कुरा मान्दिन वा मैले भने मान्दिन वा आर्थिक हिसाबले पनि भार पर्न सक्छ है। त फेरि शिक्षा अधुरो हुँदा रोजगारी राम्रो पाइँदैन, रोजगारी राम्रो नभएपछि गरिबीको चक्रमा परिन्छ, गरिबीको चक्रमा परेपछि अनि घरमा झै झगडा हुने, आर्थिक अवस्था बिग्रिएपछि झै झगडापछि हिंसा हुने अनि यसै गरी स्वास्थ्यमा असर पर्ने, यो चाहिँ सबै यहीँबाट सुरु हुन्छ है। नेपालमा बाल विवाहको अवस्था बारे जानकारी दिनुपर्दा चाहिँ सरकार तथ्याङ्क अनुसार नेपालमा अझै पनि बाल विवाहको संख्या पूर्ण रूपमा चाहिँ घटेको छैन। विभिन्न जिल्लामा किशोर किशोरीमा कम उमेरमै विवाह गर्ने अवस्था देखिन्छ। समाचार अध्ययनहरूमा अझै पनि बाल विवाह 35% आसपासमा रहेको उल्लेख गरिएको छ। यसलाई रोक्न नेपाल सरकारले विवाहबारी 20 वर्ष पारी भन्ने अभियान पनि सञ्चालन गरेको छ। यसको उद्देश्य 20 वर्ष नपुग्दै विवाह नगर्नु, जनचेतना फैलाउनु हो। हामीले के गर्न सक्छौ त यसलाई रोक्नका लागि भन्दा अध्यापकले छोराछोरीलाई पढाउनुपर्छ, अध्यापकको दायित्व, विद्यालयले सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ जसले कम उमेरका बाल बालिकालाई ए छिट्टो भ्यायो भने त यस्तो समस्या हुँदो रहेछ नि त भनेपछि उनीहरूले पनि आफ्ना बा आमालाई मैले छिट्टो बिहा गर्दिन, मैले पढेको छु, यस्तो यस्तो हुन्छ भनेर भन्न सक्छन्। अनि स्थानीय सरकारले पनि निगरानी गर्नुपर्छ, जस्तै कृष्ण नगरपालिकाले यो जानकारी तपाईँहरू माझ ल्याएको छ, जसले गर्दा थोरै भए पनि जनचेतना चाहिँ वृद्धि भएको छ, हामीले यो विश्वास गरेका छौँ है। उमेरले युवाहरूले आफ्नो अधिकार पनि बुझ्नुपर्छ भने समाजले पुरानो गलत सोचाइलाई परिवर्तन गर्नु एक एकदमै जरुरी देखिन्छ। फलानु यो यो त्यो त्यो त्यो भन्दा भन्दै आफ्नो परिवार, आफ्नो घर परिवार, आफ्ना बच्चा बच्चीहरूलाई असर पर्न सक्छ है। यदि कतै बाल विवाह भइरहेको जानकारी पाएमा तपाईँले नजिकको प्रहरी कार्यालय, औढा कार्यालयमा गई महिला बाल बालिका शाखा, जस्तै कृष्ण नगरपालिकाको कार्यालयभित्रै महिला बाल बालिका शाखा छ, त्यहाँ पनि तपाईँले बुझ्न सक्नुहुन्छ के छन् ऐन कानून भनेर, वा त्यहाँ पनि तपाईँले उजुरी दिन सक्नुहुन्छ, त्यहाँ पनि तपाईँले यस्तो भइरहेको छ यसलाई रोकथाम गर्नु पर्यो है भनेर जानकारी दिन सक्नुहुन्छ, सम्बन्धित निकायमा खबर गर्न पनि सक्नुहुन्छ। बाल विवाह केवल सामाजिक समस्या मात्रै होइन, यो कानूनी अपराध पनि हो। बाल विवाहलाई शिक्षा, स्वास्थ्य, स्वतन्त्रता, सुरक्षित भविष्यको अधिकार छ, त्यसैले हामी सबै मिलेर बाल विवाह अन्त्य गर्नु आवश्यक छ। बाल विवाह होइन, शिक्षित सुरक्षित भविष्य रोजौं। अवश्य पनि सबैजनाले सुनिसक्नु भएको छ, मैले ऐन कानूनका बारेमा पनि जानकारी दिए, यसका सुझाए हक अधिकारका बारेमा पनि।
1: लैंगिक हिंसा विरूद्धको 16 दिने अभियान 25 नोभेम्बरदेखि 10 डिसेम्बर 2025 प्रविधिको सही प्रयोग गरौं, लैंगिक हिंसा अन्त्य गरौं।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठिक छ बज्यो।

0: International Network, CIN. साझा खबरको सबैभन्दा शुरूमा हिजो सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटको प्रसंग
1: सुधारका दर्जनौ कार्यक्रम समावेश गर्दै सरकारले आगामी आर्थिक वर्ष 2083-84 को बजेट मार्फत व्यापक रूपान्तरणको घोषणा गरेको छ। अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले हिजो संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको आय व्ययको अनुमान प्रस्तुत गर्दै बजेट मार्फत रूपान्तरणको शुरूआत भएको घोषणा गर्नुभएको हो। जेएनजी विद्रोहपछि निर्वाचित सरकारका रूपमा रूपान्तरणको ठूलो अपेक्षा नागरिकको रहेकाले विद्यमान अर्थतन्त्रको स्वरूपमै परिवर्तन ल्याउने गरी बजेटले दिशा तय गरेको अर्थमन्त्री डाक्टर वाग्लेले दावी गर्नुभएको छ। यसका लागि उहाँले बजेट मार्फत विद्यमान कर संरचनामा व्यापक हेरफेर, खर्च कटौतीको लागि संरचनागत सुधार र सुशासन तथा सामाजिक सुरक्षाका कैयौं नयाँ कार्यक्रम मार्फत बजेट उद्घोष गर्नुभएको छ। यसको कार्यान्वयन मार्फत नेपालको राजनीतिमा उमेरको पुस्तान्तरणसँगै बढ़ेको परिवर्तनको अपेक्षाका लागि बजेट पत्यारिलो उपकरण बन्न सक्ने पनि उहाँले दावी गर्नुभएको छ। रूपान्तरणका लागि लक्ष्य हासिल गर्न अर्थमन्त्री डाक्टर वाग्लेले आगामी आर्थिक वर्षको बजेटले नै नेपालको नयाँ दिशा तय गर्ने दावी गर्नुभएको छ। चालू आर्थिक वर्षको तुलनामा 1,60 अर्ब रूपियाँ बढ़ाएर अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षका लागि 21,24,34 करोड़ रूपियाँको बजेट प्रस्तुत गर्नुभएको हो।
2: सरकारले निजी विद्यालय, कलेज र अस्पतालसँग कर उठाउने छ। अर्थमन्त्री वाग्लेले हिजो संसदमा पेश गरेको आर्थिक विधेयकमा गत शुक्रबार संसदमा पेश गरेको आर्थिक विधेयकमा निजी शिक्षण संस्था र स्वास्थ्य संस्थाबाट शिक्षा ममता तथा स्वास्थ्य ममता शुल्क लिने उल्लेख गरिएको छ। निजी क्षेत्रबाट संचालित शिक्षण संस्थाले विद्यार्थीबाट असूल गर्ने सबै प्रकारका शुल्कमा 3% दरले शिक्षा समता शुल्क लगाई असूल उपर गरिनेछ। विधेयकमा भनिएको छ, निजी क्षेत्रबाट संचालित स्वास्थ्य सेवा संचालन गर्ने व्यक्तिले बिरामीबाट असूल गर्ने सबै प्रकारका सेवा शुल्कमा 3% दरले नै स्वास्थ्य समता शुल्क लगाई असूल उपर गर्ने उल्लेख गरिएको छ। उक्त कर गुणस्तरीय शिक्षा, स्वास्थ्यको पहुँच विस्तार र पूर्वाधार निर्माणमा खर्च गर्ने पनि उल्लेख गरिएको छ। शिक्षामा विद्यालय नक्साङ्कन र पूर्वाधार अडिट, शिक्षक क्षमता परीक्षण, एआई तथा एडटेक मूल्यांकन, गेटामा चिकित्सा शिक्षा पढ़ाउने, शैक्षिक संस्थामा सफा शौचालय अभियान, उच्च शिक्षाको कोटा प्रणालीमा पुनरावलोकन, छात्रवृत्तिमा 8,60 अर्ब, विदेशी विश्वविद्यालयको क्याम्पस खोल्न प्रोत्साहन, चितवनको चेपाङ बस्तीमा आवासीय विद्यालय संचालन गर्ने बजेटमा उल्लेख गरिएको छ। बालबालिकाको निशुल्क क्यान्सर उपचार, नर्सको रात्रिकालीन भत्ता वृद्धि, स्वास्थ्य बीमा कार्यक्रमलाई 15 अर्ब विनियोजन, साथै प्रदेशमा शिक्षण अस्पताल संचालन गर्ने, कर्णाली र सुदूरपश्चिममा लगायतका दुर्गम क्षेत्रमा टेलिमेडिसिन सेवा विस्तार गर्ने, मध्य प्रदेशमा मृगौला रोग उपचार केन्द्र र ट्रमा सेन्टर निर्माण गर्ने, 25 प्रकारका औषधि स्वदेशमै उत्पादन गर्ने लक्ष्य पनि बजेटले लिएको छ। सरकारले एआई कारखाना र एआई कम्प्युट केन्द्र स्थापना गर्नुका साथै हजारौं एआई प्रोसेसिङ युनिट जीपीयू खरिद गर्ने घोषणा पनि गरेको छ। संचारदेखि राजस्व प्रशासन, न्याय प्रणाली, अनुसन्धानसम्मका विविध क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्स एआई प्रयोग गरी आर्थिक रूपान्तरण गर्ने महत्वाकांक्षी योजना बजेट मार्फत सरकारले प्रस्तुत गरिरहँदा कार्यान्वयन मोडालिटी, जनशक्ति र स्रोत सुनिश्चितताका विषयमा विज्ञ एवं सरोकारवालाहरूले भने प्रश्न उठाएका छन्। अघिका भौतिक पूर्वाधार तथा यातायात, शहरी विकास र खानेपानी मन्त्रालय, गाभे र पूर्वाधार विकास मन्त्रालय बनाएसँगै यसका लागि आर्थिक वर्ष 2083-84 बजेट त्यहाँ बढ़ी पठाइएको छ। सबभन्दा बढ़ी 3,02,82,52,00,00 रूपियाँ पाएको यस मन्त्रालयले बजेट कुल विनियोजन बजेटको 14.25% पाएको हो। वैदेशिक लगानी सहजीकरण, कच्चा पदार्थको भन्सार दरमा कमी, ठूलो संख्यामा अन्तशुल्क खारेजी, स्टार्टअप र साना उद्यम प्रवर्धन लगायत विषय समेटेर आर्थिक वर्ष 2083-84 बजेट ल्याइएको छ। निजी क्षेत्रको मनोबल बढ़ने विश्वास पनि सरकारले गरेको छ। तलब वृद्धि गरेर सुशासन र सेवा प्रवाहमा सुधारको लागि जोड़ दिइएको छ। कर्मचारीको तलबमा करिब 21% वृद्धि गरिएको छ। सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत शुरू तलब स्किल मा 10% वृद्धि गरेको अर्थमन्त्री वाग्लेले हिजोको बैठकमा बताउनुभयो।
3: पछिल्लो चार वर्षदेखि राष्ट्र सेवक कर्मचारीको तलब वृद्धि नभएको, उपभोक्ता मूल्य सूचकांकमा आधारित मूल्य वृद्धि 17.3% भएको र मर्यादित जीवनयापनका लागि पारिश्रमिक सुविधा पुनरावलोकन गर्नुपर्ने महसुस गरेको छु। कर्मचारीले हाल प्राप्त गरिरहेको महँगी भत्तालाई निरन्तरता दिँदै शुरू स्केलमा 10% तलब वृद्धि गरेको छु। कार्य सम्पादनमा आधारित पारिश्रमिक प्रणालीको शुरूआत गर्न नयाँ तलब मानको 10% मासिक प्रोत्साहन भत्ताको व्यवस्था गरेको छु।
2: अब ग्रेड सहित कर्मचारीको पारिश्रमिक करिब 40,000 देखि 1,00,000 रूपियाँ माथिसम्म कायम हुनेछ। नयाँ तलब स्केल आगामी 1 साउनदेखि लागू हुनेछ। कर्मचारीको तलबमा पछिल्लो 4 वर्षदेखि वृद्धि भएको थिएन। कर्मचारीको तलब 21% बढ़्यो। 31 निकाय खारेजी, 6 निकाय मर्जर अर्थात समायोजन गर्ने घोषणा गरिएको छ। 6 निकाय हस्तान्तरण गर्ने, 18 निकायको पुनः संरचनाबाट करिब 20 अर्ब रूपियाँ बचत हुने पनि घोषणा गरिएको छ। न्यायालयले भने 1% पनि बजेट पाउन सकेन। सरकारले न्यायपालिकाका लागि कुल बजेटको 0.45% मात्र विनियोजन गरेको हो। अर्थमन्त्री वाग्लेले न्यायपालिकाका लागि 9,49,16,00,000 रूपियाँ विनियोजन गरेको हिजोको बैठकमा जानकारी गराउनुभयो। सरकारले राष्ट्रिय मान्यता प्राप्त दलहरूलाई सरकारी अनुदान दिने नीति पनि अगाडि सारेको छ। यसका लागि वृहत राजनैतिक बहस गराउने अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेट वाचनको क्रममा उल्लेख गर्नुभयो। अनुदान दिने विषय टुंगो लागे राष्ट्रिय मान्यता प्राप्त दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल कम्युनिष्ट पार्टी, श्रम संस्कृति र राप्रपाले पछिल्लो निर्वाचनमा पाएको मतका आधारमा अनुदान पाउनेछन्। विपक्षी दलहरूले अहिलेको प्राथमिकता दलहरूलाई अनुदान दिने भन्दा नागरिकका दैनिक सरोकार मुद्दा सम्बोधन गर्नु उचित हुने सुझाव दिएका छन्। राजनैतिक दलहरूलाई पारदर्शी र जिम्मेवार बनाउन अनुदान दिनु सैद्धान्तिक रूपमा उचित भए पनि मुलुकको अर्थतन्त्र कमजोर भएको बेलामा व्यावहारिक नहुने पनि कतिपय नेताहरूको भनाई छ। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले शिक्षा, स्वास्थ्य र रोजगारीमा जोड़ दिनुपर्ने बेला सरकारी कोषबाट दलहरूलाई अनुदान दिने छलफल सान्दर्भिक नभएको टिप्पणी गर्नुभयो। माले नेता प्रदीप गिवालीले दलहरूलाई अनुदान दिँदा दल र मतदाताको दूरी झन बढ़न सक्ने उल्लेख गर्दै अहिलेको प्राथमिकता आम मानिसको मुद्दा रहेको बताउनुभयो। नेकपाका नेता नारायण काजी श्रेष्ठले सरकारले दलहरूलाई अनुदान दिनु सामान्य रूपमा ठिक भए पनि कसरी अनुदान दिने, कति दिने भन्ने ऐन बनाउनुपर्ने पनि उल्लेख गर्नुभयो। पूर्व प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले सरकारले दललाई अनुदान दिने विषय अघि बढ़ाउन खोज्नु सकारात्मक भए पनि कानून बनाएर मात्र अघि बढ़न सुझाव दिनुभयो।
1: पूर्व अर्थमन्त्री र अर्थविदहरूले बजेट अर्थतन्त्रको सुधारमा केन्द्रित भएको दावी गरेका छन्। पूर्व अर्थमन्त्री महेश आचार्यले बजेटमा समेटिएका नीतिगत तथा कानूनी सुधारका प्रयासहरू निकै सकारात्मक रहेको बताउनुभयो। मुलुकमा बहुमतको सरकार रहेकोमा वर्तमान अवस्थामा व्यापक आर्थिक सुधारका कार्यक्रम ल्याउनु सान्दर्भिक भएको उहाँले बताउनु भएको छ। त्यस्तै गरी अर्थविद डाक्टर चन्द्रमणि अधिकारीले बजेटको अपेक्षा ठूलो भएको र कार्यान्वयनमा जोड़ दिनुपर्ने बताउनु भएको छ। बजेटले निजी क्षेत्र लगायतका सबै क्षेत्रलाई उत्साहित बनाएको छ, तर कार्यान्वयन चुनौतीपूर्ण हुन सक्छ।
4: आईटीको क्षेत्रमा काम गर्ने, रिमोट वर्क गर्ने भन्ने कुरा सीमित व्यक्तिले मात्रै गर्न सक्छ। मासले गर्ने क्षेत्र भनेको कृषि क्षेत्र नै हो र कृषिमा आधारित, खनिजमा आधारित उद्योग नै हो। त्यस कारणले उद्योग र साना मझौला उद्योगहरूको विकास र कृषिको विकास नहुन्जेल चाहिँ हामीले भनेको आर्थिक वृद्धिको लक्ष्य हासिल पनि हुन सक्दैन र मास मान्छेले वृहत मात्रामा रोजगारी पनि प्राप्त गर्न सक्दैनन्। त्यस कारणले कृषिमा बजेट घट्नु चाहिँ राम्रो संकेत हो।
1: सरकारले पर्यटन तथा नागरिक उड्डयन क्षेत्रलाई आर्थिक रूपान्तरणको प्रमुख आधारको रूपमा अघि बढ़ाउने घोषणा गरेको छ। युरोपेली संघ यूको एयर सेफ्टी लिफ्ट कालोसूचीबाट नेपाललाई हटाउने लक्ष्यसहित आगामी पुसभित्र नागरिक उड्डयन प्राधिकरणको पुनर्संरचना गर्ने पनि घोषणा गरिएको छ। यस अन्तर्गत नियामक र सेवा प्रदायकको भूमिकालाई पूर्ण रूपमा अलग गरिने जनाइएको छ।
2: यसैबीच जेन्जी आन्दोलनका शहीद परिवार र घाइतेका लागि पनि उपचार र रोजगारीको व्यवस्था गरिएको बजेटमा उल्लेख छ। सरकारले आगामी आर्थिक वर्ष 2083-84 बजेट मार्फत जेन्जी आन्दोलनका घाइते, शहीद परिवार र प्रभावितहरूका लागि विभिन्न राहत तथा पुनस्थापनाका कार्यक्रम घोषणा गरेको छ। संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री वाग्लेले प्रस्तुत गरेको बजेट वक्तव्यमा आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदका परिवारलाई आर्थिक सहायतादेखि घाइतेहरूको उपचार र रोजगारीसम्मका विषयहरू प्राथमिकताका साथ समेटिए गरिएको छ। बजेटमा जेएनजी आन्दोलनका शहीदहरूको सम्मान गर्दै उनीहरूका परिवारका लागि सम्मानजनक आर्थिक सहायता सुनिश्चित गर्ने, त्यस्तै आन्दोलनमा घाइते भएकाहरूको निशुल्क स्वास्थ्य उपचार गरिने र घाइतेको अवस्था हेरी मासिक भत्ता समेत उपलब्ध गराउने घोषणा सरकारले गरेको छ। घाइतेहरूको जीविकोपार्जनका लागि उद्यमशीलता विकास कार्यक्रम समेत सञ्चालन गरिने उल्लेख गरिएको छ भने सञ्चालन गर्ने सहुलियतपूर्ण कर्जा कार्यक्रममा जेएनजी आन्दोलनका शहीद परिवार र घाइतेहरूलाई समेत लाभग्राहीका रूपमा सहभागी गराउने उल्लेख गरिएको छ। यसबाट प्रभावित परिवारलाई स्वरोजगार बन्न र आय आर्जनमा जोडिन मदत पुग्ने सरकारको अपेक्षा छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा नेपालमा आलु उत्पादनको सम्भावना र सरकारवालाको भूमिका,
5: प्रविधि विकासमा गर्ने सहयोगहरू र विशेष गरी अर्को महत्वपूर्ण पाटो भनेको चाहिँ बजारीकरणको लागि देखिन्छ। हाम्रो बजारमा स्पष्ट मागहरू देखिरहेको छ, उत्पादनमा पनि हामी त्यति नराम्रो अवस्थामा छैनौं।
2: बजेटमा कर नीतिमा व्यापक फेरबदल, 2085 नेपाल भ्रमण वर्षको रूपमा मनाउने घोषणा, स्थानीय तहलाई अनुदान घटाएर प्रदेशमा बढ़ाइयो लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
7: नेपाल अब पालो हाम्रा चेलीहरूको 7 महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अवस्थितै तपाईहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: कारोबार दैनिकमा कर नीतिमा व्यापक फेरबदल शीर्षकमा खबर लेखिएको छ। अर्थमन्त्री डाक्टर सोनी वाग्लेले आगामी आर्थिक वर्षको बजेटमा कर प्रणालीमा व्यापक परिवर्तन गर्नुभएको छ। बजेटले व्यक्तिगत आयकरको सीमा परिवर्तन गरेको छ। अविवाहित व्यक्तिलाई आयकरको छूट सीमा 10 लाख रूपियाँ पुर्याइएको छ। यसअघि यो सीमा 5 लाख रूपियाँ रहेको थियो। त्यस्तै विगतमा उपल्लो आयकर सीमा 29% झारिएको छ। बजेटले विद्युत उपभोगको मूल्य अभिवृद्धि कर लगाउने पनि घोषणा गरेको छ। अन्तिम तहमा उपभोक्तालाई बिक्री गरिने मासिक 85 युनिट भन्दा बढ़ीको खपत भ्याट लगाउने व्यवस्था भएको हो। त्यस्तै सूचना प्रविधि उद्योगलाई राष्ट्रको नयाँ आर्थिक इन्जिनका रूपमा अगाडि बढ़ाउन त्यस्ता सेवा निर्यात आर्जित आयमा 50% कर छूट दिने व्यवस्था पनि गरिएको छ। नेपालभित्र पैठारी हुने केही वस्तुमा आन्तरिक उत्पादन प्रवर्धन शुल्क लगाउने पनि उल्लेख गरिएको छ। महानगरपालिका र उपमहानगरपालिका बाहेकका क्षेत्रमा नयाँ चलचित्र हल स्थापना गर्ने, शुरूको 10 वर्षसम्म पूर्ण रूपमा आयकर छूट दिने लगायतका व्यवस्था गरिएको छ। त्यस्तै गरी जीवन बस्नेतले नै कारोबार दैनिकमा लेख्नु भएको छ, ऊर्जाको आयोजना भन्दा नीतिगत सुधारमा बजेटले जोड़ दिएको छ। यसका साथै विद्युत खपत गर्ने उपभोक्तालाई पहिलो पटक विद्युत खपतमा छूट दिने लगायतका विषय पनि रहेको छ। ऊर्जा क्षेत्रमा विकास बजेट र योजनामा व्यापक हेरफेर गरिएको छ। त्यस्तै गरी माग सम्बोधनले सकारात्मक लगानीकर्ता परिवर्तन देवकोटाले लेख्नु भएको छ, सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत आफ्ना मागहरू पूरा गरेपछि शेयर बजारमा लगानीकर्ताहरू उत्साहित बनेका हुन्। आर्थिक विधेयकमा पूँजीगत लाभ करको दर बढ़ाइएको छ। यसमा भने लगानीकर्ताको मिश्रित प्रतिक्रिया आएको छ। सरकारले शेयर कारोबारमा लाग्ने पुँजीगत लाभकरको दर बढ़ाएको हो। आगामी आर्थिक वर्षको बजेट तथा आर्थिक विधेयक मार्फत आयकर ऐनको दफा 95 कमा संशोधन गर्दै सरकारले करका दरहरू बढ़ाएको हो। नयाँ व्यवस्था अनुसार यसअघि कायम रहेको लाभकरको दरहरूमा 2.5% बिन्दुले वृद्धि भएको छ। त्यस्तै गरी उत्साही देखिएको छ निजी क्षेत्र शीर्षकमा सरस्वती ढकालले कारोबार दैनिकमा लेख्नु भएको छ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले बजेट निकै सकारात्मक रहेको उल्लेख गर्दै करका दरहरू घटाउने तथा व्यवसायका झन्झटहरू हटाउने विषय नै उत्साहित रहेको बताउनु भएको छ। अर्थतन्त्रका आधारभूत समस्याहरू सम्बोधन गर्न खोजिएको जस्तो देखिएको छ। उहाँले भन्नुभयो, दुई तिहाईको सरकारले ल्याउनुपर्ने खालकै बजेट ल्याएकोमा हाम्रो प्रारम्भिक बुझाई छ र हामी निकै सकारात्मक रहेका छौं। सरकारले निजी क्षेत्रलाई माया गरेको देखिएको छ। उहाँका अनुसार कृषिलाई प्रोत्साहन गर्न खोजेको र पूर्वाधारमा पनि सुधार गर्ने कार्यक्रमहरू अगाडि सारिएको निकै सकारात्मक रहेको छ। कार्यान्वयन नहुने विगतको प्रचलन कसरी अन्त्य हुन्छ भन्नेमा भने संशय रहेको निजी क्षेत्रले बताएको छ।
2: कान्तिपुर दैनिकमा मध्यमवर्गलाई माया, निम्नलाई न्यून शीर्षकमा बजेट बारेको खबर यज्ञ बन्जारेले लेख्नु भएको छ। सरकारले आगामी आर्थिक वर्षको बजेटमा मध्यमवर्गका नागरिकलाई राहत पुग्ने गरी कर छूट, तलब वृद्धि, उद्यम व्यवसायका लागि नीतिगत वातावरण निर्माण गर्ने घोषणा गरेको छ। निम्न वर्गका लागि भने सीमित कार्यक्रमहरू मात्र ल्याएको छ। व्यक्तिगत आयकर छूट सीमा दोब्बर गरी 10,00,000 रूपियाँ, कर्मचारीको तलब 21% वृद्धि, नर्सिङ कर्मचारीको रात्रि ड्यूटी भत्ता दोब्बरले बढ़ाइयो, दलित बाल बालिका कुपोषण भत्ता दोब्बर गरी मासिक 1,000, महिलाका लागि देशैभर ब्लू बस संचालन गरिने, 2 करोड़सम्म लगानी गर्ने किसानलाई 40% अनुदान दिइने, डिजिटल भुक्तानी मार्फत खरीदको भ्यातमा 10% छूट दिने, जेएनजी आन्दोलनका घाइतेका लागि उद्यमशील कार्यक्रम, काठमाण्डुको शिवचातारमा सार्वभौम एआई कम्प्यूट केन्द्र स्थापना, एआई क्षेत्रमा अन्तर्राष्ट्रिय ख्याति प्राप्त कम्तीमा 15 शोधकर्तालाई फेलोशिप, आगामी वर्ष 1040 मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा थपिने, काठमाण्डु र पोखरामा विद्युतीय सार्वजनिक बस संचालन गर्ने, वैदेशिक लगानी फिर्तामा राष्ट्र बैंकको पूर्व स्वीकृति नचाहिने, विज्ञान प्रविधि अनुसन्धानमा पूँजीगत खर्चको 1% बजेट छुट्याइएको छ र बिजुली र राइड सेयरिङमा 5% मूल्य अभिवृद्धि कर पनि लगाइएको छ। कसरी जुट्ला स्रोत शीर्षकमा अर्को खबर छापिएको छ। पूर्व अर्थमन्त्री वर्षमान पुनले योजना आयोगले तोकेको सिलिङ भन्दा 1.5 खर्ब बढ़ीको बजेट अस्वाभाविक हो भन्ने अर्थमन्त्रीलाई पनि थाहा रहेको भनेर टिप्पणी गर्नुभएको छ। शिक्षा र स्वास्थ्यमा समता कर, बिजुली र राइड सेयरिङमा मूल्य अभिवृद्धि कर लगाइएको बारेमा सीमा तामाङ र सजना बरालले लेख्नु भएको खबर पनि छापिएको छ। अनि अर्को खबर, तीन मन्त्रालय मर्ज हुँदा पूर्वाधारमा ओइरियो बजेट शीर्षकमा लेखिएको छ भने भित्रीपन्नामा स्थानीय तहलाई अनुदान घटाएर प्रदेशमा वृद्धि शीर्षकमा ऋषिराम पौडेलले लेख्नु भएको खबर छ। आगामी वर्ष संघ सरकारबाट प्रदेश र स्थानीय तहमा 6 खर्ब भन्दा बढ़ी रकम परिचालन हुने प्रक्षेपण गरिएको। त्यसै गरी नयाँ पत्रिका दैनिकमा करमा के भयो फेरबदल शीर्षकमा खबर छापिएको छ भने भित्री पन्नामा अर्को खबर पनि छापिएको छ। बेसिक तलबमा 10% बढ़्यो, 10% प्रोत्साहन भत्ता पनि थपियो, बजेटले कर्मचारीहरू उत्साहित शीर्षकमा छापिएको छ। पीपीए गरेर निर्माण नभएका परियोजनाको लाइसेन्स रद्द गरिने बारेको खबर पनि छापिएको छ भने ठूला परियोजनालाई उच्च प्राथमिकता दिइएको बारेमा मिलन विश्वकर्माले लेख्नु भएको छ। कृषिमा 2 करोड़ लगानी गर्नेलाई 40% अनुदान दिने बारेमा खबर छापिएको छ भने जीर्ण संस्थानको सबलीकरण गर्ने बारेमा अजित अधिकारीले लेख्नु भएको खबर छापिएको छ। नागरिक दैनिकमा नीतिगत 8 कार्यान्वयनमा संशय शीर्षकमा ईश्वरी सुवेदीले लेख्नु भएको खबर पनि छापिएको छ भने अन्नपूर्ण पोस्ट दैनिकमा 31 निकाय खारेज गरिएको, 6 निकाय मर्जर गरिएको, 4 वर्षपछि कर्मचारीको तलब बढ़ेको र न्यूनतम पारिश्रमिक 40,000 नाग्ने बारेमा खबर छापिएको छ।
1: यसैबीच विद्युतीय अदालतको परिकल्पना गरिएको छ। बजेटमा अर्थमन्त्री डाक्टर सोनी मुवागलेले बजेट प्रस्तुत गर्दै विद्युतीय अदालत व्यवस्थापन प्रणाली विस्तार गरिने घोषणा गर्नुभएको हो। विपन्न तथा दूर दराजका नागरिकका लागि निशुल्क कानूनी सहायता कार्यक्रम पनि घोषणा गरिएको छ। न्याय प्रणालीलाई छरितो र प्रभावकारी बनाउन सुरक्षा प्रविधिको अधिकतम प्रयोग गरी विद्युतीय अदालत व्यवस्थापन प्रणाली विस्तार गर्ने, विपन्न तथा दूरदराज क्षेत्रका नागरिकहरूका लागि निशुल्क कानूनी सहायता कार्यक्रम सञ्चालन गर्ने र शान्ति प्रक्रिया तथा संक्रमणकालीन न्याय सम्बन्धी बाँकी कामलाई पनि यथाशीघ्र निष्कर्षमा पुर्याउने उल्लेख गरिएको छ। त्यसै गरी कारोबार दैनिकमा वातावरण तथा जलवायु क्षेत्रका लागि 12 अर्ब 31 करोड़ विनियोजन शीर्षकमा खबर लेखिएको छ। सरकारले चुरे तथा तराई मधेशको जलचक्रलाई दिगो बनाउनका लागि करिब 1 अर्ब रूपियाँ बजेट विनियोजन गरेको छ। त्यस्तै जड़ीबुटी तथा गैरकाष्ट वन पैदावारको समर्थन मूल्य निर्धारण गरी खरिद गर्ने कार्य शुरूआत गर्ने पनि बजेटमा उल्लेख गरिएको छ।
0: साझा खबरमा अब विदेशको खबर। अमेरिका र इरान बीच पुनः तनाव बढ़िरहेको बेला थप 60 दिनका लागि युद्धविराम भएको छ। 3 महिनादेखि जारी युद्धलाई 60 दिनका लागि युद्धविराम विस्तार गर्ने तथा इरानको आणविक कार्यक्रम सम्बन्धी नयाँ चरणको वार्ता शुरू गर्ने विषयमा अमेरिका र इरानका वार्ताकार बीच अस्थायी सम्झौता भएको अमेरिकी संचार संस्था एपीले जानकारी दिएको छ। संयुक्त राष्ट्र संघले शुक्रबार द्वन्द्वग्रस्त दक्षिणी सुडानमा 70 लाख भन्दा बढ़ी मानिसहरूलाई खाद्यान्न सहयोगको आवश्यकता रहेको चेतावनी दिएको छ। संयुक्त राष्ट्र संघको विश्व खाद्य कार्यक्रमले विश्वको सबैभन्दा कान्छो सार्वभौम राष्ट्रमा खतरनाक अवस्था आएको भन्दै निन्दा व्यक्त गरेको छ र संगठनले आफ्नो प्रतिक्रिया बढ़ाउन समयसँग कड़ा संघर्षमा रहेको पनि उल्लेख गरेको छ। इरानसँग शान्ति सम्झौता गर्ने वा नगर्ने भन्ने विषयमा अब आफूले अन्तिम निर्णय गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाईको बारेमा पनि अन्तर्राष्ट्रिय संचार माध्यमले खबर लेखेका छन्।
1: साझा खबरमा अब खेल खबर। इरानले अपराजित रहँदै काबा महिला भलिबल च्याम्पियनशीपको उपाधि जितेको छ। त्रिपुरेश्वर स्थित दशरथ रंगशालाको कवर्ड हलमा हिजो भएको फाइनल खेलमा कजाकिस्तानलाई 3-1 सेटमा पराजित गर्दै इरान लगातार च्याम्पियन बनेको हो। इरानले पहिलो सेट 25-18 जित्दै खेलमा अग्रता लिएको थियो। दोस्रो सेट 25-19 जितेर खेलमा पुनरागमन गरिएको थियो र तेस्रो सेटमा 25-15 सहजै आफ्नो पक्षमा खेल पारिएको थियो। यसैबीच बजेटले खेलकुद पूर्वाधारमा प्राथमिकता दिएको छ। सरकारले खेलकुदको पूर्वाधारलाई ध्यान केन्द्रित गर्दै आगामी आर्थिक वर्षको लागि धेरैभन्दा धेरै बजेट खर्च गर्ने निर्णय गरेको छ। चालू आर्थिक वर्षमा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले 6 अर्ब 8 करोड़ बजेट विनियोजन गर्नुभएको थियो तर यो बजेट युवा सहितको रहेको थियो। यस वर्ष तुलनात्मक रूपमा युवा छुट्टिएका हुनाले खेलकुदमा नै धेरै बजेट खर्च हुने देखिएको छ। क्रिकेटसँगै फुटबलको क्षेत्रमा समेत ठूला रंगशालाहरू बनाउने र भएका मैदानहरूको स्तर उन्नति गर्ने जनाइएको छ। यसका साथै 3 रंगशालामा फ्लोर लाइटहरू जडान गर्ने घोषणा गरिएको छ। यसैबीच नेपालका सद्भाव आचार्यले भारतका भिवान उभायकरलाई पराजित गर्दै 12 नेपाल अन्तर्राष्ट्रिय एमेच्योर गल्फ च्याम्पियनशीपको उपाधि रक्षा गर्नुभएको छ। महिलातर्फ नेपालको ताराकार की चित्रकारले समग्र 241 स्कोरका साथ स्वर्ण पत्र प्राप्त गर्नुभएको हो। प्रतियोगितामा नेपालले सर्वाधिक 3 स्वर्ण 1 रजत र 1 कांस्य सहित कुल 5 पदक प्राप्त गरेको छ। सद्भावले समग्रमा 9 अन्डर 207 को स्कोर निकाली विवानलाई 4 स्कोरले हराउँदै उपाधि रक्षा गरेको हो। उहाँले टीम र व्यक्तिगत तर्फबाट 2 स्वर्ण जित्न सफल रहनु भएको छ।
0: आलु उत्पादनका लागि बिउ बिजन र प्रविधिको महत्व कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: आँखा नाक कान र घाँटी

0: sip on the extreme energy drink.
1: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज हामी सबैको साझा आवाज.
2: प्रस्तुतनको लागि अहिले खुसीको कुरा विभिन्न ठुलै निजी कम्पनीहरूले पनि विभिन्न आलुका परिकारहरूको लागि प्रस्तुतन कम्पनीहरू खोलिरहनु भएको छ. त्यसले मागलाई बढावा पनि दिइरहेको छ र राम्रो दिशामा गइरहेको छ. अझै हाम्रो धेरै गर्नुपर्ने पक्कै पनि आवश्यक छ.
3: एफएओले ह्यान्ड टु ह्यान्ड इनिसिएटिभ कार्यक्रम पनि सञ्चालन गरिरहेको छ आलुमा व्यावसायिकताको लागि. यो कस्तो कार्यक्रम हो?
2: यो ह्यान्ड इन ह्यान्ड भनेको यो चाहिँ हाम्रो एफएओको कर्पोरेट इनिसिएटिभ भनेर भन्छौँ. ग्लोबल लेभलमा नै हाम्रो हेडक्वार्टर इटालीको रोममा छ. ग्लोबल लेभलमा नै यो चाहिँ इनिसिएटिभ भएको छ भनेको विश्वव्यापी रूपमा नै यसलाई चलाएका छौँ. यो भनेको चाहिँ कस्तो भने कृषिमा जति लगानी गर्नुपर्ने थियो त्यति लगानीहरू भइरहेको छैन विश्वव्यापी रूपमा नै, नेपालको मात्रै सन्दर्भमा होइन. प्राय जसो के देखिन्छ भने अलिकति परियोजना लक्षित हाम्रो मानसिकताहरू देखिन्छ. त्यो भनेको अनुदानसँग मात्रै जोडेर हेरेका कुराहरू हुन्छ. त्यो होइन कि हामीले कृषिलाई व्यावसायिक बनाउने भनेको लगानीको आँखाबाट हेर्नु पर्यो. लगानी भनेपछि के हुन्छ भने तपाईँले लगानी गरेपछि त्यसको रिटर्न खोज्नुहुन्छ, होइन? कति आमदानी गर्नु, जस्तो अनुदान मात्रै दियो भने त्यसमा रिटर्न खोज्ने अलिकति गौण भएर जान्छ. लगानीको आँखाबाट हेरौँ, सरकारको भए पनि निजीको भए पनि सबैकोलाई. र अर्को भनेको चाहिँ यसलाई क्षेत्रगत रूपमा विकासको लागि हेरौँ भनेर यो विशेष गरी एउटा प्लेटफर्म क्रिएट गरेको एफएओले. यसमा चाहिँ सरकारकै अग्रसरता हुन्छ. नेपालको सन्दर्भमा भन्दाखेरि यो आलुलाई पनि एउटा हाई कमोडिटीको रूपमा एउटा बालीको रूपमा लिएको छ.
3: त्यही अन्तर्गत जस्तो हिमाल पहाड़ तराई सबै क्षेत्रमा उस्तै खालको कार्यक्रम सञ्चालन त्यो खालको समन्वय हो कि अलि बढी केन्द्रित फलानु भूभाग अथवा क्षेत्रमा अथवा समुदायमा भन्ने हो यो कार्यक्रम?
2: यसको मुख्य लक्ष्य भनेको चाहिँ पहिला क्षेत्र पहिचान गर्ने र त्यो क्षेत्रको इन्भेस्टमेन्ट प्लान लगानीको योजना तयार गर्ने. सरकारले नै तयारी गर्ने हो, हामी एफयूले हामीले प्राविधिक सहयोग दिन्छौँ र त्यो तयार गरिएको इन्भेस्टमेन्ट प्लान हुन्छ. त्यो इन्भेस्टमेन्ट प्लानलाई चाहिँ हामीले विभिन्न फोरमहरूमा प्रस्तुत गर्ने अवसरहरू सिर्जना गर्छौं.
3: बिउ बिजन प्रविधिमा किसानको सजिलै पहुँच पुगोस् भनेर समन्वय कसरी भइरहेको छ?
2: भ्यालु चेन मूल्य श्रृंखलाको एप्रोचमा नै जान्छ, होइन? उत्पादनको लागि के कुराहरू आवश्यक छ, हामीसँग के एभाइलेबल छन् र के कुराहरूमा चाहिँ लगानी आवश्यक छ, त्यो लगानीलाई कसरी पूरा गर्ने भन्ने कुराहरू नै. त्यसकारणले के सहयोग गर्न सक्छौ, नेपाल सरकारले त्यसमा के सहयोग गर्छ, निजी क्षेत्रले लगानी गर्दाखेरि लगानी मात्रै होइन उसले प्रविधि पनि के सहयोग गर्नुपर्ने हुन्छ, होइन? उत्पादनमा मात्रै होइन प्रशोधनमा त्यसको बजारीकरणमा सबै प्लान गरेर एउटा यो चाहिँ होलिस्टिक प्याकेजकै रूपमा चाहिँ अगाडि बढेको हुन्छ. हामीले उन्नत बिउको लागि चाहिँ जुन टिस्यू कल्चर ल्याबदेखि लिएर प्रविधि विकासमा गर्ने सहयोगहरू र विशेष गरी अर्को महत्वपूर्ण पाटो भनेको चाहिँ बजारीकरणको लागि देखिन्छ. हाम्रो बजारमा स्पष्ट मागहरू देखिरहेको छ. उत्पादनमा पनि हामी त्यति नराम्रो अवस्थामा छैनौँ. भएको उत्पादनलाई बजारसँग जोड्नलाई अलिकति समस्याहरू छ.
3: एफएओका नेपाल सहायक प्रतिनिधि अरूण जीसीसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं. सामुदायिक रेडियो प्रसारक संघद्वारा सञ्चालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक. ईयूको कालो सूचीबाट हटाउने बजेटको प्राथमिकता, सड़क मरमत गर्न 28.42 अर्ब रूपियाँ विनियोजन, कर्मचारीको तलब 21% बढ़्यो, कर नीतिमा व्यापक फेरबदल, निजी क्षेत्र उत्साहित, मध्यम वर्गलाई फाइदा पुग्ने, कृषिमा बजेट घटाएकोमा सरकारवाला चिन्तित,
4: 31 निकाय खारे, 6 निकायलाई एक आपसमा गाविने, स्थानीय तहलाई अनुदान घटाएर प्रदेशमा बढ़ाइयो, 2085लाई नेपाल भ्रमण वर्षको रूपमा मनाइने,
3: इरानसँग शान्ति सम्झौता गर्ने वा नगर्ने भन्ने विषयमा अन्तिम निर्णय गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई, दक्षिणी सुडानमा 70 लाख भन्दा बढ़ी मानिसहरूलाई खाद्यान्नको आवश्यकता,
4: र खेलकुद पूर्वाधार बजेटको प्राथमिकतामा सद्भाव र तारालाई एमेच्योर गोल्फ उपाधि, काबा महिला भलिबल च्याम्पियनशीपको उपाधि रानलाई.
3: साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकको भित्री पन्नामा च्यापै शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग गर्न खोजिएको छ हिजोको संसद बैठक जहाँ बजेट पनि प्रस्तुत भयो र प्रधानमन्त्री बालेन्द्र शाह पनि पूरै बैठक समयावधिभरि बसेर बजेट पनि सुन्नुभयो र त्यहाँ व्यङ्ग गर्न खोजिँदैछ पछिल्लो समयमा सांसदहरूले प्रधानमन्त्री संसद बैठकमा नआएको भनेर आलोचना र विरोध पनि गरेका थिए। यहाँ भर्खर बजेट भाषणको बैठकबाट निस्कदै गरेका व्यक्तिलाई बाहिरपट्टि देखाइएको छ र त्यहाँ केही पत्रकारले सोधेका प्रश्नमा एकजना त्यो बजेट भाषणको बैठकबाट सकेर निस्कदै गरेका सांसद जस्ता अथवा अर्थमन्त्री जस्ता देखिने व्यक्तिलाई त्यहाँ अगाडि राखिएको छ र पत्रकारले केही प्रश्न सोधेका छन्। ती व्यक्ति केही भन्दैछन्। माथि यस्तो लेखिएको छ, बजेट नकुरा गरौं, खुद प्रधानमन्त्री नै पूरै समय बस्नुभयो भनेपछि कति इपिक होला।
4: हवस् त, प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र दीपक आचार्य विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
5: हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जिउ।
1: ए दाई पख्नुस् त पख्नुस् के गर्नु भएको
2: देख्नु भएन औषधी हालेको
1: लौन शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिस हाल्ने
2: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
1: हेर्नुहोस् दाई यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ
2: हजुर
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
2: ए विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी
1: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
2: ए अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
1: सुन्नुहोस् दाई रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
2: हस् नानी मैले बुझे म परम्परागत विषादी नै प्रयोग गर्छु
3: नेपाल सरकार विज्ञापन बोर्ड रेडियो दिदी बहिनी 95.2 मेगाहर्ट्ज हामी सबैको साझा आवाज
4: जुट्दैन र स्रोत नजुटेपछि कार्यान्वयन गर्न गाह्रो हुन्छ अब अवश्य पनि उहाँहरूले हामी चाहिँ फरक छौँ स्रोत पनि धेरै जुटाउन सक्छौँ र खर्च पनि गर्न सक्छौँ भन्ने सन्देश दिन खोज्नु भएको होला तर यो यथार्थपरक र व्यावहारिक छैन किनकि जुन राजस्वको लक्ष्य राखिएको छ त्यो राजस्व उठ्न पनि
5: 14 खर्ब 5 अर्ब 31 करोड
4: हो हो त्यति गाह्रो छ अब अझ धेरै अब
5: ऋणबाट 6 खर्ब 57 अर्ब 29 करोड वैदेशिक ऋण 2 खर्ब 47 अर्ब 28 करोड आन्तरिक ऋण 4 खर्ब 10 अर्ब यो उठ्दैन
4: अब आन्तरिक ऋण त अब उठाएपछि उठिहाल्छ होइन तर अब त्यसमा पनि हामीले एउटा लिमिट राखेका थियौँ त्यो लिमिटलाई उहाँहरूले क्रस गर्नु भएको छ होइन त्यसले गर्दा अब निजी क्षेत्रले लिने ऋणमा भविष्यमा प्रभाव पर्न सक्छ सरकारले नै लिदिएपछि होइन अर्कोतिर चाहिँ विदेशी ऋण जुन लिने लक्ष्य राख्नु भएको छ त्यो लक्ष्य प्राप्त गर्न गाह्रो छ राजस्व पनि त्यति उठ्न गाह्रो छ त्यो भन्ने बित्तिकै यसै पनि पहिला पनि जति सम्भव थियो त्योभन्दा अलिकति बढी राख्ने गरेका थियो अब यो दबाब यो विभिन्न क्षेत्रमा बजेट राख्ने दबाब हुन्छ तर अहिले चाहिँ त्यो सामान्यतया अलिकति बढी राख्ने भन्दा पनि निकै माथि जस्तो चाहिँ जो योजना आयोगले सिफारिस गरेका थियो त्यो सिफारिस गरेको सीमाभन्दा धेरै माथि प्रस्ताव गर्नुभएको छ त्यस हुनाले यो बजेटले राखेको लक्ष्य मिट गर्न चाहिँ गाह्रो हुन्छ र आर्थिक वृद्धि 7% पुग्न सक्दैन यो वर्ष किनकि अब यो अहिले 7% भन्दा कमको आर्थिक वृद्धि गर्दा 7% एकैपटक पुर्याउने भनेको सबै कोणबाट गाह्रो छ र यो जुन ठुलो बजेट प्रस्ताव गर्नुभएको छ त्यसले अब यो मूल्य वृद्धि पनि बढ्ने देखिन्छ उहाँहरूले आफैले पनि 6% हामी सीमित राख्छौँ भन्नुभएको छ अहिले त अब मूल्य वृद्धि धेरै कम छ अब यो त्यसले गर्दा सर्वसाधारण को क्रय शक्तिमा प्रतिकूल असर पर्छ, अर्कोतिर चाहिँ अब जुन यो कर्मचारीलाई तलब वृद्धि गरिएको छ अनि इन्कम ट्याक्समा छुट दिएको छ त्यसले त्यो वर्गलाई चाहिँ राहत हुन्छ, सुविधा हुन्छ। खास गरेर कर्मचारीलाई यो तलब बढाउनु पर्ने त अब यो बढ्नु त उपयुक्त थियो, किनभने यो तीन साल यता बढाएको थिएन, तीन चार साल यता अहिले बढाउनै पर्ने थियो, त्यसले यो वर्गलाई राहत पुग्छ। तर सँगसँगै यसले चाहिँ मूल्य वृद्धिमा प्रभाव पार्छ, समग्रमा मूल्य वृद्धिमा प्रभाव पारेपछि अब सर्वसाधारणलाई यसले चाहिँ क्रय शक्तिमा प्रभाव पार्ने नै भयो,
5: अर्थमन्त्री वार्लेले चाहिँ बजेट मार्फत अर्थतन्त्रमा नीतिगत सुधार गरी फरक खालको एउटा डिपार्चर गर्ने संकेत त दिएका छन्। यहाँलाई पनि अनुभव छ लामो समय होइन यो देशमा अर्थमन्त्री बस्नु भएको छ,
4: नयाँ डिपार्चर केही पनि छैन। उहाँहरूले चाहिँ अब
5: विज्ञान र प्रविधिमा त उहाँहरूले चाहिँ फड्को मार्न खोज्नु भएको छ होइन,
4: केही पनि त्यस्तो छैन। किनभने पहिला आइटी सेक्टरमा यो छुट दिने धेरै हामीदेखि नै सुरुवात गरे हौ होइन, त्यस बेलामा अन्य सेक्टरलाई भन्दा यसलाई यो करको मा पनि सहुलियत दिने, यो चाहिँ युवाहरूलाई चाहिँ देशभित्रै यो रहन् उनीहरूले यहीँबाट यो सफ्टवेयरमा काम गर्न सकुन् भनेर, त्यसले गर्दा धेरै ठुलो चाहिँ निर्यात पनि हुन थालेको छ यसमा आइटी सफ्टवेयरहरू होइन, त्यसलाई निरन्तरता दिनुभएको छ उहाँहरूले, त्यो ठिक छ होइन। तर फेरि यो छुट्टै पहिला गर्दै नगरेका कुरा अहिले चाहिँ आयो भन्ने कुरो चाहिँ होइन। अब एआई चाहिँ समय सान्दर्भिक रूपमा अब यो नयाँ प्रविधि चाहिँ अब भित्रिया छ ग्लोबल्ली, यो फ्युचर पनि हो, अब यसलाई चाहिँ प्राथमिकता दिनु पर्थ्यो, त्यो चाहिँ ठिक छ। तर फेरि अब यो यो विषयमा पहिला कसैले सोच्दै नसोचे गर्दै नगरेका कुरा यसपालो भयो भन्ने चाहिँ होइन। त्यस कारण त्यस अर्थमा यो बजेटले चाहिँ एकदमै प्याराडाइम सिफ्ट भन्नुहुन्छ उहाँहरू होइन, एकदम चाहिँ डिपार्चर, यो एज युजुअल पहिलाको जस्तो कर्मकाण्डी होइन भन्ने कुरो चाहिँ मा कुनै सत्यता छैन।
5: निजी क्षेत्र त उत्साहित छ नि त डाक्टर साहब, किन आज करका दरमा केही हेरफेर भएको छ होइन, स्वागत गरेको छ अहिले बजेटलाई।
4: निजी क्षेत्रले पहिला पनि स्वागतै गर्थ्यो होइन, निजी क्षेत्र एउटा आर्थिक उत्पादनको महत्वपूर्ण एउटा एउटा इन्जिन हो, सेक्टर हो, किनकि अवश्य पनि हामी यो स्टेट लेड राज्यले नै सम्पूर्ण चाहिँ उत्पादनलाई नियन्त्रण गर्ने कुरामा हामी विश्वास गर्दैनौँ होइन, निजी क्षेत्र नै उत्पादनको चाहिँ त्यो वाहक हुनुपर्छ भन्ने कुरा विश्वास गर्ने भएको हुनाले धेरै जस्तो समय धेरै बजेटहरू अब खास गरेर चाहिँ अब हाम्रो चाहिँ एमाले माओवादीहरूले आफ्नो हिसाबले जस्तो 64 माओवादीहरूले उहाँहरू फेरि चाहिँ एमाले उहाँहरू मिलेर गर्दाखेरि बढी अलिकति यो चाहिँ वितरणमुखी चाहिँ प्रवृत्ति अलिक थियो निजी क्षेत्रलाई त्यो हिसाबको लिनुभएको थिएन होला। तर अन्यथा चाहिँ निजी क्षेत्रलाई त सेन्टरमा राखेकै हो, यो 46 यतादेखि नै यो निजी क्षेत्रलाई चाहिँ उत्पादनको चाहिँ बाहक बनाउने यो प्रक्रिया अगाडि बढेको हो, त्यसैबाट यो अर्थतन्त्रको फाउन्डेसन बनाएको हो, त्यही फाउन्डेसनको आधारमा यो घाटको सुधार भएको, कर प्रणालीमा सुधार भएको, त्यसैले राजस्वको यतिसम्म राजस्व उठ्ने परिस्थिति चाहिँ निर्माण भएको हो। त्यस कारण यो चाहिँ सुधारको प्रक्रिया पहिल्यैदेखि अगाडि बढेको हो, अहिले त्यसलाई निरन्तरता दिइएको छ। निजी क्षेत्रलाई अब करको केही छुटहरू छ, तर अब भन्सार छुटका कुराहरू पनि आएको छ, भन्सार छुटको कुरा गर्दा फेरि अब सबै चिजमा छुट दिने कुन कुनमा दिनुभएको छ त्यो त हेर्ने बाँकी छ, तर कृषिजन्य वस्तुमा हामीले भन्सार छुट भन्दा भन्सार चाहिँ अलिकति त्यस कारण यो चाहिँ सुधारको प्रक्रिया पहिल्यैदेखि अगाडि बढेको हो। अहिले त्यसलाई निरन्तरता दिइएको छ। निजी क्षेत्रलाई अब घरको

0: चाहिँ प्रोटेक्सन गरिदियो भने, संरक्षण गरिदियो भने, किनकि अब बाहिरबाट आउने तरकारी, फलफूल, खाद्य वस्तुको सस्तो खाद्य वस्तुको कारणले यहाँ चाहिँ अब उत्पादन गर्न छोड्यो, जमिन बाँझो रहन थाल्यो, त्यो त वास्तविकता हो नि। त्यस कारण त्यसलाई चाहिँ अब प्रोत्साहन गरिदियो भने त बाहिरी आयातसँग त्यसलाई चाहिँ संरक्षण गर्नु पर्यो, प्रतिस्पर्धी बनाउनु पर्यो। त्यो भनेको एउटा त्यसलाई चाहिँ के छ भने भन्सार दर केही बढाउने, जस्तो मैले त्यस बेलामा आलु प्याज होइन यो स्याउमा हामीले चाहिँ रात लगाउँदाखेरि के रात रहेको थियो, त्यस्तै गरेर अनि उत्पादनमा आधारित सहुलियत दिनु पर्यो, अनुदान दिनु पर्यो। अब त्यो चाहिँ छैन।
1: अब रोजगारीको वातावरण सिर्जना गर्ने, लगानी र नवपरिवर्तनलाई जोड़ दिने, होइन लाखौंलाई रोजगारी सिर्जना गर्ने भन्ने खालको जुन एउटा आकांक्षा छ, पुराना उद्योग कल कारखानाहरूलाई चाहिँ फेरि सञ्चालनमा ल्याउने गरी जुन किसिमले आएको छ नि त सरकारले, यो राम्रो काम हो नि त होइन?
0: अब हेर्नुहोस्, यो सरकारी यो बन्द भएका उद्योग व्यवसाय सरकारी चलाहरू चल्दैन, उहाँहरूले चाहिँ निजी सरकारी साझेदारी भन्नुभएको छ। त्यो साझेदारी चाहिँ कस्तो हुने हो, सरकारले चलाएर चाहिँ चल्दैन, यो सरकारले आफैले चलाउनु खोज्दा हुन्छ, सम्भव छैन। निजी क्षेत्र साझेदारी गर्नु भन्नुभएको छ, साझेदारी चाहिँ कुन अर्थ कस्तो खाले साझेदारी हो त्यो चाहिँ अब पछि उहाँहरूले भन्नुहोला। तर चाहिँ मेरो दृष्टिकोणमा धेरैले यही कुराहरू भनिराखेका छन्, अहिलेसम्म अनुभव पनि त्यही हो। अब हामीले यो जग्गा जमिन त्यहाँको चाहिँ सरकारकै स्वामित्वमा रहनुपर्छ, त्यो हामीले माननीय अर्थमन्त्री हुँदा हामीले त्यही किसिमको निर्णय गरेका छौँ, त्यो चाहिँ व्यक्ति होइन। तर यो उद्योग व्यवसाय यदि निजी क्षेत्र कसरी सञ्चालन गर्न चाहन्छ भने निश्चित स्वार्थको आधारमा लिजमा उनीहरूलाई चलाउन दिनुपर्छ, र जुन दिन उनीहरूले चलाउन सक्दैन, चलाउन अब सकिन भने त्यो बेला फेरि राज्यकै अधीनमा त्यहाँको जमिन त्यो आउने, उनीहरूले लगानी गरे बाहेक पुरानै लगानी चाहिँ त्यही रहने सरकारको
1: आकार घट्ने सम्भावना त छैन त्यसो भए एमिसन धेरै भएपछि।
0: अब बजेटको आकार त केही उहाँले मर्जर गर्ने, केही चाहिँ संरचनाहरू हटाउने भन्नुभएको छ, त्यसले केही शान्ति चाहिँ त्यसले चाहिँ ऊ गर्ला, बचत गर्ला, धेरै ठूलो बचत गर्ने त होइन। अब हामीले पनि त्यो 20 त्यस बेलामा चाहिँ मर्जर गर्ने, हटाउने भनेर चाहिँ निर्णय गरेका छौँ, कार्यान्वयन गर्न सबै चाहिँ सम्भव भएन, किनभने त्यस बेलाको संयुक्त सरकार अनेक खाले चाहिँ दबाव। अहिले चाहिँ उहाँलाई के सुविधा छ भने अब एउटै दलको सरकार छ, ठूलो म्यान्डेट छ, अहिले त्यो किसिमको दबाव उहाँले झेल्नु पर्दैन, त्यस कारण चाहिँ उहाँहरूलाई धेरै यो चेन्ज ल्याउने सुविधा चाहिँ छ। त्यस हुनाले यो कार्यान्वयन गर्ने क्रममा जुन सुविधा उहाँहरूलाई छ त्यो चाहिँ उहाँहरूले चाहिँ प्रयोग गर्नुभयो भने अवश्य पनि पहिलाको भन्दा केही सुधार आउँछ, हरेक सेक्टरमा सुधार आउँछ। अब त्यो कति उहाँहरूले गर्नुहुन्छ, कुन मोडलमा जानुहुन्छ अझ धेरै स्पष्ट भएको छैन। जस्तो यो नेपाल एयरलाइन्स यो सरकारले चलाएर चल्दै चल्दैन, र अहिले पनि उहाँहरूले चाहिँ भेगली अब पुनर्संरचना गर्ने भन्नुभएको छ, तर अब यो चाहिँ सरकारले नै यो बहुमत यो सेयर 50% भन्दा बढी स्वामित्व सरकारले राख्यो भने यो अगाडि बढ्दैन। त्यस कारण चाहिँ एउटा साझेदार ल्याएर सरकारले चाहिँ के छ भनेदेखि सेयर लिनै पर्यो पनि अल्पमत 50% कम सेयर राखेर यो सञ्चालन भयो भने मात्र यसको विस्तार पनि हुन्छ, इफिसियन्ट पनि हुन्छ, जुन घाटा अहिले बेहोरिराखेको छ त्यो घाटा कम हुन्छ, त्यसमा पनि सरकार स्पष्ट हुन जरुरी म देख्छु। शिक्षा स्वास्थ्यको क्षेत्रमा खासै त्यत्रो चाहिँ उहाँहरूले चाहिँ नयाँ किसिमको केही आएको छैन।
1: शिक्षा र स्वास्थ्यमा नयाँ करको विषयलाई उठान गर्नु भएको छ,
0: अब कर
1: विद्यालय, निजी अस्पताल होइन, सुनसादीका गरगना तथा सेयर कारोबारमा पनि नयाँ कर र शुल्कको पनि व्यवस्था गर्यो नि त बजेटले।
0: अब यो करको चाहिँ कुरा गर्नुभयो, अब त्यसमा अझै अब त्यसको प्रभाव के हुन्छ भन्ने हेर्ने बाँकी छ। त्यसमा चाहिँ अहिले तल्लो वर्गकाले पनि सकी नसकी अब निजी स्कुलहरूमा पढाइराखेका हुन्छ।

0: अब त्यो त करको भार त त्यही नै जानी हो, त्यो चाहिँ लगानी गर्दालाई जानी होइन। त्यसो हुनाले त्यसको प्रभाव पनि के पर्छ त्यो हेर्नुपर्छ। तर चाहिँ सार्वजनिक स्कूल विद्यालयहरूलाई चाहिँ सुधार गर्ने, सिपमूलक शिक्षा केन्द्रित गर्ने कुराहरू चाहिँ कुनै नयाँ कुराहरू चाहिँ खासै केही आएको छैन। अरू अब पूर्वाधारमा लगानी बढाउने भन्नुभएको छ, बढाउन सक्दाखेरि राम्रो हो, तर अब कहाँबाट स्रोत सबै जुल्छ त्यो प्रश्नवाचक छ।
1: हस् डाक्टर साहब, यहाँको महत्वपूर्ण सुझाव र समयका लागि धेरै धेरै धन्यवाद, नमस्कार। उहाँ हुनुहुन्थ्यो नेपाली कंग्रेसका नेता एवं पूर्व अर्थमन्त्री डाक्टर प्रकाश शरण महत। आदरणीय श्रोता, नेपाली बसमा छोटो विश्रामछु, विश्रामपछि पुनः उपस्थित हुनेछौं।
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ, काठमाडौं।

0: छिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
1: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
0: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
0: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
1: विशेष जानकारी, एसईई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
0: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
1: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
0: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौंडा बागलुङ बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुनुले जाने बाटोमा सम्पर्क नम्बर 068-420-003 420-001 मोबाइल नम्बर 98-576-21-917 98-576-36-567 र 98-451-20-736।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चिज बल्स मा पनि उपलब्ध छ।
1: म दलित हो रे, मलाई धारामा पानी थाप्न नै दिँदैनन्, मलाई समाजले घृणा गर्छ। के म मान्छे होइन र?
2: दलित र गरिब दलित बीचको विभेद हामीले नै सुरुवात गरेका हौ, यसको अन्त्य पनि हामीबाटै हुनुपर्छ।
3: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुष्मा नगरपालिका पर्वत

बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता सानिमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जिउ।

0: Cacophonia Extreme Energy Drink.
1: जीवन बीमा कम्पनी नै हो न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी साबिकको राष्ट्रिय बीमा संस्थान प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।

0: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास,
0: आईएमई गरौँ।
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौं।

0: एकमात्र डीटीएल सेवा डिस्क हो, डिस्क हो खुशीको कनेक्शन।
1: यो नेपाली रेडियो नेपाल।
0: खरो विषयमा तरो बहस, नेपाली बहस। यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल आईएमई बैंक सबैका लागि बैंक डिसोम फाइबर नेट।
2: यतिकै हाम्रो बेसमा राजनैतिक विश्लेषक शंकर तिवारी हुनुहुन्छ। तिवारीजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार तिवारी सर, नेपाली बहसमा यहाँलाई स्वागत छ। नमस्कार।
3: नमस्ते।
2: अब अहिलेको अवस्थामा देशको ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भारत भ्रमण हुँदैछ, होइन? अब प्रधानमन्त्रीको भारत भ्रमण चाहिँ अहिलेसम्म निश्चित छैन, उहाँ चाहिँ जानु उहाँलाई चाहिँ निमन्त्रणा नै नआएको भन्ने विषय आइरहेको छ। अब दुई देश बीचको कूटनीतिक सम्बन्ध, छिमेकी राष्ट्रहरू बीचको सम्बन्धको आजको चर्चा गर्ने हो भने हामी कुन धरातलमा छौँ अहिले?
3: यस्तो हुन्छ, जस्तो तपाईँको हामीले अहिले जुन किसिमले विदेशी प्रतिनिधिहरू आउँदाखेरि, कूटनीतिज्ञहरू आउँदाखेरि, हाम्रो नवनिर्वाचित प्रधानमन्त्री बालेन शाहले भेटघाटका प्रति त्यति ज्यादा इच्छा देखाउनु भएको र उहाँले भारत भ्रमणका लागि पनि जुन किसिमको तयारी, बैठकका लागि विदेश सचिवहरू आउने एउटा सन्देश लिएर आउने कुरा थियो, त्यो कुरालाई उहाँले नै नभेट्ने जानकारी भइसकेपछि उता इण्डियाको परराष्ट्र मन्त्रालयका सचिवको भ्रमण पनि रोकियो। त्यसले गर्दाखेरि नेपालका प्रधानमन्त्रीको भारतको भ्रमण अहिले केही कालको लागि रोकिएको छ। त्यसले चाहिँ बीचमा जति पनि हाम्रो देशमा जति यो बीचमा यो नेपालको चिया रोकिएको छ, अरू अरू धेरै पुराना समस्याहरू छँदैछन् र एउटा नयाँ सरकार बनिसकेपछि सम्बन्धको चाहिँ यो नवीनीकरणको लागि जुन भेटघाट आदान प्रदान गरिनुपर्ने थियो प्रत्यक्ष, त्यो चाहिँ रोकिएको छ।
2: तर अब पार्टी सभापति रवि लामिछाने नै भारत भ्रमण जान लाग्नु भएको छ, यसको अन्तर्य के हुन सक्ला?
3: रवि लामिछानेजी आजभन्दा ठिक 3 वर्ष अगाडि एउटा बहुचर्चित पत्रकार सम्मेलन गरेर उहाँले मोदीको नाममा, भारतीय प्रधानमन्त्री मोदीको नाममा उहाँले हिन्दीमै सम्बोधन गर्नुभएको थियो, म आपके साथ बात करना चाहता हूँ, मैं आपके साथ ये सन्देश पहुँचाना चाहता हूँ, मिडिलम्यान के साथ बात ना करो, हम आपके साथ प्रत्यक्ष बात करना चाहते हैं भनेर भन्नुभएको थियो, होइन? त्यो सबैलाई याद नै छ। र त्यो नेतालाई अहिले प्रथम पार्टी भइसकेपछि, उहाँलाई अहिले भारतले निम्तो गरिसकेपछि उहाँ जान हतारिनु स्वाभाविक हो। फेरि हामीले यसलाई अतिरञ्जना पनि नगरिकन हेर्दाखेरि के देखिन्छ भन्दाखेरि, रवि लामिछानेजीलाई, किनकि नेपालमा फागुन 21 को निर्वाचनको परिणाम आए लगत्तै नेपालका दुई नेताहरूलाई भारतीय प्रधानमन्त्रीले फोन गर्नुभएको थियो, ती नेता मध्ये एउटा चाहिँ प्रधानमन्त्रीमा प्रस्तावित बालेन शाह र अर्को राष्ट्रपतिका सभापति रवि लामिछाने हुनुहुन्थ्यो। त्यो सन्दर्भमा भारतको कूटनीतिको आफ्नै स्टाइल छ, त्यो स्टाइल के छ भन्दाखेरि उनीहरू एउटा चाहिँ बहालवाला प्रधानमन्त्रीलाई पनि इन्गेज गरिरहेका हुन्छन् र अर्को वेटिङ प्रधानमन्त्रीलाई पनि इन्गेज गरिरहेका हुन्छन्। त्यो हिसाबले हेर्दाखेरि उनीहरूले शक्तिशाली दलको पार्टी सभापति र वेटिङ प्राइम मिनिस्टरको रूपमा पनि उनीहरूले रवि लामिछानेलाई भारतले आफ्नो भारतले निम्त्याएको हुनसक्छ। त्यो युनियनका फेरि भारतीय अहिले फेरि इन्डियामा सरकार र पार्टी, सत्तारूढ दल र पार्टीको जुन किसिमको तारतम्यता छ एउटै छ, मन र मत, होइन? त्यो हिसाबले भारतीय
0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
4: अहिले बिहानको ठिक 7 बज्यो।

0: दलितहरू मलाई धारामा पानी थाप्न नै दिँदैनन्। मलाई समाजले घृणा गर्छ। के म मान्छे होइन र?
1: दलित र गैर दलित बीचको विभेद हामीले नै सुरुवात गरेका हौ, यसको अन्त्य पनि हामीबाटै हुनुपर्छ।
2: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुष्मा नगरपालिका पर्वत

0: extreme energy drink.
1: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज हामी सबैको साझा आवाज.

0: ल ल ल यता नआवै बुहारी तलै बस छाछुत नगर आज कति दिन रे
1: तिन दिन भयो
0: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
1: केही हुन्न मुवा सुने नहुने होइन कि सफा गरे भइहाल्यो नि
0: आ जेसुकै भन म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है पछि जेसुकै गर
1: मुवा महिनावारी भएको बेला खान नदिनु भान्सा वा पूजा कोठामा जान नदिनु केही कुरा छुन नदिनु यी सबै विभेद हुन् यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा पहिलाको जस्तो छैन अहिले
2: हो तिमीले ठिक भन्यौ बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरुद्ध छ यस्तो विभेद मानसिक शारीरिक युनजन्य हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
0: भो भो ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझे अबदेखि गर्दिन हामीले जे सिक्यौं त्यही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले
3: महिनावारीलाई मर्यादित बनाउ विभेद अन्त्य गर्नु
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा
6: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबारसम्म साँझ पाँच बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला
5: उपचार सेवाहरू
6: भेरिकोस भेनको लेजर उपचार खुट्टाका सुन्निएका तथा फुलेका नसा लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि
5: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया
6: रक्तनली सम्बन्धी रोगहरूको उपचार एन्जियोप्लास्टी स्टन्ट राख्ने प्रक्रिया इम्बोलाइजेसन
5: क्यान्सर उपचार ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू सानो चिरफार मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार
6: शरीरमा जम्मा भएको पस वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया
5: पाठेघरको मासु युटेरिनल फाइब्राइड एम्बोलाइजेसन पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि
6: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061582778582779582780

0: ए हेर्नुहोस् त, यो समाचार त कस्तो अचम्मको छ। स्योर गरिदिउँ कि क्या हो?
1: राख्नुहोस् न नि, जे पाए त्यही कुरा सठिक भयो। पहिलो स्रोत जाँचौ अनि मात्र विश्वास गरौं।
2: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा सेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौं, जिम्मेवार संचार संस्कृति अपनाऊ।
0: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
3: सिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
4: एसई उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
3: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
4: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
3: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गते देखि 2083 जेठ 13 गते सम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
4: विशेष जानकारी, एसई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
3: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
4: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
3: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान, बानापाचार, द्वारेगौंडा, बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुनुले जाने बाटोमा। सम्पर्क नम्बर 068-420-003, 420-001, मोबाइल नम्बर 98-576-21-917, 98-576-36-567 र 98-451-20-736।

0: भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुर्याइ घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-5-10-16-094, 98-4-76-39-691।
3: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी।

0: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
1: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
0: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
1: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा,

0: भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आज बनौ सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौ।
1: जाति धर्म वर्ण र लिङ्गको आधारमा विवाद गर्नु मूर्खता हो। यो मूर्ख्याई कसैबाट कहीँ हुन नदिऊ। समझदारी र सहयोगका साथ सामाजिक सद्भाव कायम राखौं।
2: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुसुमा नगरपालिका पर्वत।
3: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
4: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
3: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
4: अध्यापन हुने विषयहरू
3: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
4: विशेषताहरू
3: विषय विज्ञद्वारा अध्यापन गराइने,
4: अत्याधुनिक प्रयोगशाला,
3: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061-577-444, 543-333।
5: जसको नाम नै पर्याप्त छ,
6: दिदी बहिनी,
5: दिदी बहिनी,
6: दिदी बहिनी,
5: रेडियो दिदी बहिनी,
6: हामी
5: गर्न सक्छौ,
6: हामी
5: गर्न सक्छौ,
6: गर्न सक्छौ।

0: म्यूजिक बैंक को प्रस्तुति में आधुनिक गायक इंद्र पाठ्य मगर को गीत संग्रह वियोग को चोट बाट तिमीले नै घृणा गरेको सफलता पछि आफ्नै शब्द संगीत र स्वर में सजिएको गीत एल्बम नाकाबाट देशभक्ति गीत नेपाली हो नेपाली हो एरेन्जर कृष्ण पुन र रेकर्डिस्ट महेश पुन
1: सलाह र सुझावका लागि आधुनिक गायक इन्द्र पाखे मगर मोबाइल 98478191

0: भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुर्याइ घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्लस्टर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुष्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144 98-510-16-094 98-476-39691।
3: चरक मेमोरियल हस्पिटल कर्मचारी संचय कोषद्वारा सुस्वीकृत अस्पताल।
4: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
3: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्त आदि रोगको उपचारको लागि ₹1,00,000 उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
4: सेवा लिने क्रममा चाहिने जानकारी
3: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
4: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
3: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
4: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ पोखरा, फोन 061-552-493-552-494-582-778।
5: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल शुरू गरौँ। हुन त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
6: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
7: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
6: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
5: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
6: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
7: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
6: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
5: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
8: नेपाल सरकार विज्ञापन बोर्ड।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता सानिमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौ।
1: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणी भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा।
2: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणी भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार सेवाहरू
2: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
1: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
2: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
1: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
2: शरीरमा जम्मा भएको पस पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
1: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
2: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061582778 582779582780।
3: हाड चोर्नी तथा नस सम्बन्धी रोगीहरूलाई मध्यनजर गर्दै इन्डियाको एपोलो अस्पतालबाट सुपर स्पेसियलिस्ट उच्च विशेषज्ञता गर्नुभएका गण्डकी मेडिकल कलेजका प्राध्यापक डाक्टर ईश्वर शर्मा कणेल
4: यही जेठ 16 गते शनिबार
5: पागुङ मेडिकल हल कुस्मामा आउँदै हुनुहुन्छ।
6: त्यसैले हाड भाँचिएका, हात खुट्टा दुख्ने, घुँडा दुख्ने, सुन्निने, नसा दुख्ने, पोल्ने, नसा च्यापिएका, खुम्चिएका, गाँठो परेका, ढाड कम्मर दुख्ने, बाथ युरिक एसिड प्लास्टर गर्नुपर्ने, गरेर बाङ्गो टिङ्गो भएका तथा जस्तोसुकै हाड जोनी तथा नसा सम्बन्धी बिरामीहरूले समयमै सम्पर्क राखी सफल उपचार गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
5: साथै उक्त दिन निःशुल्क फिजियोथेरापीको पनि व्यवस्था छ। डाक्टर आउने मिति
4: यही जेठ 16 गते शनिबार।
7: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेबर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत गृह एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिनद्वारा धौलागिरीमा नै पहिलो पटक थाइराइड एवं भिटामिन डीको जाँच गरिन्छ।
6: मेडिकल हल तथा सिटी फार्मेसी बडगाउँ।
5: सम्पर्क फोन नम्बर 0674-2027
6: 24-027।
5: सम्पर्क मोबाइल नम्बर 98572-5597
6: 98511-81918।
8: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
9: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
8: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
9: अध्यापन हुने विषयहरू
8: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
9: विशेषताहरू
8: विषय विज्ञद्वारा अध्यापन गराइने,
9: अत्याधुनिक प्रयोगशाला,
8: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061-577-444-543-333।
10: ए श्याम भाई, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
11: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
10: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
11: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
10: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
11: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
10: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न? नमस्कार उपप्रमुख।
11: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
10: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँ पारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
11: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
12: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख छु।
11: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ हेर्नुहोस्। अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
12: अब यतिकै छोड्नुहुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
10: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
13: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
14: नेपाल सरकार विज्ञापन बोर्ड।
15: के तपाईँलाई हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने र रिङ्गट लाग्ने समस्या छ?
16: के तपाईँलाई मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटे हुने गर्छ?
17: यदि त्यसो हो भने अब चिन्ता नगर्नुहोस्, किनभने
18: मणिपाल सुचन अस्पताल तथा सेवा सिटी हस्पिटल प्राली पोखराका वरिष्ठ मनोरोग नसा यौन तथा टाउको रोग विशेषज्ञ डाक्टर जय बहादुर खत्री
19: यही जेठ 23 गते शनिबार
20: भागलुङ मेडिकल हल खुस्मा बजार पर्वतमा आउँदै हुनुहुन्छ।
16: त्यसैले हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने, रिङ्गटा लाग्ने, घुमाउने, मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटी हुने, झिझो लाग्ने, दुब्लाउँदै जाने, बढी रिसाउने, जिउ आलस्य हुने, मनमा बढी चिन्ता पर्ने, छारे रोग, हात खुट्टा काम्ने, ओछ्यानमा पिसाब गर्ने, योनिका नहुने, अत्याधिक मात्रामा रक्सी सेवन गर्ने, लागू औषधको कुलतमा फसेका आदि मनोरोग नसा यौन तथा टाउको सम्बन्धी रोगीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
20: यहाँ हरेक दिन सुगर, जन्डिस, जीपीटी, जीओटी, लिभर फंक्सनल टेस्ट, एलर्जी, युरिक एसिड, बाथ, टाइफाइड, दिशा पिसाब परीक्षण, ब्रिय परीक्षण, गर्भ परीक्षण, ग्यास्ट्रिकको किरा भए नभएको परीक्षण समेत गरिन्छ।
21: याद गर्नुहोला डाक्टर र आउने मिति
19: यही जेठ 23 गते शनिबार
22: स्थान बागलुङ मेडिकल हल बडगाउँ।
23: सम्पर्क फोन नम्बर 0674202027
22: 24027
23: सम्पर्क मोबाइल नम्बर 9857225997
22: 9851918।
24: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
14: नेपाल सरकार विज्ञापन बोर्ड।

0: छिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
1: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
0: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
0: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गते देखि 2083 जेठ 13 गते सम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
1: विशेष जानकारी, यसरी प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
0: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
1: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
0: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौंडा बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुनुले जाने बाटोमा सम्पर्क नम्बर 068-420-003, 420-001, मोबाइल नम्बर 98-576-21-917, 98-576-36-567 र 98-451-20-736।
2: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज, रेडियो दिदी बहिनी 95.2 MHz। समानता र महिला अधिकारको लागि बुलन्दित आवाज, रेडियो दिदी बहिनी 95.2 MHz।
3: एक पटक सोच्नुहोस् त, कतै तपाईँले महिलाहरूलाई महिला भएकै आधारमा भेदभाव गर्नुभएको त छैन?
4: यदि गर्दै हुनुहुन्छ भने तपाईँ अपराध गर्दै हुनुहुन्छ।
5: समाजमा हुने हरेक क्रियाकलापमा नारी पुरुषको समान दायित्व हुन्छ।
6: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग, रेडियो दिदी बहिनी 95.2 MHz सहकार्यमा कुसुम नगरपालिका पर्वत।
7: एकछिन कल्पना गर्नुहोस् त, दुईवटा परिवार एउटा कोठामा चिया पिउँदै गफ गरिरहेका छन्।
8: एउटा सामान्य पारिवारिक जमघट जस्तै
7: हो। ठ्याक्कै, उनीहरू बीच कुनै पैसाको लेनदेन भएको छैन, कसैले कसैलाई धम्काएको पनि छैन, अनि कसैलाई शारीरिक चोट पनि पुगेको छैन नि। उनीहरूले भर्खरै एउटा कुरामा सहमति मात्र जनाएका छन् कि विवाहपछि बेहुला पक्षले केही सुन र नगद उपहारको रूपमा लिनेछ।
8: सुन्दा त यो हाम्रो समाजमा हुने एकदमै सामान्य पारिवारिक छलफल जस्तो लाग्छ नि, होइन र?
7: हो नि, तर अचम्मको कुरा के छ भने, नेपालको कानून अनुसार त्यो चियाको टेबलमा बसेर सहमति जनाउने व्यक्तिहरू त्यही बिन्दुबाट अपराधी ठहरिन्छन्।
8: बाफ्रे, मंजूरी गर्दा पनि
7: लेनदेन नहुँदै। आज हामी रेडियो दिदी बहिनी, कुष्मा नगरपालिका र महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट प्राप्त कानूनी जानकारीका स्रोतहरूमा आधारित रहेर यस्तै गहिरा विषयहरूको यो गहन छलफलमा चिरफार गर्दैछौ।
8: यो साँच्चै नै एउटा शक्तिशाली कानूनी अवधारणा हो क्या। अपराध भइसकेपछि सजाय दिनु त छँदैछ, तर अपराध हुनुभन्दा अगाडिको मानसिकतालाई नै अपराध मानेर रोक्न खोज्नु यो कानूनको एकदमै गहिरो पाटो हो। दाइजोको हकमा कानूनले सलाई कोरिसकेपछि आगो निभाउने होइन कि सलाई बोक्न नै प्रतिबन्ध लगाएको छ भन्न सकिन्छ नि।
7: एकदम सही कुरा, अनि यही कुराले मलाई हाम्रा आजका स्रोत सामग्रीहरूप्रति एकदमै आकर्षित गर्यो क्या। हामी प्राय कानून भन्नासाथ खै लामा र निरस दफाहरूको सूची मात्र सम्झिन्छौ नि त,
8: सुन्दै बोर लाग्ने खालको।
7: तर यसलाई अर्कै तरिकाले पनि हेर्न सकिन्छ। जस्तै कुनै पनि देशको संविधान भनेको एउटा घरको बलियो जग जस्तै हो। तर जग जति नै बलियो भए पनि त्यसले मात्र आधी बिहारीबाट त बचाउँदैन।
8: माथि केही त चाहियो नि।
7: हो, मुलुकी अपराध संहिता र घरेलु हिंसा ऐन जस्ता कानूनहरू चाहिँ त्यो घरका पर्खाल र छाना हुन् क्या, जसले वास्तविक रूपमा समाजका आधी बिहारी र दुर्व्यवहारबाट मानिसलाई जोगाउँछन्।
8: त्यो जग र छानाको उपमा एकदम सान्दर्भिक लाग्यो मलाई, किनभने हामीले जतिसुकै राम्रा पर्खालहरू बनाए पनि यदि जग नै कमजोर छ भने त त्यो घर टिक्दैन नि त।
7: हो नि,
8: नेपालको सन्दर्भमा त्यो जग भनेको संविधानको धारा 18 र धारा 38 हो।
7: त्यही नै मलाई अलिकति अलमल हुन्छ क्या। हामी अक्सर समानताको हकको कुरा गर्छौ, धारा 18 समानताको कुरा गर्छ भन्ने त पढियो, तर समाज त व्यवहारमा एकदमै असमान छ नि।
8: त्यो त हो,
7: महिला र पुरूष बीचको शक्ति सन्तुलन, आर्थिक अवस्था, सामाजिक हैसियत, यी सबै कुरा यति फरक छन् कि एउटा कागजमा सबै समान हुन् भनेर लेख्दैमा त्यो कसरी लागू हुन्छ र?
8: कानून निर्माताहरूलाई पनि यो कुरा के अरे राम्ररी नै थाहा थियो कि समाज असमान छ, त्यसैले धारा 18 समानताको हक सुनिश्चित गर्दा गर्दै एउटा असाधारण व्यवस्था गरेको छ नि।
7: कस्तो व्यवस्था?
8: लिंगका आधारमा भेदभाव गर्न नपाइने स्पष्ट व्यवस्था त छँदैछ, तर सँगसँगै यसले सकारात्मक विभेद अर्थात पोजिटिभ डिस्क्रिमिनेशनको लागि विशेष व्यवस्था गर्न सकिने बाटो पनि खुला राखेको छ क्या।
7: ए हजुर,
8: ऐतिहासिक रूपमै पछाडि तारिएका वर्ग विशेष गरी महिलाहरूको लागि राज्यले विशेष कानून वा सुविधा बनाउन सक्छ भन्ने यसको मर्म हो।
7: एकैछिन है, म यहाँ अलिकति रोकिन चाहन्छु। यो सकारात्मक विभेद भन्ने शब्द नै आफैमा अलि विरोधाभासपूर्ण लाग्दैन र?
8: सुन्दा त्यस्तै लाग्छ।
7: धेरै मानिसहरूको तर्क के हुन्छ भने समानता भनेको त सबैलाई एउटै तराजुमा राख्नु हो, सबैलाई एउटै नियम लगाउनु हो नि त, अनि फेरि कसैलाई विशेष सुविधा दिनु अर्थात विभेद गर्नु कसरी समानताको बाटो हुन सक्छ?
8: बाहिरबाट हेर्दा यो साँच्चै विरोधावास जस्तो लाग्न सक्छ, तर यसलाई खै एउटा दौड़ प्रतियोगिताको रूपमा हेरौं न।
7: दौड़ प्रतियोगिता
8: मानौ, एउटा ट्र्याकमा दुईजना धावक छन्। एकजना एकदम स्वस्थ छ र उसले महिनौदेखि तालिम लिएको छ, अर्को धावकको चाहिँ खुट्टामा चोट लागेको छ र उसलाई भारी पनि बोकाइएको छ।
7: बाफ्रे,
8: अब समानताको नाममा दुवैलाई एउटै शुरूआती रेखाबाट दौड़ाउनु र एउटै नियम लगाउनु न्याय हो त? पक्कै होइन नि।
7: अह, त्यो त सिधै अन्याय भइहाल्यो नि। चोट लागेको मान्छे त सुरुमै हार्छ।
8: हो, ऐतिहासिक सामाजिक र सांस्कृतिक रूपमा महिलाहरूलाई त्यही भारी बोकाइएको छ क्या। उनीहरूलाई शिक्षा, सम्पत्ति र निर्णय प्रक्रियाबाट सयौं वर्षसम्म टाढा राखियो नि त।
7: एकदम सही कुरा।
8: त्यसैले अहिले आएर अचानक ल अब सबै समान छौ सँगै दौड भन्नु वास्तविक समानता होइन। त्यो भारी बिसाउन र त्यो चोट निको पार्न राज्यले जुन विशेष अवसर र आरक्षण दिन्छ त्यसैलाई सकारात्मक विभेद भनिन्छ।
7: ए भनेपछि यो समानताको विरूद्धमा छैन?
8: बिल्कुल छैन, यो समानताको विरूद्धमा होइन, बरु समानतामा पुग्ने एउटा पुल हो क्या।
7: कस्तो राम्रो कुरा! भनेपछि समानता भनेको सबैलाई एउटै व्यवहार गर्नु मात्र होइन रहेछ, आवश्यकता अनुसारको व्यवहार गरेर सबैलाई एउटै स्तरमा पुर्याउनु पो हो त।
8: ठ्याक्कै,
7: यो कुराले धारा 38 बुझ्न अझ सजिलो बनाए मलाई। धारा 38 महिलाको हकको कुरा गरिएको छ र त्यहाँ एउटा लाइन छ जसले मेरो ध्यान एकदमै तान्यो।
8: कुन चाहिँ लाइन?
7: त्यसमा स्पष्ट भनिएको छ कि धार्मिक, सामाजिक, सांस्कृतिक वा परम्पराको नाममा कुनै पनि प्रकारको शारीरिक, मानसिक, यौनजन्य वा मनोवैज्ञानिक हिंसा गर्न पाइने छैन।
8: यो व्यवस्था दक्षिण एसियाटिक सन्दर्भमा एउटा क्रान्तिकारी कदम मानिन्छ नि, किनभने हाम्रो समाजमा हुने धेरैजसो हिंसाहरू त अपराधको रूपमा होइन संस्कार वा परम्पराको आवरणमा आउँछन् क्या।
7: हो नि, हाम्रो त चलनै यस्तै हो वा धर्मले यस्तै भन्छ भन्ने कुरा हामीले कति सुनेका छौं, होइन र?
8: एकदम, छाउपडीदेखि लिएर बोक्सी प्रथा र दाइजोसम्मका कुराहरूलाई हिजोसम्म समाजले परम्पराकै नाम दिन्थ्यो, घरभित्र बुहारीलाई दिइने मानसिक यातनालाई संस्कार सिकाएको भनिन्थ्यो। तर संविधानले नै तिम्रो धर्म वा तिम्रो परम्पराले मानव अधिकार हनन गर्न पाउँदैन भनेर एउटा स्पष्ट रेखा कोरिदिएको छ। धर्मभन्दा माथि मानिसको ज्यान र सम्मान हुन्छ भन्ने कुरालाई यसले स्थापित गरेको छ।
7: यो त भयो संविधानको जगको कुरा, तर अघि मैले भने जस्तै जगले मात्र त पानी छेक्दैन, एउटा दफाले मात्र घरभित्र भइरहेको हिंसालाई तत्काल कसरी रोक्छ त?
8: यो राम्रो प्रश्न हो।
7: जब ढोका बन्द हुन्छ र त्यहाँभित्र आर्थिक वा मानसिक यातना शुरू हुन्छ, तब यो समानता र हकका कुराहरू कसरी व्यवहारमा लागू हुन्छन्? कानूनले यस्ता अपराधलाई चाहिँ कसरी हेर्छ नि?
8: त्यही नै हामी मुलुकी अपराध संहिता र घरेलु हिंसा एन भित्र प्रवेश गर्छौं क्या। बन्द ढोकाभित्र हुने अपराधलाई कानूनले अत्यन्तै सूक्ष्म रूपले परिभाषित गरेको छ।
7: जस्तै
8: घरेलु हिंसा भन्नाले केवल कुटपिट वा शारीरिक चोटलाई मात्र मानिँदैन। यदि कसैले घरभित्र मानसिक तनाव दिन्छ, अपशब्द प्रयोग गर्छ वा सबैभन्दा महत्वपूर्ण कुरा आर्थिक रूपमा यातना दिन्छ भने त्यो पनि घरेलु हिंसा हो।
7: साँच्चै आर्थिक यातनालाई पनि कानूनले घरेलु हिंसा मान्ने कुरा निकै रोचक छ नि। यसको मतलब कसैले कमाएको पैसा खोस्नु वा खाना लाउन नदिनु पनि कुटपिट सरहकै अपराध हो?
8: बिल्कुल हो, र यसको सजायको व्यवस्था पनि स्पष्ट छ नि त। यस्तो कसुर गर्नेलाई 3,000 देखि 25,000 रुपियाँसम्म जरिवाना वा 6 महिनासम्म कैद वा दुवै हुन सक्ने व्यवस्था छ। अझै यसमा उद्योग गर्ने अर्थात हिंसाको प्रयास मात्र गर्ने वा हिंसा गर्न मदत गर्ने व्यक्तिलाई पनि मुख्य अपराधीले पाउने सजायको आधा सजाय हुन्छ।
7: ए, त्यो पनि छ। तर यी सबै व्यवस्थाहरू मध्ये मलाई सबैभन्दा अनौठो लागेको एउटा नियम छ है। हाम्रा स्रोतहरूका अनुसार यदि घरेलु हिंसा गर्ने व्यक्तिले कुनै सार्वजनिक पद धारण गरेको छ भने
8: त्यो विशेष व्यवस्था,
7: मानौ कोही वडा अध्यक्ष हो, कुनै विद्यालयको शिक्षक हो, प्रहरी हो वा सरकारी कर्मचारी हो भने उसलाई थप 10% सजाय हुन्छ नि। म त यो व्यवस्था देखेर केही बेर घोरिए क्या। यो त एउटा वडा अध्यक्ष र एउटा सामान्य नागरिकलाई एउटै अपराधमा फरक फरक सजाय दिए जस्तो भएन र?
8: सुन्दा त्यस्तै लाग्छ, तर यसको पछाडिको कानूनी दर्शन धेरै गहिरो छ नि। राज्यले कुनै पनि व्यक्तिलाई सार्वजनिक पद दिँदा उसलाई एउटा विशेष विश्वास पनि सुम्पेको हुन्छ क्या। समाजले त्यो व्यक्तिलाई आदर गर्छ र कानूनको पालना गराउने अपेक्षा गर्छ।
7: ए, भनेपछि यो केवल हिंसा मात्र भएन। मलाई त यो सुन्दा कस्तो लाग्यो भने कानूनले उनीहरूमाथि एउटा विश्वासघातको कर जस्तै लगाइरहेको छ क्या।
8: हो, ठ्याक्कै।
7: जस्तै तपाईँसँग समाजको विश्वास थियो, तपाईँले त्यो भत्काउनु भयो, त्यसैले अब तपाईँले सामान्य नागरिक भन्दा बढी मूल्य चुकाउनु पर्छ। मेरो मतलब एउटा ब्रिच अफ ट्रस्ट ट्याक्स जस्तो।
8: एकदम सटीक विश्लेषण। जो व्यक्ति समाजलाई बाटो देखाउने कुर्सीमा बसेको छ उसैले कानूनको उल्लंघन गर्नु भनेको त दोहोरो अपराध हो नि।
7: हो नि।
8: एउटा त उसले घरभित्रको व्यक्तिमाथि हिंसा गर्यो र अर्को उसले पद शक्ति र समाजले दिएको विश्वास मात्रै घात गर्यो। त्यसैले कानूनले सार्वजनिक पद धारण गर्नेहरूलाई बढी जवाफदेही बनाएको हो।
7: कति गहिरो कुरा। अब अघि हामीले शुरूमा कुरा गरेको त्यो चिया टेबलको दाइजो सम्बन्धी प्रसंगमा फर्काउन।
8: हुन्छ।
7: घरभित्र हुने हिंसाको एउटा ठूलो कारण दाइजो पनि हो नि। कानूनले दाइजोको लेनदेनलाई कसरी हेर्छ त?
8: दाइजोको हकमा कानून झनै कड़ा छ क्या। यदि कसैले दाइजो माग्छ वा दाइजोका कारण दुःख दिन्छ भने 3 वर्षसम्म कैद वा 30,000 रूपियाँसम्म जरिवानाको व्यवस्था छ। तर तपाईँले अघि सुरुमै भने जस्तै यसमा सबैभन्दा महत्वपूर्ण पक्ष भनेको लेनदेनको मंजूरी मात्र गर्नु पनि अपराध हो।
7: त्यही त, पैसाको लेनदेन भएकै छैन, सुनको हार किनेकै छैन, तर ल ठिक छ बिहेपछि दिउँला नि त भनेर बोलेको भरमा अपराधी ठहरिने, यो त मानसिकतालाई नै कानूनले समात्न खोजेको जस्तो देखियो नि। यो कसरी प्रमाणित हुन्छ र किन यति कड़ा बनाइएको होला?
8: यसलाई कानूनको भाषामा भन्नुपर्दा प्रिभेन्टिभ मेजर अर्थात रोकथामको उपाय भनिन्छ क्या।
7: ए हजुर।
8: दाइजोका कारण पछि गएर महिलामाथि हुने शारीरिक यातना, जलाइने घटना वा मानसिक प्रताड़नाको जड़ भनेकै विवाह अगाडि हुने त्यही मंजूरी वा सम्झौता हो नि त।
7: हो, शुरूआत त त्यहीबाट हुन्छ।
8: जबसम्म लेनदेनको सम्झौतालाई नै अपराध मानिँदैन तबसम्म दाइजो प्रथा रोकिँदैन। कानूनले यहाँ स्पष्ट सन्देश दिएको छ, विवाह भनेको दुई व्यक्तिको मिलन हो, कुनै व्यापारिक सम्झौता होइन।
7: साँच्चै आगो लाग्न नदिनु नै सबैभन्दा राम्रो उपाय हो नि। घरभित्र हुने आर्थिक र मानसिक हिंसाको कानूनी दायरा त हामीले बुझ्यौं। अब अलिकति गम्भीर शारीरिक सुरक्षा र महिलाको शरीरमाथिको अधिकार, जसलाई हामी बडीले अटोनोमी भन्छौ नि, त्यसतर्फ लागौं न।
8: हुन्छ। शरीरमाथिको अधिकार त मानव अधिकारको सबैभन्दा आधारभूत पक्ष हो क्या। मेरो शरीरमाथि मेरो मात्र अधिकार छ भन्ने कुरालाई कानूनले कसरी संरक्षण गर्छ भन्ने कुरा जबरजस्तीकरणी वा बलात्कार सम्बन्धी सजायको व्यवस्थाबाट प्रष्ट हुन्छ।
7: स्रोत सामग्रीहरू हेर्दै गर्दा मैले सजायको वर्गीकरण देखे र मलाई त एकदमै गणितीय लाग्यो क्या। कानूनले उमेर अनुसार सजायलाई एकदमै खण्डीकृत गरेको रहेछ नि।
8: हो, कानूनले उमेरलाई सजायको मुख्य आधार मानेको छ यहाँ।
7: जस्तै यदि पीड़ित 10 वर्ष भन्दा कम उमेरकी बालिका छिन् भने सिधै जन्म कैद अर्थात 20 वर्षको सजाय छ। 10 देखि 14 वर्षसम्मको हकमा 18 देखि 20 वर्ष कैद, 14 देखि 16 वर्षसम्म भए 16 देखि 18 वर्ष कैद, 16 देखि 18 वर्ष भए 14 देखि 16 वर्ष कैद र 18 वर्ष वा सो भन्दा माथि भए 10 देखि 12 वर्ष कैद। उमेर अनुसारको यो यति स्पष्ट र सूक्ष्म वर्गीकरण किन आवश्यक पर्यो होला?
8: खै सुन्दा अलि धेरै नै गणितीय लाग्न सक्छ।
7: के यसको उद्देश्य अदालतमा धेरै बहस नगरी सिधै सजाय तोक्न सजिलो होस् भनेर हो र?
8: छिटो न्याय दिन त यसले पक्कै मदत गर्छ नै, तर यसको मुख्य कानूनी दर्शन अर्कै छ नि। कानूनले भल्नराबिलिटी अर्थात जोखिममा पर्न सक्ने अवस्थाको मापन गरेको हो क्या।
7: ए, जोखिमको मापन
8: हो। उमेर जति कम हुन्छ प्रतिकार गर्न सक्ने क्षमता, घटनाको प्रकृति बुझ्न सक्ने मानसिक परिपक्वता र शारीरिक सामर्थ्य त्यति नै कम हुन्छ नि त।
7: ए, भनेपछि एउटी 10 वर्षकी बालिकाले त आफूमाथि के भइरहेको छ भनेर बुझ्न पनि सक्दिनन् नि त।
8: ठ्याक्कै, त्यस्तो अवस्थामा हुने अपराधलाई कानूनले क्रूरताको चरम सीमा मान्छ। राज्यको दायित्व कमजोर र असुरक्षित नागरिकलाई बचाउनु हो। जति सानो उमेर त्यति नै बढ़ी सुरक्षाको आवश्यकता र त्यति नै कड़ा सजाय।
7: एकदम सही।
8: यसले अपराधीलाई यो सन्देश दिन्छ कि तिमीले जति निहत्था र कमजोर व्यक्तिमाथि हात हाल्छौ राज्य त्यति नै कठोर रूपमा प्रस्तुत हुनेछ।
7: यो तर्कले साँच्चै नै त्यो गणितीय वर्गीकरणलाई अर्थपूर्ण बनायो क्या। शारीरिक स्वायत्तताकै कुरा गर्दा अर्को एउटा व्यवस्था छ जसले हाम्रो समाजको परम्परागत सोच र विवाहको परिभाषालाई नै चुनौती दिन्छ, त्यो हो वैवाहिक बलात्कार।
8: यो एकदमै गम्भीर विषय हो।
7: हाम्रो जस्तो समाजमा जहाँ बीए गरेपछि त श्रीमानको हक लाग्छ नि भन्ने डरलाग्दो अन्धविश्वास छ नि, त्यहाँ यो कानूनले कसरी काम गर्छ त?
8: कानूनले त्यो अन्धविश्वासलाई सिधै खारेज गरिदिएको छ क्या। यदि श्रीमानले श्रीमतीको सहमति बिना जबरजस्ती करणी गरेमा पनि 5 वर्षसम्म कैद हुने स्पष्ट व्यवस्था छ।
7: बाफरे, भनेपछि विवाहले छुट दिँदैन?
8: दिँदैन नि। विवाह भनेको शारीरिक स्वार्थता गुमाउने सम्झौता पत्र हुँदै होइन। सहमति बिनाको यौन सम्बन्ध जहिले सुकै जहाँ सुकै र जो सुकैबाट भए पनि त्यो बलात्कार नै हो।
7: विवाहको लाइसेन्सले शरीरमाथि कब्जा गर्ने अधिकार दिँदैन भन्ने कुरा कानूनले स्पष्ट पारेको छ। र मैले अर्को कुरा पनि देखे, कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहारलाई पनि कानूनले एकदम गम्भीर रूपमा लिएको छ। त्यसमा 3 वर्षसम्म कैद र 30,000 रूपियाँसम्म जरिवानाको व्यवस्था छ नि।
8: अनि त्यसमा एउटा थप व्यवस्था पनि छ नि।
7: कुन चाहिँ?
8: यदि हाकिमले कर्मचारीलाई अर्थात आफ्नो नियन्त्रणमा रहेको व्यक्तिलाई दुर्व्यवहार गरेमा थप सजाय हुन्छ। त्यही हो,
7: ठ्याक्कै त्यही। यहाँ पनि शक्ति र पदको दुरूपयोगलाई कानूनले अझ ठूलो अपराध मानेको छ क्या। जो व्यक्ति तपाईँको संरक्षणमा छ वा तपाईँको अधीनमा काम गर्छ उसको रोजगारी खोसिने डर देखाएर गरिने दुर्व्यवहारलाई कानूनले सामान्य दुर्व्यवहार भन्दा माथि राखेर हेर्छ। यौनजन्य हिंसा र शक्ति सन्तुलनलाई कानूनले यसरी सम्बोधन गरेको देख्दा निकै आशा जाग्छ। तर समाजमा यस्ता अपराधहरू पनि छन् नि जसको उद्देश्य केवल शारीरिक चोट पुर्याउनु मात्र हुँदैन, व्यक्तिको अस्तित्व, उसको पहिचान र बाँच्ने इच्छालाई नै सखाप पार्नुहुन्छ। म विशेष गरी एसिड प्रहार र बोक्सीको आरोप जस्ता अमानवीय क्रूरताको कुरा गर्दैछु है।
9: यी अपराधहरू साँच्चै नै जघन्य छन्। यिनीहरूले व्यक्तिको सामाजिक पहिचान नै मेटाउन खोज्छन् क्या। एसिड प्रहारको कानूनी व्यवस्था हेर्ने हो भने कसुरको गम्भीरता हेरी 20 वर्षसम्म कैद र 10 लाख रूपियाँसम्म जरिवानाको व्यवस्था छ।
7: यहाँनिर मलाई अचम्म लागेको कुरा के हो भने सामान्यतया अदालतले गर्ने जरिवानाको रकम त राज्यको ढुकुटीमा वा सरारी कोषमा जान्छ नि, होइन र?
9: धेरै जसो केसमा त्यस्तै हुन्छ।
7: तर एसिड प्रहारको कानूनमा त्यो 10 लाख रूपियाँ सिधै पीड़ितको उपचार र क्षतिपूर्तिका लागि दिइने व्यवस्था छ। कानूनले अपराधीलाई सजाय दिने मात्र होइन, पीड़ितको तत्काल उपचार गर्ने संयन्त्र जस्तो पो काम गरिरहेको छ त।
9: यो न्याय प्रणालीमा आएको एउटा ठूलो वैचारिक परिवर्तन हो क्या। परम्परागत फौजदारी कानूनको उद्देश्य त अपराधीलाई जेलमा कोच्नु मात्र हुन्थ्यो नि।
7: हो नि।
9: तर आधुनिक न्याय प्रणालीले रेस्टोरेटिभ जस्टिस अर्थात पुनर्स्थापनात्मक न्यायलाई पनि अंगाल्न थालेको छ। एसिड प्रहार जस्तो घटनामा पीड़ितलाई तत्काल महँगो शल्यक्रियाहरूको आवश्यकता पर्छ क्या। अपराधी जेल गएर मात्र त पीड़ितको भत्किएको जीवन सहज हुँदैन नि।
7: ए भनेपछि त्यो 10 लाख जरिवाना सिधै उपचारमा जानु भनेको राज्यले पहिले पीड़ितको ज्यान बचाऊ र अनुहारको शल्यक्रिया गर भनेर लिएको दायित्व हो नि त। कानूनले सजाय मात्र नदिएर तत्काल स्वास्थ्य सेवा जस्तो काम गरिरहेको छ।
8: हो नि, कानूनको काम अपराधीलाई दण्डित गर्नु मात्र होइन, पीड़ितलाई तंग्रिन र आफ्नो जीवन पुनर्निर्माण गर्न मद्दत गर्नु पनि हो।
7: पुनर्निर्माणको कुरा गर्दा बोक्सीको आरोप सम्बन्धी कानूनको पनि चर्चा गरौं न अलिकति। स्रोत सामग्री अनुसार बोक्सीको आरोप लगाउने वा अपमानजनक व्यवहार गर्नेलाई 5 वर्षसम्म कैद र 50,000 रूपियाँसम्म जरिवानाको व्यवस्था छ। एकछिन सोच्दा यो कुनै मध्ययुगीन कुप्रथा जस्तो लाग्छ क्या। अहिलेको 21औं शताब्दीमा पनि यस्ता कानून बनाइरहनु पर्ने बाध्यता हाम्रो समाजको कस्तो यथार्थ हो त।
8: प्रविधिमा समाज जति नै अगाडि बढे पनि खै कतिपय सोचहरू अझै अन्धकारमै छन् नि। बोक्सीको आरोप अक्सर कसलाई लगाइन्छ भनेर हेर्नुभयो भने एउटा प्याटर्न देखिन्छ क्या।
7: अस्त प्याटर्न
8: प्राय एकल महिला, गरीब, सीमान्तकृत वा समाजमा आवाज नभएका महिलाहरू यसको शिकार हुन्छन्। यो कुनै अन्धविश्वास मात्र होइन, यो एउटा कमजोर महिलालाई समाजबाटै विस्थापित गर्ने, उसको सम्पत्ति हडप्ने वा उसलाई सामाजिक बहिष्कार गर्ने सुनियोजित हतियार पो हो त।
7: ए त्यसैले कानूनले सामाजिक बहिष्कारलाई पनि थप सजायको भागीदार बनाएको रहेछ। कसैको पनि सम्मानपूर्वक बाँच्न पाउने हकलाई समाजको कुनै झुण्डले वा पञ्चायतले खोस्न सक्दैन भन्ने प्रष्ट सन्देश।
8: बिल्कुल, र अघि हामीले एसिड प्रहारमा उपचार खर्चको कुरा गर्यौं नि।
7: हजुर,
8: अदालतले गर्ने क्षतिपूर्तिको व्यवस्था त्यतिमा मात्र सीमित छैन क्या। महिला हिंसाका घटनामा अदालतले पीड़ितको शारीरिक घाउ मात्र होइन मानसिक अवस्था समेत हेरी उचित क्षतिपूर्ति भराइदिने विशेष व्यवस्था कानूनमा छ नि।
7: यहाँनिर म अलिकति घोरिन चाहन्छु है। शारीरिक घाउ त बाहिर देखिन्छ, अस्पतालको बिल आउँछ, डाक्टरले यति खर्च लाग्छ भनेर भनिदिन्छन्, त्यो नाप्न त सजिलो छ
8: हो नि।
7: तर अदालतले मानसिक अवस्था हेरेर क्षतिपूर्ति भराइदिने कुरा सुन्दा जति प्रगतिशील लाग्छ व्यवहारमा त्यति नै गाह्रो होला नि। अदृश्य घाउ अर्थात मानसिक असरलाई एउटा न्यायाधीशले वा अदालतले कसरी मापन गर्छ त? यो त निकै चुनौतीपूर्ण काम होला नि।
8: यो अत्यन्तै चुनौतीपूर्ण छ। हाम्रो कानूनी इतिहासमा लामो समयसम्म रगत नबगेसम्म वा हड्डी नभाचिएसम्म घाउ मानिँदैन भन्ने सोच हावी थियो क्या।
7: हामीले सुन्दै आएको कुरा त्यही हो।
8: तर अहिले अदालतले मानसिक क्षतिको मापन गर्न विभिन्न संयन्त्रहरू प्रयोग गर्छ। मनोवैज्ञानिक विज्ञहरूको रिपोर्ट, पीड़ितले भोग्नु परेको ट्रमा, उसले लामो समयसम्म खानुपर्ने डिप्रेशन वा एन्जाइटीको औषधि र सबैभन्दा महत्वपूर्ण कुरा, त्यो घटनाको कारणले उसले गुमाएको रोजगारीको अवसर वा पढ़ाएको क्षति, यी सबै कुराको मूल्याङ्कन गरेर अदालतले क्षतिपूर्ति तोक्छ नि।
7: बाफ्रे, यो त मानव संवेदनालाई कानूनले बुझेको एउटा उत्कृष्ट उदाहरण हो क्या। शरीरको घाउ निको हुन केही महिना लाग्ला, तर मनको घाउ निको हुन वर्षौं वा सायद जीवनभर लाग्न सक्छ भन्ने कुरा राज्यले स्वीकार गर्नु धेरै ठूलो प्रगति हो।
8: एकदम।
7: तर यी सबै कुराहरू त घटना भइसकेपछि र अदालतसम्म पुगिसकेपछि हुने प्रक्रिया हुन् नि त। मानौ कसैलाई अहिले नै यो सुन्दै गर्दा तत्काल सहयोग चाहिएको छ भने उसले के गर्ने त? कानूनका किताबहरू वा अदालतका फैसलाहरू त तुरन्तै आएर घरको ढोका ढकढक्याउँदैनन् नि।
8: एकदम व्यावहारिक प्रश्न गर्नुभयो। कानून जतिसुकै राम्रो भए पनि संकटको बेला तत्काल उद्धार गर्न त संयन्त्रहरू चाहिन्छन् नि त।
7: हो नि,
8: त्यसैका लागि तत्काल सहायता प्रणालीहरू बनाइएका छन्। नेपाल प्रहरीको हटलाइन नम्बर 100 र राष्ट्रिय महिला आयोगको हटलाइन 1145 यसका लागि सधैँ खुला हुन्छन्।
7: यी नम्बरहरूलाई त मैले कानूनी प्राथमिक उपचार बाकस अर्थात फर्स्ट एड किट जस्तै मानेका, आपत पर्दा सबैभन्दा पहिले प्रयोग गरिने हतियार
8: हो। ठ्याक्कै, घरभित्रै हिंसा भइराखेको बेला वा कतै दुर्व्यवहार हुँदै गर्दा प्रहरी चौकीसम्म पुग्न सम्भव नहुन सक्छ नि त। त्यस्तो बेला एउटा फोन कलले राज्यको शक्तिलाई घटनास्थलमै ल्याइपुर्याउन सक्छ। यी नम्बरहरूले उजुरी गर्ने प्रक्रियालाई एकदमै पहुँचयोग्य बनाएका छन्।
7: आजको हाम्रो यो गहन छलफलले साँच्ची नै कानूनका पानाहरूलाई व्यावहारिक रूपमा उतारेको छ। हामीले शुरूमा कुरा गरे जस्तै नेपालको संविधानको धारा 18 र 38 समानता र महिलाको हकको बलियो जग बसालेको छ नि त।
8: एकदम।
7: अनि त्यही जगमाथि उभिएर मुलुकी अपराध संहिता र घरेलु हिंसा ऐनले सुरक्षित पर्खालहरू निर्माण गरेका छन्।
10: हो, दाइजोको सम्झौतालाई नै अपराध मान्ने रोकथामको उपायदेखि लिएर बलात्कारमा उमेर अनुसारको कड़ा सजाय, एसएस प्रहारमा तत्काल उपचार खर्च भराउने व्यवस्था र मानसिक क्षतिको पूर्तिसम्मका कुराहरूले उमा नेपालको कानूनी ढाँचा कति विस्तृत छ भन्ने देखाउँछन् क्या।
7: साँच्ची नै कानूनले अपराधीलाई थुन्ने मात्र होइन, शारीरिक र मानसिक घाउमा मलम लगाउने काम पनि गरिरहेको छ। तर यी सबै व्यवस्थाहरूको बारेमा कुरा गरिसकेपछि अन्त्यमा मलाई एउटा कुराले भने एकदमै सोचमग्न बनाएको छ क्या।
10: के कुराले नि?
7: अघि हामीले घरेलु हिंसाको प्रसंगमा कुरा गर्यौं नि, यदि सार्वजनिक पद धारण गरेको व्यक्तिले हिंसा गर्छ भने उसलाई 10% बढ़ी सजाय हुन्छ भनेर। कानूनले त शक्ति र पदमा बस्नेहरूलाई बढ़ी जवाबदेही बनाउनु पर्छ भनेर स्पष्ट भनिदियो। तर के हाम्रो समाज साँच्चै नै त्यो स्तरको जवाबदेहीता खोज्न तयार छ त? हामी अक्सर पद र पहुँच भएकाहरूले गल्ती गर्दा ठूलो मान्छे हो मिलाएर जाउँ भन्ने समाजमा बाँचिरहेका छौ नि।
10: त्यो त हाम्रो समाजको तितो यथार्थ हो।
7: कानूनले त ठूलो मान्छे हो भने झन बढ़ी सजाय देऊ भन्छ क्या। कानूनका पानाहरू, हामीले कुरा गरेका ती पर्खाल र छानाहरू जतिसुकै बलिया भए पनि ती तब मात्र जीवन्त हुन्छन् जब एउटा सामान्य नागरिकले हिंसा देखेर मौन बस्न अस्वीकार गर्छ नि।
10: एकदम सही कुरा।
7: के हामी हाम्रो कानूनी संरचनाले दिएको यो शक्तिशाली हतियार बोक्न पूर्ण रूपमा तयार छौ त? सुन्ने जो कोहीलाई पनि यो प्रश्नको उत्तर कानूनका किताबहरूमा नभएर हाम्रो आफ्नै दैनिक व्यवहारमा छ भन्ने लाग्न सक्छ।
10: हो नि, सुरुवात त आफैबाट गर्नुपर्छ।
7: यही विचारणीय प्रश्नको साथमा आजको यो गहन छलफल हामी यही टुंग्याउँछौ। सुन्दै गर्नुहोला र सोच्दै गर्नुहोला।

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी
1: बहिनी,
0: दिदी बहिनी,
1: रेडियो
0: दिदी बहिनी,
1: हामी गर्न सक्छौ,
0: हामी गर्न सक्छौ,
1: गर्न सक्छौ।
2: लैङ्गिक हिंसा विरुद्धको 16 दिने अभियान 25 नोभेम्बरदेखि 10 डिसेम्बर 2025 प्रविधिको सही प्रयोग गरौ, लैङ्गिक हिंसा अन्त्य गरौ।

र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज। Polly Movies Channel.

0: व्यवसायी संघका अध्यक्ष जीवन पुनले बताउनुभयो। ढोरपाटनमा 27 होटल र 12 होमस्टे संचालनमा छन्। एक रातमा 700 जना पाहुना राख्न सक्ने होटल तथा होमस्टेको क्षमता छ, तर त्योभन्दा झण्डै दुब्बर बढ़ी पर्यटक आउँदा होटल व्यवस्थापन गर्न समस्या भएको होटल व्यवसायी शिवराज कणेलले बताउनुभयो। आफूले 80 पाहुना राखेको सुनाउँदै 200 जनालाई अन्य होटलमा पठाउनु परेको बताउनुभयो। पछिल्लो समय बुर्तीवाङ ढोरपाटन सड़क व्यवस्थित बनेपछि त्यहाँ जाने पर्यटकको संख्या वात्तै बढ़ेको छ।
1: नेकपा एमाले स्थानीय तह चुनाव केन्द्रित कार्ययोजना जारी गरेको छ। स्थानीय र प्रदेश निर्वाचनलाई लक्षित गर्दै एमाले पार्टी जागरण अभियान शुरू गरेको हो। हिजो अन्तरपार्टी निर्देशन जारी गर्दै केन्द्रीय सदस्यहरूलाई स्थानीय तहमा खटाउने गरी नेताहरूको कार्य विभाजन गरिएको छ। यस अभियान अन्तर्गत पार्टी केन्द्रीय सदस्यहरूलाई प्रदेश जिल्ला तहका कमिटी र पार्टी सदस्य सम्बद्ध जनसंगठनमा इन्चार्जको जिम्मेवारी तोकिएको छ। विभागीय कामको सन्दर्भमा विगतकै जस्तो संयोजन र विभागीय प्रमुखको व्यवस्थापन गरिएको एमाले जनाएको छ। केन्द्रीय पदाधिकारी बाहेकका सबैलाई स्थानीय चुनाव लक्षित पालिका केन्द्रित कार्य विभाजन गरिएको छ। अध्यक्ष केपी शर्मा ओलीलाई समग्र पार्टी कामको नेतृत्व गर्ने कार्य विभाजन तोकिएको छ। उपाध्यक्ष रामबहादुर थापा बादलले सुशासन र सेवा प्रवाह सम्बद्ध विभागहरूको संयोजन गर्नुहुनेछ। उपाध्यक्ष विष्णु पौडेललाई पार्टी सम्बद्ध विभागहरूको संयोजन, पृथ्वी सुब्बा गुरूङले सामाजिक विकास सम्बद्ध विभागहरू, गोकर्ण विष्टले पूर्वाधार विकास सम्बद्ध विभाग, रघुजी पन्तले मानव स्रोत सम्बद्ध विभागहरू, महासचिव शंकर पोखरेलले पार्टीको संगठनात्मक कामको संयोजन गर्ने र केन्द्रीय कार्यालयको प्रमुख को काम गर्ने जिम्मेवारी तोकिएको छ। त्यस्तै उपमहासचिव लेखराज भट्टले समग्र प्रवास, योगेश भट्टराईले नीति तथा योजना सम्बद्ध विभागहरू र रघुवीर महासेठले कृषि तथा उद्यमशीलता सम्बद्ध विभागहरूको संयोजन गर्ने कार्य विभाजनमा उल्लेख छ। सचिवहरूलाई प्रदेशगत रूपमा इन्चार्जको जिम्मेवारी तोकिएको छ। अरू केन्द्रीय सदस्यहरूलाई पनि विभिन्न जिम्मेवारीसहित कार्य विभाजन गरिएको छ।
0: आज विभिन्न कार्यक्रम गरी 8 राष्ट्रिय महिला अधिकार दिवस मनाइँदैछ। यस वर्ष महिला अधिकारको सम्मान, आत्मनिर्भरता र समृद्धिको अभियान भन्ने नारा तय गरिएको छ। महिला अधिकारका क्षेत्रमा भएका विभिन्न उपलब्धिको खुशीमा सरकारले 2076 सालदेखि यो दिवस मनाउँदै आएको छ। विक्रम सम्वत 2063 जेठ 16 गतेका दिन तत्कालीन प्रतिनिधि सभामा जरूरी सार्वजनिक महत्वको संकल्प प्रस्ताव मार्फत आमा र बाबुको नामबाट सन्तानले नागरिकता पाउने, समानुपातिक सहभागिताको लागि कम्तीमा 1/3 महिलालाई राज्यका सबै संरचनामा सहभागिताको सुनिश्चितता गराउने, विभेदकारी कानूनको खारेजी तथा महिलामाथि हुने हिंसाको अन्त्य गराउने विधेयक पारित भएको दिनको स्मरण गर्दै राष्ट्रिय महिला अधिकार दिवस मनाउन थालिएको हो। दिवसको अवसरमा शुभकामना दिँदै राष्ट्रपति रामचन्द्र पौडेलले महिलाको क्षमता, सृजनशीलता र नेतृत्वलाई राष्ट्र निर्माणको मुख्य आधारका रूपमा स्थापित गरी मुलुकको समृद्धि तथा दिगो विकास हासिल गर्नु आजको आवश्यकता भएको बताउनु भएको छ। राष्ट्रपति पौडेलले महिलामाथि हुने सबै प्रकारका विभेद, हिंसा तथा असमानताको अन्त्य गर्दै सम्मानजनक र सुरक्षित समाज निर्माण गर्नु सबैको साझा दायित्व रहेको स्मरण गर्नुभएको छ। यस्तै प्रधानमन्त्री बालेन्द्र शाह महिला बालबालिका तथा लैंगिक यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले पनि शुभकामना सन्देश जारी गर्नुभएको छ।
1: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
3: मार्बल। मार्बलका सिपेपीसी प्रडक्टहरू

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धको विषयमा आफ्ना प्रमुख सल्लाहकारहरूसँग उच्चस्तरीय बैठक गर्नुभएको छ, तर बैठक सम्पन्न भएपछि पनि अमेरिकाको आगामी रणनीति स्पष्ट हुन सकेको छैन। शुक्रबार व्हाइट हाउस स्थित सिचुएशन रूममा उक्त बैठक आयोजना गरिएको थियो। यो कक्ष ठूला संकट तथा राष्ट्रिय सुरक्षा सम्बन्धी विषयमा रणनीति निर्माण र छलफलका लागि प्रयोग गर्ने गरिन्छ। बैठकबारे जानकारी दिँदै व्हाइट हाउसका एक अधिकारीले बीबीसीलाई बैठक सम्पन्न भएको छ भन्ने बाहेक थप विवरण सार्वजनिक गरेनन्। यस्तै व्हाइट हाउसका अर्का एक अधिकारीले सीबीएस न्यूजसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले अमेरिकाको हित अनुकूल हुने र आफ्ना शर्तहरू पूरा गर्ने खालको सम्झौता मात्रै स्वीकार गर्ने बताएका छन्। साथै इरानलाई कुनै पनि अवस्थामा परमाणु हतियार राख्न नदिइने उनको भनाई छ। यसअघि बिहिबार अमेरिका र इरानबीच प्रारम्भिक सहमतिको रूपरेखा तयार गरिएको थियो। उक्त दस्तावेजलाई समझदारी पत्र मेमोरेण्डम अफ अण्डरस्ट्याण्डिङ नाम दिइएको छ, तर यो सहमति कार्यान्वयनमा जानु अघि ट्रम्प प्रशासन र इरानी सरकारले औपचारिक स्वीकृति दिनुपर्नेछ। सहमति कार्यान्वयन भएमा हाल कायम युद्धविरामलाई थप 60 दिनका लागि विस्तार गरिनेछ। साथै इरानको परमाणु कार्यक्रमको भविष्यबारे औपचारिक वार्ता शुरू गर्ने योजना पनि रहेको जनाइएको छ, यद्यपि यस विषयमा अहिलेसम्म अन्तिम स्वीकृति प्राप्त भइसकेको छैन।
2: अब खेल समाचार। गुजरात टाइटन्स इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। गैराती सम्पन्न दोस्रो क्वालिफायर खेलमा कप्तान शुभमन गिलको विस्फोटक शतकीय इनिङमा राजस्थानलाई 7 विकेटले हराउँदै गुजरात फाइनलमा पुगेको हो। राजस्थानले दिएको 215 रनको लक्ष्य गुजरातले 18 ओभर 3 बलमा 3 विकेट गुमाएर पूरा गर्यो। गुजरातका शुभमनले सर्वाधिक 104 रनको शतकीय इनिङ खेले। यस्तै साई सुदर्शनले 58, राहुल टोबाटियाले 17 र वाशिङटन सुन्दरले 17 रन बनाए। राजस्थानका नान्द्रे बर्गर, बिजरेश शर्मा र जोप्रा आर्चरले एक एक विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्ति पाएको राजस्थानले निर्धारित 20 ओभरमा 6 विकेटको क्षतिमा 214 रन बनाएको थियो। राजस्थानका वैभव सूर्यवंशीले 96 रनको अर्धशतकीय पारी खेले। यस्तै रविन्द्र जडेजाले 45, डोनोभान फरेराले 38 तथा रियान पारागले 11 रनको योगदान दिए। गुजरातका जोसन होल्डर र कासिगो रबाडाले 2-2 विकेट लिए। यो जीतसँगै गुजरातले अब भोलि उपाधिका लागि साबिक विजेता रोयल च्यालेन्जर्स बेंगलुरूसँग प्रतिस्पर्धा गर्नेछ।
1: अब मौसम। हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिम न्यूनचापीय रेखा, स्थानीय वायु तथा पश्चिमदेखि पूर्वसम्म नेपाल नजिक रहेको न्यूनचापीय रेखाको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ, जसको प्रभावले हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा पूर्णतया बादल तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लागेको छ। बाँकी तराई भूभागमा आंशिक बादल लागेको छ। कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ। दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही स्थान तथा मधेश प्रदेश लगायत कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ। देशका तराई र पहाड़ी भूभागका केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको छ। राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानहरूमा तथा कोशी, बागमती र लुम्बिनी प्रदेशका हिमाली भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
2: अछाममा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु, 3 घाइते। डडेलधुरामा करेन्ट लागेर एक किशोरको ज्यान गयो।
1: सरकारले 4 दिन विदा दिएपछि ढोरपाटनमा पर्यटक खचाखच, कोठा नपाउँदा सयौं पर्यटक फर्किए।
2: स्थानीय तह चुनावको तयारीका लागि एमालेको अन्तरपार्टी निर्देशन जारी, जागरण अभियान शुरू, नेताहरूको कार्य विभाजन तोकियो।
1: अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा इरानी युद्धबारे उच्चस्तरीय छलफल, अमेरिकाको हित अनुकूल हुने सम्झौता मात्रै स्वीकार गर्ने।
2: र राजस्थान रोयल्सलाई पराजित गर्दै गुजरात टाइटन्स आईपीएलको फाइनलमा उपाधिका लागि बेंगलुरूसँग भिड्ने।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र विदा हुन्छौ, नमस्कार।
3: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन

अछाममा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ, तीनजना घाइते भएका छन्। दार्चुलाबाट जुम्लातर्फ जाँदै गरेको सल्लोक आश्रम जनकपुरको बाप्र 01/027 2277 नम्बरको जीप हिजो साँझ मध्य पहाड़ी लोकमार्ग अन्तर्गत पञ्चदेवल विनायक नगरपालिका 4 दुर्घटना भएको मकवानपुरको हेटौडा उपमहानगरपालिकाका 41 नवीन तुलाधर र बर्दियाको बाँसगढ़ी नगरपालिका 5 45 रामप्रकाश थारूको मृत्यु भएको हो। घाइते भएका उनीहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत ल्याइएकामा आज बिहान मृत्यु भएको सुधार

0: फर्कनु समेत परेको छ। बिहिबारदेखि विदा भए पनि बुधबारबाटै ढोरपाटनका होटल भरिएका थिए। एकै दिन सयौंको संख्यामा पर्यटक आउँदा होटलमा व्यवस्थापनमा समस्या भएको ढोरपाटन उपत्यका होटल व्यवसायी संघका अध्यक्ष जीवन पुनले बताउनुभयो। ढोरपाटनमा 27 होटल र 12 होमस्टे सञ्चालनमा छन्। ढोरपाटनमा एक रातमा 700 जना पाहुना राख्न सक्ने होटल तथा होमस्टेको क्षमता छ, तर त्योभन्दा झण्डै दोब्बर बढ़ी पर्यटक आउँदा होटल व्यवस्थापन गर्न समस्या भएको होटल व्यवसायी शिवराज कणेलले बताउनुभयो। आफूले 80 पाहुना राखेको सुनाउँदै उहाँले 200 अन्यत्र होटलमा पठाउनु परेको बताउनुभयो। पछिल्लो समय बुर्तीबाङ ढोरपाटन सड़क व्यवस्थित बनेपछि त्यहाँ आउने पर्यटकको संख्या वात्तै बढ़ेको छ। र नेकपा एमाले स्थानीय तह चुनाव केन्द्रित कार्ययोजना जारी गरेको छ। स्थानीय र प्रदेश निर्वाचनलाई लक्षित गर्दै एमाले पार्टी जागरण अभियान शुरू गरेको हो। हिजो अन्तर पार्टी निर्देशन जारी गर्दै केन्द्रीय सदस्यहरूलाई स्थानीय तहमा खटाउने गरी नेताहरूको कार्य विभाजन गरिएको छ। यस अभियान अन्तर्गत पार्टी केन्द्रीय सदस्यहरूलाई प्रदेश जिल्ला तहका कमिटी र पार्टी सम्बद्ध जनसंगठनमा इन्चार्जको जिम्मेवारी तोकिएको छ। विभागीय कामको सन्दर्भमा विगतकै जस्तो संयोजन र विभागीय प्रमुखको व्यवस्था गरिएको छ। एमाले केन्द्रीय पदाधिकारी बाहेकका सबैलाई स्थानीय चुनाव लक्षित पालिका केन्द्रित कार्य विभाजन गरिएको छ। अध्यक्ष केपी शर्मा ओलीलाई समग्र पार्टी कामको नेतृत्व गर्ने कार्य विभाजन तोकिएको छ। उपाध्यक्ष रामबहादुर थापा बादलले सुशासन र सेवा प्रवाह सम्बद्ध विभागको संयोजन गर्नुहुनेछ। उपाध्यक्ष विष्णु पौडेललाई पार्टी सम्बद्ध विभागको संयोजन, पृथ्वी सुब्बा गुरूङले सामाजिक विकास सम्बद्ध विभाग, गोकर्ण विष्टले पूर्वाधार विकास सम्बद्ध विभाग, रघुजी पन्तले मानव स्रोत सम्बद्ध विभाग, महासचिव शंकर पोखरेलले पार्टीको संगठनात्मक कामको संयोजन गर्ने र केन्द्रीय कार्यालय प्रमुखको काम गर्ने जिम्मेवारी तोकिएको छ। त्यस्तै उपमहासचिव लेखराज भट्टले समग्र प्रवास, योगेश भट्टराईले नीति तथा योजना सम्बद्ध विभाग र रघुवीर महाश्रेष्ठले कृषि तथा उद्यमशीलता सम्बद्ध विभागको संयोजन गर्ने कार्य विभाजनमा उल्लेख छ। सचिवहरूलाई प्रदेशगत रूपमा इन्चार्जको जिम्मेवारी तोकिएको छ। अरू केन्द्रीय सदस्यलाई पनि विभिन्न जिम्मेवारीसहित कार्य विभाजन गरिएको छ। बिहान 10 बजेको थाहा अपडेट सकियो। धर्मराज बिदा हुन्छु। नमस्कार।
1: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्याण्डल हो @thahakhabar।

0: Media Extreme Energy Drink.
1: के तपाईँलाई हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने र रिङ्गटा लाग्ने समस्या छ?
2: के तपाईँलाई मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटे हुने गर्छ?
3: यदि त्यसो हो भने अब चिन्ता नगर्नुहोस्,
4: किनभने मणिपाल शिक्षण अस्पताल तथा सेवा सिटी हस्पिटल प्राली पोखराका वरिष्ठ मनोरोग नसा यौन तथा टाउको रोग विशेषज्ञ डाक्टर जयबहादुर खत्री
5: यही जेठ 23 गते शनिबार
6: भागलुङ मेडिकल हल कुसुमा बजार पर्वतमा आउँदै हुनुहुन्छ।
2: त्यसैले हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने, रिङ्गटा लाग्ने, घुमाउने, मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटी हुने, झुझो लाग्ने, दुब्लाउँदै जाने, बढी रिसाउने, जिउ आलस्य हुने, मनमा बढी चिन्ता पर्ने, छारे रोग, हात खुट्टा काम्ने, ओछ्यानमा पिसाब गर्ने, योनिका नहुने, अत्याधिक मात्रामा रक्त सेवन गर्ने, लागू औषधको कुलतमा फसेका आदि मनोरोग नसा यौन तथा टाउको सम्बन्धी रोगीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
6: यहाँ हरेक दिन सुगर, जन्डिस, जीपीटी, जीओटी, लिभर फंक्सनल टेस्ट, एलएफटी, युरिक एसिड, बाथ, टाइफाइड, दिशा पिसाब परीक्षण, वृय परीक्षण, गर्भ परीक्षण, ग्यास्ट्रिकको किरा भए नभएको परीक्षण समेत गरिन्छ।
7: याद गर्नुहोला डाक्टर र आउने मिति
5: यही जेठ 23 गते शनिबार
8: स्थान बागलुङ मेडिकल हल बडगाउँ।
9: सम्पर्क फोन नम्बर 0674 2027
8: 24027
9: सम्पर्क मोबाइल नम्बर 98572597
8: 98511 89918
10: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा।
11: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
10: उपचार सेवाहरू
11: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
10: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
11: रक्त नली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
10: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
11: शरीरमा जम्मा भएको पस, टिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
10: पाठेघरको मासु, युटेरिनो फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
11: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061582778 582779 582780।
12: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज हामी सबैको साझा आवाज।

0: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
1: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
0: यदि त्यसो हो भने तपाईँको रोजाइ पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
1: अध्यापन हुने विषयहरू
2: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
1: विशेषताहरू,
0: विषय विज्ञद्वारा अध्यापन गराइने,
1: अत्याधुनिक प्रयोगशाला,
0: प्रविधि मैत्री शिक्षा,
2: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
0: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061577444, 543333।

0: Media Extreme Energy Drink.
1: के तपाईँलाई हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने र रिङ्गट लाग्ने समस्या छ?
2: के तपाईँलाई मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटे हुने गर्छ? यदि त्यसो भने अब चिन्ता नगर्नुहोस्, किनभने
3: मनपाल शिशु अस्पताल तथा सेवा सिटी हस्पिटल प्राली पोखराका वरिष्ठ मनोरोग नसा यौन तथा टाउको रोग विशेषज्ञ डाक्टर जय बहादुर खत्री
4: यही जेठ 23 गते शनिबार
5: भागलुङ मेडिकल हल कुसुमा बजार पर्वतमा आउँदै हुनुहुन्छ।
2: त्यसैले हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने, रिङ्गटा लाग्ने, घुमाउने, मुटु झुकडुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटी हुने, झुझो लाग्ने, दुब्लाउँदै जाने, बढी रिसाउने, जिउ आलस्य हुने, मनमा बढी चिन्ता पर्ने, छारे रोग, हात खुट्टा कामने, ओछ्यानमा पिसाब गर्ने, योनिजा नहुने, अत्याधिक मात्रामा रक्सी सेवन गर्ने, लागू औषधको कुलतमा फसेका आदि मनोरोग, नसा, यौन तथा टाउको सम्बन्धी रोगीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
5: यहाँ हरेक दिन सुगर, जन्डिस, जीपीटी, जीओटी, लिभर फंक्सनल टेस्ट, एलएफटी, युरिक एसिड, बाथ, टाइफाइड, दिशा पिसाब परीक्षण, ब्रिया परीक्षण, गर्भ परीक्षण, ग्यास्ट्रिकको किरा भए नभएको परीक्षण समेत गरिन्छ।
6: याद गर्नुहोला डाक्टर र आउने मिति
4: यही जेठ 23 गते शनिबार
7: स्थान बागलुङ मेडिकल हल बडगाउँ।
8: सम्पर्क फोन नम्बर 0674202027
7: 420027
8: सम्पर्क मोबाइल नम्बर 98572597
7: 98511891918।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता सानिमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौ।
1: सिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
2: एसई उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
1: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
1: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
2: विशेष जानकारी, एसई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
1: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
2: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
1: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौंडा बागलुङ बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुनुले जाने बाटोमा सम्पर्क नम्बर 068-420-003 420-001 मोबाइल नम्बर 98-576-21-917 98-576-35-567 र 98-451-20-736।
3: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो हो रेडियो दिदी बहिनी 95.2 MHz।
4: आमा, म पनि तपाईँसँग घटकाण्ड गर्छु नि।

0: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
1: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
0: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
1: अध्यापन हुने विषयहरू
2: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
1: विशेषताहरू
0: विषय विज्ञद्वारा अध्यापन गराइने
1: अत्याधुनिक प्रयोगशाला
0: प्रविधि मैत्री शिक्षा
2: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
0: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444 543-333।
3: हाड चोरी तथा नस सम्बन्धी रोगीहरूलाई मध्यनजर गर्दै इन्डियाको एपोलो अस्पतालबाट सुपर स्पेसलिस्ट उच्च विशेषज्ञता गर्नुभएका गण्डकी मेडिकल कलेजका प्राध्यापक डाक्टर ईश्वर शर्मा कणेल
4: यही जेठ 16 गते शनिबार
5: बागलुङ मेडिकल हल कुस्मामा आउँदै हुनुहुन्छ।
6: त्यसैले हाड भाँचिएका, हात खुट्टा दुख्ने, घुँडा दुख्ने, सुन्निने, नसा दुख्ने, पोल्ने, नसा च्यापिएका, खुम्चिएका, गाँठो परेका, ढाड कम्मर दुख्ने, बाघ युरिक एसिड प्लास्टर गर्नुपर्ने, गरेर बाङ्गो टिङ्गो भएका तथा जस्तोसुकै हाड जोर्नी तथा नसा सम्बन्धी बिरामीहरूले समयमै सम्पर्क राखी सफल उपचार गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
5: साथै उक्त दिन निशुल्क फिजियोथेरापीको पनि व्यवस्था छ। डाक्टर आउने मिति
4: यही जेठ 16 गते शनिबार।
7: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेबर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत गृह एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिनद्वारा धौलागिरीमा नै पहिलो पटक थाइराइड एवं भिटामिन डी को जाँच गरिन्छ।
6: स्थान बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी बडगाउँ।
5: सम्पर्क फोन नम्बर 0767-242027। सम्पर्क मोबाइल नम्बर 98572597।
6: 98511-89918।
8: सिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
9: एसई उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
8: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
9: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
8: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
9: विशेष जानकारी, एसईई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
8: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
9: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
8: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौंडा बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै पुनुले जाने बाटोमा। सम्पर्क नम्बर 068-420-003, 420-001, मोबाइल नम्बर 98-576-21-917, 98-576-36-567 र 98-451-20-736।
10: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज, रेडियो दिदी बहिनी 95.2 MHz।

0: 哎，既然我有钱，今天都上等你讲呢，我别那么认真，我等你有理有理听。
1: 哦，人家说我们呢，还没设备没来着，这个别的都不怕
0: 了。人家说这个没错，别的不打算拿，你拿拿就中。
1: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानूनत दण्डनीय छ। लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउँ र कानूनी उपचार खोजौं।
2: अनुरोधक दण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय दण्डकी प्रदेश पोखरा।

0: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
1: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
0: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
1: अध्यापन हुने विषयहरू
2: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
1: विशेषताहरू,
0: विषय विज्ञद्वारा अध्यापन गराइने,
1: अत्याधुनिक प्रयोगशाला,
0: प्रविधि मैत्री शिक्षा,
2: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
0: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061-577-444, 543-333।
3: हाड चोर्नी तथा नस सम्बन्धी रोगीहरूलाई मध्यनजर गर्दै इन्डियाको एपोलो अस्पतालबाट सुपर स्पेसियलिस्ट उच्च विशेषज्ञता गर्नुभएका गण्डकी मेडिकल कलेजका प्राध्यापक डाक्टर ईश्वर शर्मा कणेल
4: यही जेठ 16 गते शनिबार
5: बागलुङ मेडिकल हल कुशमामा आउँदै हुनुहुन्छ।
6: त्यसैले हार भाँचिएका, हात खुट्टा दुख्ने, घोडा दुख्ने, सुन्निने, नसा दुख्ने, पोल्ने, नसा च्यापिएका, खुम्चिएका, गाँठो परेका, भार कम्मर दुख्ने, बाथ युरिक एसिड प्लासर गर्नुपर्ने, गरेर बाङ्गो टिङ्गो भएका तथा जस्तोसुकै हार जोर्नी तथा नसा सम्बन्धी बिरामीहरूले समयमै सम्पर्क राखी सफल उपचार गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
5: साथै उक्त दिन निशुल्क फिजियोथेरापीको पनि व्यवस्था छ। डाक्टर आउने मिति
4: यही जेठ 16 गते शनिबार।
7: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेबर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत गृह एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिनद्वारा धौलागिरीमा नै पहिलो पटक थाइराइड एवं भिटामिन डीको जाँच गरिन्छ।
6: स्थान बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी बडगाउँ।
5: सम्पर्क फोन नम्बर 067-24-2027
6: 24-027।
5: सम्पर्क मोबाइल नम्बर 98-75-22-597
6: 98-511-89-918।
8: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: Media Extreme Energy Drink.
1: ए हेर्नुहोस् त, यो समाचार त कस्तो असम्मको छ। स्योर गर्दिन कि क्या हो?
2: पक्नुहोस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन। पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
3: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा सेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं। अफवाह नफैलाउ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
1: अनुरोध: गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: के तपाईँलाई हात खुट्टा झमझम गर्ने, टाउको दुख्ने र रिङ्गट लाग्ने समस्या छ?
5: के तपाईँलाई मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटे हुने गर्छ?
6: यदि त्यसो हो भने
5: अब चिन्ता नगर्नुहोस्, किनभने
7: मणिपाल शिक्षण अस्पताल तथा सेवा सिटी हस्पिटल प्राली पोखराका वरिष्ठ मनोरोग नसा यौन तथा टाउको रोग विशेषज्ञ डाक्टर जय बहादुर खत्री
8: यही जेठ 23 गते शनिबार
9: भागलुङ मेडिकल हल खुस्मा बजार पर्वतमा आउँदै हुनुहुन्छ।
5: त्यसैले हात खुट्टा झमझम गर्ने, टाउको दुख्ने, रिङ्गटा लाग्ने, घुमाउने, मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटी हुने, झिझो लाग्ने, दुब्लाउँदै जाने, बढी रिसाउने, जिउ आलस्य हुने, मनमा बढी चिन्ता पर्ने, छारे रोग, हात खुट्टा काम्ने, ओछ्यानमा पिसाब गर्ने, योनिजा नहुने, अत्याधिक मात्रामा रक्सी सेवन गर्ने, लागू औषधको कुलतमा फसेका आदि मनोरोग नसा यौन तथा टाउको सम्बन्धी रोगीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
9: यहाँ हरेक दिन सुगर, जन्डिस, जीपीटी, जीओटी, लिभर फंक्सनल टेस्ट, एलएफटी, युरिक एसिड, बाथ, टाइफाइड, दिशा पिसाब परीक्षण, वृय परीक्षण, गर्भ परीक्षण, ग्यास्ट्रिकको किरा भए नभएको परीक्षण समेत गरिन्छ।
10: याद गर्नुहोला, डाक्टर र आउने मिति
8: यही जेठ 23 गते शनिबार,
5: स्थान बागलुङ मेडिकल हल, बडगाउँ।
9: सम्पर्क फोन नम्बर 0674-2027
5: 24027।
9: सम्पर्क मोबाइल नम्बर 98572-597
5: 98511-89918।
11: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी।

0: नौनी दाई बनमा त आगो लागेछ, निभाउन जाऊ न।
1: हाम्रो भन डढेलो बाटो जोगाउन गरौँ जति वनमा डढेलो लगाउने कानुनी अपराध हो। डढेलो लागेको दुखीमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौ।
2: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले मध्याह्नको ठीक 12 बज्यो।

0: आत्मा उपाधिका लागि बेंगलुरु
1: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ
2: एकदम ठिक छ कुरा मिला
3: नमस्कार
2: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि
3: यो त साइड जब दाई यो चाहिँ मेन
2: यो मेरो छोरा विदेशबाट आएको नयाँ घर बनाएको पाइप किन्न आएको
3: सामान राम्रो छ ढुक्क हुनुहोस्
2: थाहा छ त्यसैले त यही लिन आएको
4: विदेशमा पनि फ्लोकार्ट र लेड फ्री प्रडक्ट नै युज हुन्छ
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
4: मार्बल अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है
2: सुरक्षा घरको
3: जीवन
5: यो हो सञ्चार नेटवर्क समयको आवाज समयको आवाज
0: समाचार अब विस्तारमा भारतको उत्तर प्रदेशको कुशीनगरमा बन्दक बनाइएका 453 नेपालीको उद्धार गरिएको छ उनीहरूलाई नेपाल ल्याउँदै गरेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी निरीक्षक दीपक बहादुर कुँवरले जानकारी दिनुभयो गैराती भारतीय प्रहरीको सहयोगमा कुशीनगरमा लुम्बिनी प्रदेश प्रहरी र रूपन्देही प्रहरीको टोली भारत गएर उनीहरूको उद्धार गरेको हो सुनौली नाका मार्फत उनीहरूलाई अहिले नेपाल ल्याइँदैछ कुँवरका अनुसार विभिन्न प्रलोभन देखाएर उनीहरूलाई नेपालबाट भारत पुर्याएर बन्दक बनाइएको थियो विभिन्न समयमा यही नाका मार्फत अवैध बाटोबाट भारत पुगेका नेपालीहरूको उद्धार गर्ने गरिएको छ
6: उत्तर दक्षिण कोशी राजमार्गमा पहिरो खस्ता यातायात सञ्चालन अवरूद्ध बनेको छ संखुवासभाको भोटखोला गाउँपालिका 4 आज सुक्खा पहिरो खसेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीले बताउनुभयो सड़कमा खसेको ठूलठूला ढुंगासहितको सुक्खा पहिरोले सड़क अवरूद्ध बनेको उहाँको भनाइ छ उक्त पहिरोले करिब 15 मिटर कच्ची सड़क खण्ड पूरिएको छ पहिरो खसेपछि खाँदबारीबाट भोटखोलाको च्यामताङ जाने यातायातका सवारी साधन वारपार गर्न सकिरहेका छैनन् पहिरो हटाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ
0: लगातार 4 दिन विदा हुँदा बागलुङको ढोरपाटन उपत्यकामा पर्यटक बढ़ेका छन् एकै दिन सयौंको संख्यामा आन्तरिक पर्यटक पुगेपछि होटल भरिभराउ भएका छन् कतिपय पर्यटक होटलमा कोठा नपाएर फर्किनु समेत परेको छ बिहिबारदेखि विदा भए पनि बुधबारबाटै ढोरपाटनका होटल भरिएका थिए एकै दिन सयौंको संख्यामा पर्यटक आउँदा होटलमा व्यवस्थापनमा समस्या भएको ढोरपाटन उपत्यका होटल व्यवसायी संघका अध्यक्ष जीवन पुनले बताउनुभयो ढोरपाटनमा 27 होटल र 12 होमस्टे सञ्चालनमा छन् ढोरपाटनमा एक रातमा 700 पाहुना राख्न सक्ने होटल तथा होमस्टेको क्षमता छ तर त्योभन्दा झण्डै दोब्बर बढ़ी पर्यटक आउँदा होटल व्यवस्थापन गर्न समस्या भएको होटल व्यवसायी शिवराज कणेलले बताउनुभयो आफूले 80 पाहुना राखेको सुनाउँदै 200 अन्य होटलमा पठाउनु परेको उहाँले बताउनुभयो पछिल्लो समय बुर्तिबाङ ढोरपाटन सड़क व्यवस्थित बनेपछि यहाँ आउने पर्यटकको संख्या ह्वात्तै बढ़ेको छ
6: नेपाली कांग्रेस निकट नेपाल थारू संघको प्रथम महाधिवेशन आजबाट शुरू हुँदैछ आज दिउँसो सभा 12 सभापति गगन थापाले संघको महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ महाधिवेशन मार्फत संगठनलाई थप सुदृढ व्यवस्थित र प्रभावकारी बनाउने तथा थारू समुदायका राजनैतिक सामाजिक सांस्कृतिक र आर्थिक मुद्दालाई संस्थागत रूपमा अघि बढ़ाउने लक्ष्य राखिएको छ थारू संघको यो पहिलो महाधिवेशनलाई संगठन निर्माण र नेतृत्व हस्तान्तरणको महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै आगामी कार्यदिशा र नीति तय गर्ने अपेक्षा गरिएको छ यसैबीच प्रगतिशील लोकतान्त्रिक पार्टी प्रलोभाको केन्द्रीय महाधिवेशन सचिवालयको विस्तारित बैठक बस्दैछ अध्यक्ष परिषदका अध्यक्ष सन्तोष परियारको अध्यक्षतामा केही बेरपछि बैठक शुरू हुँदैछ बैठकमा पछिल्लो राजनैतिक घटनाक्रमको समीक्षा गर्दै पार्टीको आगामी कार्यभार तय गरिनेछ पार्टी संगठन सम्बन्धी विशेष प्रस्ताव प्रलोभाको पहिलो एकता महाधिवेशनको तयारी संगठन निर्माण सदस्यता वितरण र महाधिवेशन प्रतिनिधि छनौटका विषयमा बैठकमा छलफल हुने परियारले बताउनुभयो बैठकले प्रदेश र जिल्ला तहमा पार्टी प्रशिक्षण चालन गर्ने महाधिवेशन आयोजक समितिका सदस्यहरू थप गर्ने र विचार मिल्ने वामपन्थी समाजवादी लोकतान्त्रिक शक्ति वा समूहसँग सम्वाद एकता तथा ध्रुवीकरणका लागि सम्वाद समिति बनाउने एजेण्डा राखेको छ यसका साथै विविध अन्तर्गत आगामी अभियान सञ्चालनका विषयमा छलफल हुनेछ यसअघि वैशाख 11 र 12 काठमाडौँमा सम्पन्न पार्टीको केन्द्रीय कमिटिको विस्तारित बैठकको निर्णय अनुसार वैशाख 24 बसेको अध्यक्ष परिषदको बैठकले सचिवालय निर्माण गरेको थियो
0: नेकपा एमाले स्थानीय तह चुनाव केन्द्रित कार्य योजना जारी गरेको छ। स्थानीय र प्रदेश निर्वाचनलाई रक्षित गर्दै एमाले पार्टी जागरण अभियान शुरू गरेको हो। हिजो अन्तर्पार्टी निर्देशन जारी गर्दै केन्द्रीय सदस्यहरूलाई स्थानीय तहमा खटाउने गरी नेताहरूको कार्य विभाजन गरिएको छ। यस अभियान अन्तर्गत पार्टी केन्द्रीय सदस्यहरूलाई प्रदेश जिल्ला तहका कमिटी र पार्टी सम्बद्ध जनसंगठनमा इन्चार्जको जिम्मेवारी तोकिएको छ। विभागीय कामको सन्दर्भमा विगतकै जस्तो संयोजन र विभागीय प्रमुखको व्यवस्था गरिएको एमाले जनाएको छ। केन्द्रीय पदाधिकारी बाहेकका सबैलाई स्थानीय चुनाव लक्षित पालिका केन्द्रित कार्य विभाजन गरिएको छ। अध्यक्ष केपी शर्मा ओलीलाई समग्र पार्टीको कामको नेतृत्व गर्ने कार्य विभाजन तोकिएको छ। उपाध्यक्ष रामबहादुर थापा बादलले सुशासन र सेवा प्रवाह सम्बद्ध विभागहरूको संयोजन गर्नुहुनेछ। उपाध्यक्ष विष्णु पौडेललाई पार्टी सम्बद्ध विभागहरूको संयोजन, पृथ्वी सुब्बा गुरूङले सामाजिक विकास सम्बद्ध विभागहरू, गोकर्ण विष्टले पूर्वाधार विकास सम्बद्ध विभागहरू, रघुजी पन्तले मानव स्रोत सम्बद्ध विभागहरू, महासचिव शंकर पोखरेलले पार्टीको संगठनात्मक कामको संयोजन गर्ने र केन्द्रीय कार्यालयको प्रमुखको काम गर्ने जिम्मेवारी तोकिएको छ। त्यस्तै उपमहासचिव लेखराज भट्टले समग्र प्रवास, योगेश भट्टराईले नीति तथा योजना सम्बद्ध विभागहरू र रघुवीर महासेठले कृषि तथा उद्यमशीलता सम्बद्ध विभागहरूको संयोजन गर्ने कार्य विभाजनमा उल्लेख छ। सचिवहरूलाई प्रदेशगत रूपमा इन्चार्जको जिम्मेवारी तोकिएको छ। अरू केन्द्रीय सदस्यहरूलाई पनि विभिन्न जिम्मेवारी सहित कार्य विभाजन गरिएको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
5: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-171-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
6: अब बाँकी समाचार। आज विभिन्न कार्यक्रम गरी 8 राष्ट्रिय महिला अधिकार दिवस मनाइँदैछ। यस वर्ष महिला अधिकारको सम्मान, आत्मनिर्भरता र समृद्धिको अभियान भन्ने नारा तय गरिएको छ। महिला अधिकारका क्षेत्रमा भएका विभिन्न उपलब्धिको खुशीमा सरकारले 2076 सालदेखि यो दिवस मनाउँदै आएको छ। विक्रम सम्वत 2063 साल जेठ 16 गतेका दिन तत्कालीन प्रतिनिधि सभामा जरूरी सार्वजनिक महत्वको संकल्प प्रस्ताव मार्फत आमा र बाबुको नामबाट सन्तानले नागरिकता पाउने, समानुपातिक सहभागिताका लागि कम्तीमा एक तिहाई महिलालाई राज्यका सबै संरचनामा सहभागिताको सुनिश्चित गराउने, विभेदकारी कानूनको खारेजी तथा महिलामाथि हुने हिंसाको अन्त्य गराउने विधेयक पारित भएको दिनको स्मरण गर्दै राष्ट्रिय महिला अधिकार दिवस मनाउन थालिएको हो। दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले महिलाको क्षमता, सृजनशीलता र नेतृत्वलाई राष्ट्र निर्माणको मुख्य आधारका रूपमा स्थापित गरी मुलुकको समृद्धि र दिगो विकास हासिल गर्नु आजको आवश्यकता भएको बताउनु भएको छ। यस्तै प्रधानमन्त्री वीरेन्द्र शाह महिला बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले पनि शुभकामना सन्देश जारी गर्नुभएको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धको विषयमा आफ्ना प्रमुख सल्लाहकारहरूसँग उच्चस्तरीय बैठक गर्नुभएको छ, तर बैठक सम्पन्न भएपछि पनि अमेरिकाको आगामी रणनीति स्पष्ट हुन सकेको छैन। शुक्रबार व्हाइट हाउस स्थित सिचुएशन रूममा उक्त बैठक आयोजना गरिएको थियो। यो कक्ष ठूला संकट तथा राष्ट्रिय सुरक्षा सम्बन्धी विषयमा रणनीति निर्माण र छलफलका लागि प्रयोग गरिने गरिन्छ। बैठकबारे जानकारी दिँदै व्हाइट हाउसका एक अधिकारीले बीबीसीलाई बैठक सम्पन्न भएको छ भन्ने बाहेक थप विवरण सार्वजनिक गरेनन्। यस्तै व्हाइट हाउसका अर्का एक अधिकारीले सीबीएस न्यूजसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले अमेरिकाको हित अनुकूल हुने र आफ्ना शर्तहरू पूरा गर्ने खालको सम्झौता मात्रै स्वीकार गर्ने बताएका छन्। साथै इरानलाई कुनै पनि अवस्थामा परमाणु हतियार राख्न नदिइने उनको भनाइ छ। यसअघि बिहिबार अमेरिका र इरानबीच प्रारम्भिक सहमतिको रूपरेखा तयार गरिएको थियो। उक्त दस्तावेजलाई समझदारी पत्र, मेमोराण्डम अफ अण्डरस्ट्याण्डिङ नाम दिइएको छ, तर यो सहमति कार्यान्वयनमा जानु अघि ट्रम्प प्रशासन र इरानी सरकारले औपचारिक स्वीकृति दिनुपर्नेछ। सहमति कार्यान्वयन भएमा हाल कायम युद्धविरामलाई थप 60 दिनका लागि विस्तार गरिनेछ। साथै इरानको परमाणु कार्यक्रमको भविष्यबारे औपचारिक वार्ता शुरू गर्ने योजना पनि रहेको जनाइएको छ। यद्यपि यस विषयमा अहिलेसम्म अन्तिम स्वीकृति प्राप्त भइसकेको छैन।
6: अब खेल समाचार। गुजरात टाइटन्स इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। गैराती सम्पन्न दोस्रो क्वालिफायर खेलमा कप्तान शुभमन गिलको विस्फोटक शतकीय इनिङमा राजस्थानलाई 7 विकेटले हराउँदै गुजरात फाइनलमा पुगेको। राजस्थानले दिएको 215 रनको लक्ष्य गुजरातले 18 ओभर 3 बलमा 3 विकेट गुमाएर पूरा गर्यो। गुजरातका शुभमनले सर्वाधिक 104 रनको शतकीय इनिङ खेले। त्यस्तै साई सुदर्शनले 58, राहुल तोबातियाले 17 र वाशिङटन सुन्दरले 16 रन बनाए। राजस्थानका नान्द्री बर्गर, विजय शर्मा र जोफ्रा आर्चरले एक एक विकेट लिए। त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित 20 ओभरमा 6 विकेटको क्षतिमा 214 रन बनाएको थियो। राजस्थानका वैभव सूर्यवंशीले 96 रनको अर्धशतकीय पारी खेले। यस्तै रविन्द्र जडेजाले 45, डोनोभान फरेराले 38 तथा रियान परागले 11 रनको योगदान दिए। गुजरातका जोसन होल्डर र कासिगो रबाडाले 2-2 विकेट लिए। यो जितसँगै गुजरातले अब भोलि उपाधिका लागि साबिक विजेता रोयल च्यालेन्जर्स बेंगलुरूसँग प्रतिस्पर्धा गर्नेछ।
0: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
6: भारतको उत्तर प्रदेशबाट 453 नेपालीको उद्धार, सुनौली नाका मार्फत नेपाल ल्याइँदै।
0: सरकारले 4 दिन बिदा दिएपछि ढोरपाटनमा पर्यटक खचाखच, कोठा नपाउँदा सयौं पर्यटक फर्किए।
6: स्थानीय तह चुनावको तयारीका लागि एमालेको अन्तरपार्टी निर्देशन जारी, कंग्रेस निकट थारू संघको प्रथम महाधिवेशन आज शुरू हुँदै।
0: अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा इरान युद्धबारे उच्चस्तरीय छलफल, अमेरिकाको हित अनुकूल हुने सम्झौता मात्रै स्वीकार गर्ने।
6: र राजस्थान रोयल्सलाई पराजित गर्दै गुजरात टाइटन्स आईपीएलको फाइनलमा उपाधिका लागि बेंगलुरूसँग भिड्ने।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र बिदा हुन्छौ। नमस्कार।
7: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्याण्डल हो @thahakhabar।

0: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई रु 1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रममा चाहिने जानकारी:
0: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
1: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।
2: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल शुरू गरौँ। हुन त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
3: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
4: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
3: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
2: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
3: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
4: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
3: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
2: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
5: माइला दाई, ए माइला दाई, पानी त धेरै ठूलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
6: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
7: विपदको पूर्व तयारी गरौं, जनजनको क्षति कम गरौं। वर्षायाममा बाढ़ी र पहिरोको जोखिम बढ़ने भएकोले उच्च सतर्कता अपनाऊ, पूर्व सूचना प्रणालीमा ध्यान दिउ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
5: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।

0: भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर बच्यो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराइ घर बनाउँदा यस्तै हुन्छ, मैले पहिले भने होइन ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ, म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु, घर बलियो छ त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144 98-15-16-094 98-476-39691।
3: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

घर शान्ति नै विश्वको शान्तिको आधार हो। दिगो विकासका लागि हिंसा रहित समाज, लैंगिक हिंसा विरुद्धको स्वर दिने अभियान 2073 सफल पारौं। लैंगिक हिंसा अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं। लैंगिक समानताका लागि पाइला हाराहारी सन् 2030 सम्म हिस्सा बराबरी। महिला हिंसा अन्त्य गरौं, कुरा हैन काम गरौं। जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग, रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुष्मा नगरपालिका पर्वत

0: को लाभ दी आफ्नो कमाईको लाभ लिने मौका आज बनौ सानीमा रिलायन्स लाइफ इन्सुरेन्स को बीमा अधिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जिउँ।
1: जसको नाम नै पर्याप्त छ
2: दिदी बहिनी
1: दिदी बहिनी
2: दिदी बहिनी
1: रेडियो दिदी बहिनी हामी गर्न सक्छौ
2: हामी
1: गर्न सक्छौ
2: गर्न सक्छौ।

0: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
1: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
0: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
1: अध्यापन हुने विषयहरू
2: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
1: विशेषताहरू,
0: विषय विज्ञद्वारा अध्यापन गराइने,
1: अत्याधुनिक प्रयोगशाला,
0: प्रविधि मैत्री शिक्षा,
2: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
0: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444 543-333।
3: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
4: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
3: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
4: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
3: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
4: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
3: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न? नमस्कार उपप्रमुखज्यू।
4: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
3: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा बन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
4: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ। रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख छु। बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है। अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
3: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
5: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
6: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज, रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
1: हाड़ चोर्नी तथा नस सम्बन्धी रोगीहरूलाई मध्यनजर गर्दै इन्डियाको एपोलो अस्पतालबाट सुपर स्पेसियलिस्ट उच्च विशेषज्ञता गर्नुभएका गण्डकी मेडिकल कलेजका प्राध्यापक डाक्टर ईश्वर शर्मा कणेल
2: यही जेठ 16 गते शनिबार
3: पागुङ मेडिकल हल कुस्मामा आउँदै हुनुहुन्छ।
4: त्यसैले हाड भाँचिएका, हात खुट्टा दुख्ने, घुँडा दुख्ने, सुन्निने, नसा दुख्ने, पोल्ने, नसा च्यापिएका, खुम्चिएका, गाँठो परेका, ढाड कम्मर दुख्ने, बाथ युरिक एसिड प्लासर गर्नुपर्ने, गरेर बाङ्गो टिङ्गो भएका तथा जस्तोसुकै हाड जोर्नी तथा नसा सम्बन्धी बिरामीहरूले समयमै सम्पर्क राखी सफल उपचार गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
3: साथै उक्त दिन निशुल्क फिजियोथेरापीको पनि व्यवस्था छ। डाक्टर आउने मिति
2: यही जेठ 16 गते शनिबार।
5: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेबर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ, टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत गृह एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिनद्वारा धौलागिरीमा नै पहिलो पटक थाइराइड एवं भिटामिन डी को जाँच गरिन्छ।
4: मेडिकल हल तथा सिटी फार्मेसी बडगाउँ।
3: सम्पर्क फोन नम्बर 0674202027
4: 24027।
3: सम्पर्क मोबाइल नम्बर 9857225597
4: 9851189918।
6: सिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
7: एसई उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
6: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।

0: कार्यक्रमहरू सामान्य चिकित्सा एचए फार्मेसी मेडिकल ल्याब टेक्नोलोजी
1: फारम वितरण सम्बन्धी विवरण अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण
0: विशेष जानकारी एसईई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्
1: हाम्रा सेवाहरू धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ
0: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्
1: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौड़ा बागलुङ बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुण्डुले जाने बाटोमा सम्पर्क नम्बर 068-420-003 420-001 मोबाइल नम्बर 98-576-21-917 98-576-35-567 र 98-451-20-736
2: बिस्तारै चलाउनुहोस् न दाई हतार गरेर कता पुग्नु छ र
3: हो भन्या ज्यान भन्दा ठुलो कुरा त केही छैन नि सडक अनुशासन सडक नियम त सबैले मान्नै पर्छ नि
2: ट्राफिक नियमको पालना गरौं सुरक्षित यात्रा सुनिश्चित गरौं
3: तीव्र गतिमा सवारी नचलाऊ हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौं मादक पदार्थ सेवन गरी सवारी नचलाऊ तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ
2: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
4: लगभग सबैजना आइसक्नुभयो आजको वडा स्तरको छलफल शुरू गरौँ न त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
5: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्क फुल्ने धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
6: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
5: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
4: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
5: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
6: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
5: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
4: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचे पो धन ज्यानै नभए के धन के मन
7: नेपाल सरकार विज्ञापन बोर्ड
8: निकटमा दिदी बहिनी विकटमा दिदी बहिनी यो रेडियो दिदी बहिनी 95.2 MHz

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले दिउँसोको ठिक एक बज्यो।

0: आवाज विहीन को आवाज परिवर्तन को संवाहक रेडियो दीदी बहिनी 95.2 MHz।
1: वीर रूपन्देही प्रहरीको टोली भारत गएर उनीहरूको उद्धार गरेको हो। सुनौली नाका मार्फत उनीहरूलाई अहिले नेपाल ल्याइँदैछ। कुवरका अनुसार विभिन्न प्रलोभन देखाएर उनीहरूलाई नेपालबाट भारत पुर्याएर बन्धक बनाइएको थियो। विभिन्न समयमा यही नाका मार्फत अवैध बाटोबाट भारत पुगेका नेपालीको उद्धार गर्ने गरिएको छ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड अस्वस्थ भएपछि अस्पताल भर्ना हुनुभएको छ। केही दिनदेखि लगातार रुगाखोकी लाग्ने र ज्वरोले अस्वस्थ भएपछि घरमै आराम गरिरहनुभएका उहाँलाई निमोनियाको पनि लक्षण देखिएपछि आज बिहान ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना गरिएको उहाँका स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिनुभएको छ। अस्वस्थताका कारण प्रचण्ड हिजो गणतन्त्र दिवसको कार्यक्रमसहित आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुँदा संघीय संसद बैठकमा समेत सहभागी हुनुभएको थिएन। खानी तथा भूगर्भ विभागले दैलेखमा पेट्रोलियम पदार्थका लागि दोस्रो चरणको सम्झौताको गृह कार्य शुरू गरेको छ। विभागले व्यावसायिक उत्पादनका लागि विभाग र चाइना जियोलोजिकल सर्वे बीच थप सम्झौताका लागि आन्तरिक तयारी गरेको हो। भैरवी गाउँपालिका एक जलजलीमा पहिलो चरणको ड्रिलिङ अन्वेषण कार्य लगायतका काम सकिएको छ। पेट्रोलियम पदार्थको ड्रिलिङ र अन्वेषण कार्यहरू सम्पन्न गरेको विभागले व्यावसायिक उत्पादन शुरू गर्न उक्त सम्झौताका लागि विभागले आवश्यक सहयोग प्राप्त गर्न सरकारसँग समन्वय गरेको छ। विभागले चीनको प्राविधिक टोलीसँगको सहकार्यमा हालै सिस्मिक सर्वे, जियोलोजिकल सर्वे, म्याग्नेटो ट्यूबिक सर्वे र जियो केमिकल स्याम्पलिङ सर्वे सम्पन्न गरेको पेट्रोलियम अन्वेषण परियोजनाका निमित्त प्रमुख धर्मराज खड्काले बताउनुभयो। परियोजनाको सफल कार्यान्वयन हुन सके पेट्रोल र प्राकृतिक ग्यासको आयातमा खर्च भइरहेको ठूलो रकम कटौती गर्न सकिने बताइएको छ। यसले आयात प्रतिस्थापनका साथै मुलुकको आर्थिक विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। नेपाल चिकित्सक संघको आयोजनामा चितुवनमा अल नेपाल मेडिकल कन्फरेन्स एनएमए कन 2026 शुरू भएको छ। भोलिसम्म सञ्चालन हुने सम्मेलन बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सभाहलमा शुरू भएको हो। संघका अध्यक्ष डाक्टर अनिल विक्रम कार्कीका अनुसार सम्मेलनमा नेपालसहित भारत र चीनका विशेषज्ञ चिकित्सकहरू, नर्स र स्वास्थ्यकर्मीहरू सहभागी भएका छन्। यसैगरी विश्व स्वास्थ्य संगठनका प्रतिनिधिहरू कार्यक्रममा सहभागी भएका छन्। साथै स्वास्थ्य मन्त्रालय र बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयका प्रतिनिधि पनि सहभागी छन्। संघका चितवन जिल्ला सचिव डाक्टर महेन्द्र अग्रहरीका अनुसार प्यानल छलफल शुरू भएको छ। तीनवटा सभाकक्षमा छुट्टा छुट्टै छलफल भइरहेको छ। त्यसैगरी कार्यपत्र प्रस्तुतीकरण र रोगका बारेमा अनुसन्धान कार्य प्रगति प्रस्तुत भइरहेका छन्। कार्यपत्र 40 र कार्य प्रगति 30 रहेका छन्। आज बिहानदेखि प्राविधिक सत्र शुरू भएको सम्मेलनको भोलि बिहान औपचारिक उद्घाटन कार्यक्रम हुने बताइएको छ। र सशस्त्र प्रहरी बल नेपालको टोलीले कञ्चनपुरको पुनर्वासमा पर्ने दोधा नदी र बाहुन खोलामा आएको बाढ़ीमा फँसेका 20 सकुशल उद्धार गरेको छ। पुनर्वास नगरपालिका 9 सीताबस्ती स्थित दोधा नदीमा 81 पानीको बाप बढ़ेर नदी तरेर नजिकको जंगलमा न्यूरो टिप्न गएका स्थानीय 5 महिलालाई सशस्त्र प्रहरी बल नेपाल बीओपी 20 फाटाको टोलीले उद्धार गरेको हो। सशस्त्र प्रहरी नायब निरीक्षक शान्तबहादुर सुनारको नेतृत्वमा विपद व्यवस्थापन प्राप्त टोलीले उद्धार गरेको सशस्त्र प्रहरी नम्बर 7 वैद्यनाथ पाइनी अत्तरियाले जनाएको छ। पुनर्वास नगरपालिका 9 हटिया टोलमा पर्ने बाहुन खोलामा पानीको सतह बढ़ेपछि दाउरा घाँस गर्न गएका 15 महिलालाई सकुशल उद्धार गरिएको हो। मनसून शुरू भएसँगै पहाड़ी भेगमा वर्षा आउँदा तराईका नदीमा 81 पानीको बाप बढ़ेर बाढ़ी आउन सक्ने खतरा रहेकाले आम नागरिकलाई सतर्क रहन आह्वान गरिएको छ। दिउँसो 1 बजेको थाहा अपडेट सकियो। धर्मराज बिदा हुन्छु। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्याण्डल हो @
0: हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 MHz।

0: यता नआऊ है बुहारी, तलै बस, छातछुत नगर। आज कति दिन रे?
1: तीन दिन भयो।
0: तिमीलाई थाहा छ दिन? अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
1: केही हुन मुआ, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
0: आ जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
1: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
2: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजनले हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
0: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
3: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी।

0: नौनी दाई बन्न त आगो लागेछ, निभाउन जाऊ न।
1: हो त
2: हाम्रो वन हाम्रो धन डरौलोबाट जोगाउन गरौँ जताउने वनमा डरौलो लगाउने कानुनी अपराध हो। डरौलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौं। वन जोगिए मात्र हामी जोगिन्छौं।
3: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: लैंगिक हिंसा विरूद्धको 16 दिने अभियान 25 नोभेम्बरदेखि 10 डिसेम्बर 2025 प्रविधिको सही प्रयोग गरौं, लैंगिक हिंसा अन्त्य गरौं।
5: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा, पोखरामा।
6: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबारसम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
5: उपचार सेवाहरू:
6: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
5: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
6: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
5: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
6: शरीरमा जम्मा भएको पस वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
5: पाठेघरको मासु, युटेरिनल फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
6: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061582578582579582780।

0: भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुर्याइ घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39-691।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चिज बल्समा पनि उपलब्ध छ।
1: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज, हामी सबैको साझा आवाज।

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ हुन त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
2: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्नु सकिन्न।
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
2: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
5: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्म को उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अंतर्गत वार्षिक ₹1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
4: घातक रोग जस्तै मुटु रोग, मुटुक को शल्यक्रिया, कैंसर, मृगौला रोग, डायलिसिस, मस्तिष्क को रक्त आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
5: सेवा लिने क्रममा चाहिने जानकारी
4: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
5: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
4: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
5: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।
6: जसको नाम नै पर्याप्त छ,
7: दिदी बहिनी,
6: दिदी बहिनी,
7: दिदी बहिनी,
6: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
7: हामी
6: गर्न सक्छौ,
7: गर्न सक्छौ।
8: हाड चोर्नी तथा नस सम्बन्धी रोगीहरूलाई मध्यनजर गर्दै इन्डियाको एपोलो अस्पतालबाट सुपर स्पेसियलिस्ट उच्च विशेषज्ञता गर्नुभएका गण्डकी मेडिकल कलेजका प्राध्यापक डाक्टर ईश्वर शर्मा कणेल
9: यही जेठ 16 गते शनिबार
10: पागुङ मेडिकल हल कुस्मामा आउँदै हुनुहुन्छ।
11: त्यसैले हाड भाँचिएका, हात खुट्टा दुख्ने, घुँडा दुख्ने, सुन्निने, नसा दुख्ने, पोल्ने, नसा च्यापिएका, खुम्चिएका, गाँठो परेका, ढाड कम्मर दुख्ने, बाथ युरिक एसिड प्लास्टर गर्नुपर्ने, गरेर बाङ्गो टिङ्गो भएका तथा जस्तोसुकै हात जोर्नी तथा नसा सम्बन्धी बिरामीहरूले समयमै सम्पर्क राखी सफल उपचार गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
10: साथै उक्त दिन निशुल्क फिजियोथेरापीको पनि व्यवस्था छ। डाक्टर आउने मिति
9: यही जेठ 16 गते शनिबार।
12: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेबर फंक्शनल टेस्ट, युरिक एसिड, बाथ, टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत गृह एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिनद्वारा धौलागिरीमा नै पहिलो पटक थाइराइड एवं भिटामिन डी को जाँच गरिन्छ।
11: मेडिकल हल तथा सिटी फार्मेसी बडगाउँ।
10: सम्पर्क फोन नम्बर 0674-2027
11: 24027।
10: सम्पर्क मोबाइल नम्बर 98572-5597 98511-89918।

0: आवाज विहीन को आवाज परिवर्तन को संवाद रेडियो दीदी बहिनी 95.2 MHz।
1: छुट्टा छलफल भएको उहाँले जानकारी दिनुभयो। यसै गरी कार्यपत्र प्रस्तुतिकरण र रोगका बारेमा अनुसन्धानत्मक कार्य प्रगति प्रस्तुतिकरण भइरहेका छन्। कार्यपत्र 40 र कार्य प्रगति 30 रहेका छन्। आज बिहानदेखि प्राविधिक सत्र शुरू भएको सम्मेलनको भोलि बिहान औपचारिक उद्घाटन हुने कार्यक्रम छ। र खानी तथा भूगर्भ विभागले दैलेखमा पेट्रोलियम उत्पादनका लागि दोस्रो चरणको सम्झौताको गृह कार्य गरेको छ। विभागले व्यावसायिक उत्खननका लागि विभाग र चाइना जियोलोजिकल सर्वे बीच थप सम्झौताका लागि आन्तरिक तयारी गरेको हो। दैलेखको भैरवी गाउँपालिका एक जलजलेमा पहिलो चरणको ड्रिलिङ अन्वेषण कार्य लगायत सकिएको जनाएको छ। पेट्रोलियम पदार्थको ड्रिलिङ र अन्वेषण कार्यहरू सम्पन्न गरेको विभागले व्यावसायिक उत्पादन शुरू गर्न उक्त सम्झौताका लागि आवश्यक सहयोग प्राप्त गर्न सरकारसँग समन्वय गरेको हो। विभागले चीनको प्राविधिक टोलीसँगको सहकार्यमा हालै सिस्मिक सर्वे, जियोलोजिकल सर्वे, म्याग्नेटो टेल्युरिक सर्वे र जियोकेमिकल स्याम्पलिङ सर्वे सम्पन्न गरेको पेट्रोलियम अन्वेषण परियोजनाका निमित्त प्रमुख धर्मराज खड्काले जानकारी दिनुभयो। परियोजनाको सफल कार्यान्वयन हुन सके पेट्रोल र प्राकृतिक ग्यासको आयातमा खर्च भइरहेको ठूलो रकम कटौती गर्न सकिने बताइएको छ। यसले आयात प्रतिस्थापनका साथै मुलुकको आर्थिक विकासमा सहयोग पुग्नेछ। दिउँसो 2 बजेको थाहा अपडेट सकियो। कृष्ण बिदा हुन्छु। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित

0: टेक्युरिक सर्वे र जियो केमिकल स्याम्पलिङ सर्भे सम्पन्न गरेको पेट्रोलियम अन्वेषण परियोजनाका निमित्त प्रमुख धर्मराज खड्काले जानकारी दिनुभयो। परियोजनाको सफल कार्यान्वयन हुन सके पेट्रोल र प्राकृतिक ग्यासको आयातमा खर्च भइरहेको ठूलो रकम कटौती गर्न सकिने बताइएको छ। यसले आयात प्रतिस्थापनका साथै मुलुकको आर्थिक विकासमा सहयोग पुग्नेछ।
1: नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले मासिक 50 युनिट भन्दा बढ़ी विद्युत खपत गर्ने उपभोक्तामाथि 5% मूल्य विवृद्धि कर भ्याट लगाउने निर्णय तत्काल फिर्ता लिन माग गर्नुभएको छ। सरकारले आगामी आर्थिक वर्ष 2083-84 को बजेट मार्फत मासिक 50 युनिट भन्दा बढ़ी विद्युत खपत गर्ने उपभोक्तामाथि 5% भ्याट लगाउने निर्णय गरेको छ। सामाजिक सञ्जाल फेसबुक मार्फत त्यसबारे आफ्नो धारणा सार्वजनिक गर्दै घिसिङले उक्त निर्णय आम उपभोक्ताको हित विपरीत, ऊर्जा रूपान्तरणको लक्ष्य विपरीत तथा स्वदेशमा उत्पादित स्वच्छ ऊर्जाको उपयोग बढ़ाउने राष्ट्रिय अभियान विपरीत रहेको बताउनु भएको छ। वहाँले नेपालमा विद्युत पहुँच विस्तार भएसँगै घरायसी परियोजनाका लागि विद्युतको प्रयोग बढ़दै गएको उल्लेख गर्दै खाना पकाउने, पानी तताउने तथा अन्य घरेलु परियोजनमा विद्युत प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने समयमा सरकारले थप करको भार थोपरेर उपभोक्तालाई दण्डित गर्न खोजेको टिप्पणी गर्नुभयो।
0: पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड अस्वस्थ भएपछि अस्पताल भर्ना हुनुभएको छ। केही दिनदेखि लगातार रूगाखोकी र ज्वरोले अस्वस्थ भएपछि घरमै आराम गरिरहेका उहाँलाई निमोनियाको पनि लक्षण देखिएपछि आज बिहान ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना गरिएको उहाँका स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिनुभयो। अस्वस्थताका कारण प्रचण्ड हिजो गणतन्त्र दिवसको कार्यक्रम सहित आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुँदा संघीय संसद बैठकमा समेत सहभागी हुनु भएको थिएन।
1: सभामुख डोलप्रसाद अर्यालले सरकार गलत दिशामा गएमा वा काम गर्नमा ढिलाइ भएको अवस्थामा घण्टी बजाएर सचेत गराउन आग्रह गर्नुभएको छ। आज काठमाण्डुमा आयोजित एक कार्यक्रममा उहाँले सरकार गलत बाटोमा हिँडेमा सच्याउन आग्रह गर्नुभएको हो। सभामुख अर्यालले कानून निर्माणको प्रक्रियामा सुझाव दिन र सरकारका कमजोरीप्रति समयमै सचेत गराउन समेत आग्रह गर्नुभयो। उहाँले देशमा सुशासन स्थापना, भ्रष्टाचार नियन्त्रण र आर्थिक समृद्धि हासिल गर्ने लक्ष्य वर्तमान पुस्ताले नै पूरा गर्नुपर्नेमा जोड़ दिनुभयो। उहाँले निजी क्षेत्रलाई प्रोत्साहन गरी लगानी मैत्री वातावरण सृजना गर्नुपर्ने बताउनुभयो। विदेशिएका नेपाली युवालाई स्वदेश फर्काउने अवस्था निर्माण गर्नुपर्ने तथा नेपाललाई बस्न र लगानी गर्न उपयुक्त राष्ट्रका रूपमा विकास गर्नुपर्ने सभामुख अर्यालको भनाइ छ।
0: महिला बालबालिका तथा सामाजिक सुरक्षा मन्त्री सीता बादीले महिलाहरूको सार्वभूत सशक्तिकरण र सहभागिता बिना समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा हुन नसक्ने बताउनु भएको छ। आठौं राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा आज काठमाण्डुमा आयोजित कार्यक्रममा उहाँले नेपालको संविधानले महिलालाई समानता, सम्मान र सहभागिताको मौलिक हक प्रदान गरेको स्मरण गराउनुभयो। संविधानको धारा 38 महिलामाथि हुने सबै प्रकारका विभेद र हिंसा अन्त्य गर्दै वंशीय हक, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको हक र राज्यका हरेक संरचनामा समानुपातिक समावेशी सहभागिता सुनिश्चित गरेको उहाँको भनाई छ। मन्त्री वादीले सरकारले महिलाको आर्थिक, सामाजिक र राजनैतिक सशक्तिकरणलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो।
1: नेपाल चिकित्सक संघको आयोजनामा चितवनमा अल नेपाल मेडिकल कन्फरेन्स एनएमए कन 2026 शुरू भएको छ। भोलिसम्म सञ्चालन हुने सम्मेलन बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सभा हलमा शुरू भएको हो। संघका अध्यक्ष डाक्टर अनिल विक्रम कार्कीका अनुसार सम्मेलनमा नेपाल सहित भारत र चीनका विशेषज्ञ चिकित्सकहरू, नर्स र स्वास्थ्यकर्मीहरू सहभागी हुनुभएको छ। यसै गरी विश्व स्वास्थ्य संगठनका प्रतिनिधिहरू कार्यक्रममा सहभागी हुनुभएको छ। साथै स्वास्थ्य मन्त्रालय र बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयका प्रतिनिधि सहभागी छन्। संघका चितवन जिल्ला सचिव डाक्टर महेन्द्र अग्रहरीका अनुसार प्यानल छलफल शुरू भएको छ। तीनवटा सभाकक्षमा छुट्टा छुट्टै छलफल भएको उहाँले जानकारी दिनुभयो। यसै गरी कार्यपत्र प्रस्तुतिकरण र रोगका बारेमा अनुसन्धानात्मक कार्य प्रगति प्रस्तुतिकरण भइरहेका छन्। कार्यपत्र 40 र कार्य प्रगति 30 रहेका छन्। आज बिहानदेखि प्राविधिक सत्र शुरू भएको सम्मेलनको भोलि बिहान औपचारिक उद्घाटन कार्यक्रम हुनेछ।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी छन्। रेडियो सुन्दै गर्नुहोला।
2: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
3: मार्बल। मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
2: सुरक्षा घरको साथ जीवन भर।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशीको कनेक्शन।
2: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। सप्तरीमा करेन्ट लागेर एकजना किसानको मृत्यु भएको छ। हनुमान नगर कंकालिनी नगरपालिका एक भारदहमा आज केरा बगानमा करेन्ट लागेर स्थानीय 48 वर्षीय सहदेव लौगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिनुभयो। उहाँका अनुसार केरा बगानमा धानको बिउ छर्न विद्युतीय मोटरबाट पानी पठाउनका लागि तार जडान गर्ने क्रममा लौगीलाई करेन्ट लागेको थियो। लौगीको मृत्युबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ।
3: अब अन्तर्राष्ट्रिय समाचार। अफगानिस्तानमा ट्रक पल्टिँदा 18 जनाको मृत्यु भएको छ। पूर्वी अफगानिस्तानमा आज ट्रक पल्टिँदा 10 बालबालिका सहित 18 जनाको मृत्यु भएको प्रान्तीय अधिकारीलाई उद्धृत गर्दै एएफपीले जनाएको छ। लगमान प्रान्तका गवर्नरका प्रवक्ता अब्दुल मलिक नियाजयका अनुसार ट्रकमा पाकिस्तानबाट फर्केका अफगान परिवार रहेका थिए। 10 बालबालिका, 5 महिला र 3 पुरूष सहित 18 जनाको मृत्यु भएको पुष्टि गर्दै 29 घाइते भएको प्रवक्ताले बताउनु भएको छ। पूर्वी अफगानिस्तानको जलालाबाद र राजधानी काबुल बीचको सड़कमा ट्रक दुर्घटना भएको जनाइएको छ। पाकिस्तानका अधिकारीहरूले आफ्नो देशमा अफगान आप्रवासी र शरणार्थीहरू विरूद्ध कड़ा नियम लागू गरेसँगै धेरै उनीहरू आफ्नो सामान लिएर ट्रकमा स्वदेश फर्किने क्रम बढ़ेको जनाइएको छ।
4: अब खेल समाचार। महिला एसियन गेम्स छनौटको सेमी फाइनलमा नेपाली टोली मलेसियासँग 2 पराजित भएको छ। नेपालले दिएको 127 रनको लक्ष्य मलेसियाले 18/4 बलमा 8 गुमाएर पूरा गरेको हो। मलेसियाको जीतमा एल्सा हन्टरले सर्वाधिक 48 रन बनाइन्, धनुश्री मोहन नुनले 21, आइन्ना हमी जहा हासिमले 18 रन थपिन्, नेपालकी रिया शर्माले 3, मनिषा उपाध्याय र रूबिनाथ छेत्रीले समान 2-2 विकेट लिए। यसअघि मलेसियाको बायोमास क्रिकेट ओभलमा पहिले ब्याटिङ गरेको नेपालले 6 गुमाएर 126 रन बनाएको थियो। नेपालका लागि कप्तान इन्दु वर्माले 46 रनको अभिजित इनिङ्स खेलिन्, कविता कुंवरले 33 रन जोडिन्, रूबी पोदार 17 तथा पूजा महतो 15 रनमा आउट भइन्। मलेसियाका लागि विनी फ्रट, दुराई सिंघमले 2 तथा माहिरा इस्माली र आइसा एलिसाले समान 1 आफ्नो नाममा गरिन्। जीतसँगै मलेसिया यही वर्ष जापानमा हुने एसियाली खेलकुदका लागि छनौट भएको छ।
3: दिउँसो 3 थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: पेट्रोलियम उत्खननका लागि सम्झौताको गृह कार्य, विद्युत महसुलमा 5% मूल्य अभिवृद्धि कर फिर्ता लिन कुलमानको माग,
3: नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना, सरकारलाई घण्टी बजाएर खबरदारी गर्न सभामुख अरियालको आग्रह,
4: नेपाल मेडिकल कन्फरेन्स 2026 शुरू, नेपाल सहित भारत र चीनका विशेषज्ञ चिकित्सकहरू, नर्स र स्वास्थ्य कर्मीहरू सहभागी,
3: अफगानिस्तानमा ट्रक पल्टिँदा 18 जनाको मृत्यु, 29 जना घाइते,
4: र एसियन गेम्स महिला छनौटको फाइनलमा नेपाल मलेसियासँग 2 पराजित।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 थाहा खबर सकियो। कृष्ण र माधव बिदा हुन्छौ। नमस्कार।
5: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न थाहा खबर .com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्याण्डल हो @thahakhabar।

0: भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुर्याई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39-600।

बिमाको लाभ दि, आफ्नो कमाईको लाभ लिने मौका। आजै बनौ सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता। सानिमा रिलायन्स लाइफ इन्सुरेन्स, खुलेर जिउँ।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
2: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
1: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
2: र मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
1: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
2: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
3: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 सम्म जरिवाना वा 6 महिना सम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
4: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: हामीलाई छोरी होइन गौरी, छोरा चाहिएको छ, छोरा। त्यसैले तिमीले यो गर्भपतन गराउनै पर्छ।
7: म यो गर्भपतन गर्न सक्दिन, तपाईँलाई आमा चाहिन्छ, बहिनी चाहिन्छ, पत्नी चाहिन्छ, तर छोरी किन चाहिँदैन? तपाईँ जेसुकै भन्नुहोस्, म मेरो गर्भको छोरीलाई जन्म धेरै छाड्छु, धेरै छाड्छु।
6: मलाई माफ गर गौरी, छोरा र छोरीमा मैले देखेको भिन्नता गलत रहेछ।
8: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुसुमा नगरपालिका पर्वत

सँगै बसेर गामका कुरा हान्ने होइन। ९४ १९९ हामीले खुल्ला राख्छौँ सबैजना आउनुहोलाई। तपाईँका नै हाम्रा गफरमलाई होइन, म कुरा नै बस्छु का, आउनु है कार्यक्रम गामका कुरामा।

0: सबै कुशल अनि मंगल हुनुहुन्छ भन्ने आशा अनि विश्वास गरिन्छु। आज चाहिँ मेरो नेट सुलो सुलो ल ल ल ल ल भस्तो लाइक्छ है मलाई, अनि सबैजनालाई आरामै छ होला, करे कुशलै होला मंगलै होला। अनि आज अनि आइछु त नि काली दिदी गामका कुरा लिएर, अब आज कसले जित्नुहुन्छ भन्ने कुरो चाहिँ पछि लास्टमा थाहा हुन्छ होइन र पुरा दिन थाहा हुन्छ, मिसिज हाम्छ अघिल्लो हप्ताको र यो हप्ताको सँगसँगै थाहा हुन्छ है त। अनि पानी पर्ला पर्ला पर्ला पर्ला पर्ला पर्ला जस्तो गरी सबै हाम्रातिर, हजुरको घाम गाउँतिर के कस्तो अवस्था छ, खाजा खान क्यानु भयो नखाबे आउनु त नि, यतै बसेर खामला भन्नु पर्यो अन्त, यस्तै छ त नि। अनि घर गाउँतिर सबैलाई आराम छ होला, कुशल होला मंगल होला भन्ने आशा छु विश्वास गरिन्छु। अब कोठ्याक चार बजेसम्म बस्छु, मिसेजा मिसेज नगर्नु होला, मिसेजा मिसेज गर्दाखेरि चाहिँ अलिक अफठारो हुन्छ के। वाट्सएपको 9857311979 है त, वाट्सएपमा 31179मा फोन नसाउनुहुन्छ, अनि चाउ चाउ जित्न सक्नुहुन्छ, अब पालो चाहिँ तपाईँकै हो है जित्ने, लौ लौ लौ लौ कसले जित्नुहुन्छ हेरौँ लाग्छ नि आज। अनि म्यासेज गर्नु होला भन्नु भन्दा पनि, म्यासेज भन्दा पनि फोन हान्नु होला, अनि त्यसपछि कमेन्ट हान्नु होला, तपाईँलाई के भन्न मन लाग्छ त्यही कमेन्ट भन्नुभयो भने त्यही कमेन्टको हेरी हेरी मैले पढ्छु। अनि खाजो नखाए आउनु होला, विशेष गरेर राणा चाउ चाउलाई मुरी मुरी धन्यवाद भन्छु, जसले हाम्रो कार्यक्रमलाई प्रायोजन गरेको छ, अनि यसरी आउन पाएछु, दुई चार गफ गर्न पाएछु, रमाइलो लाग्छ होइन र। अनि त्यसपछि तपाईँले सबै साथीलाई सेयर गर्नु होला, नयाँ पुराना सबै साथी आउनु होला, अनि गफ गाफा गरौँ न। चार बजेसम्म बस्छु, त्यसपछि त जानु पर्छ करे बरीलाई होइन र, बरीलाई ल ठिकै छ। अनि मिलो भने एउटा गीत मजाउँछु आज भनेर सोचेर आई गेम गरे, मिलो छ भने गरे, मिलेन भने त क्यानी पनि बरीलाई होइन र बरीलाई, ल ठिक छ। सबैजना साथीले सुनेर साथ दिनुहोला, www.radiodidibahini.org लगन गर्नुभयो भने संसारको जुनसुकै कुनाट सुन्न पाइन्छ। अनि तपाईँले हामीलाई चाहिँ हाम्रो पात्रो नेपाली पात्रो अनि हेर्न पाउनुहुन्छ अनि सुन्न पाउनुहुन्छ है, अनि त्यसमा हेर्न अनि सुन्न पाउनुहुन्छ। मेरो नेट अलि स्लो स्लो स्लो स्लो भएर कस्तो मुद्रो मधुरो आइतुक्रे अहिले त कस्तो आइसक्यो नि त नि, ल ठिक छ। सबैजना साथीले साथ दिनुहुन्छ भने मैले पूर्ण विश्वास गरिन्छु आशा गरिन्छु। यता मेसेजमा पनि कतिले मेसेज गर्नुहुन्छ, यता मेसेज भन्दा पनि ट्याक्क लाएर वाट्सएपमै गर्नुभयो भने सजिलो। अहिले चाहिँ कोही हुनुहुन्छ साथ गरम, हजुर नमस्कार, एप्पा नमस्ते गरे है मैले,
1: मैले पनि आशीर्वाद दिन्छु नातिनीलाई, यो नातिनी भन्ने कि काली दिदी भन्ने भिर्छु त मैले,
0: एप्पा जे भने नि हुन्छ नि बरीलाई, के छ हाल खबर हामी फना मुटी आमाको?
1: ए ठिकै छ नानी, अब के हुन्छ र, अब बर्ख लाओ, अब यसो धाना बिउ राख्ने ग्यार्ने, अब यसो फेरि त्यही हो बेसी असरा रोप्ने भन्ने हो के कुरा त, अब अहिले फेरि खडेरी बजारे भन्छन् हो कि होइन नानी, अब त्यहाँ त उसले जनाएको होला नि अब त्यो समाचारले,
0: ए बा मेलो मेसो नहुने त नि बरे, अहिले पानी पर्या परै छ करे, अब चाहिने बेला पर्दैन रे रे भनिन्छन् करे मुन्छेले, अब रेरे भन्यो नि मौसम विभागले के दिन्छ अनि त्यही अनुसार हुन्छ, आत्तिन परेन है र अहिलेदेखि।
1: अनि नानी धुवाउँछन् त धेरै पारो बा, अब त्यो बाउलुङमा त्यो असिनाले खाएर के राखेको छैन भनेर फेसबुकमा हालेको थिएँ,
0: असिना त यता त
1: कहिले बाँदरले खाएको छ कहिले बाँदरले खाएको छ, अब त्यो पसो गर्ने त्यो भोकै हुने भयो त्यो जनताहरू नानी,
0: जो भोकै हुने भए त नि बाँदर त घर घर आम्ली त नि, घरका गेडागुडी नि खाने अचम्म छ त नि, क्या नि केही गरेर सघिएन, अब अलिअलि केही हुन्छ है नयाँ सरकार भन्नु पर्यो होइन र,
1: नयाँ सरकारले त गर्ने त क्यार त कुनै, अब सबैले बाँदर निर्दन अरे भोट हाल्छौँ पनि भन्थे नानी, अनि त्यो हाम्रो त्यो बेलबीको दाई के त्यो महावीर पुनले त्यो आफिस गाडमा अरू त सबै भेटेको छु मैले, अब अनुसन्धान गर्दा बाँदर लगाउने चिज भेटेको छैन भनेर भन्नुभएको छ, अब त्यो कसो गर्ने, अब त्यो महावीर दाई जस्तो मान्छेले नभेटेपछि अरू कसले भेट्छन् त नानी,
0: त नि गाह्रो गाह्रो पिरो परिचय त नि, यस्तै छ अब गन्थन मन्थन। अनि हजुरलाई त सन्चै छ करे?
1: म पनि सन्चै छु नानी, यस्तै फोन गर्न मन लाग्छ, हिँड्न त सक्दिनँ बा, म एउटा घुँडो दुख्छ नानी, धेरै महिना भयो म भित्रै घरै भित्रै छु, फोन त सन्चै भयो, यसरी बोल्न मन लाग्छ क्या बा।
0: ए बा बोल्न पर्यो त नि अनि काल दिदीसँग तपाईँ नबोलेर भ, अनि मिठो गीत त गाउनुहुन्छ भाइ, लामो मिठो गीत त पहिला सुनिहालम कि जस्तो पो लाग्छ त।
1: अनि मैले गीत गाउने हो र नानी?
0: गाउनुहोस् का गीत त गाएपछि म यहाँ बसी बसी भयो नि, नाच्छु, नाच्न मिल्ने भाइ, सुन्न मिल्ने भाइ सुन्छु, अनि आमाले यसपालि चाउचाउ लानु भयो भने चाउचाउ नि पठाइदिन्छु, घरै आउँछ, हिँड्न पर्दैन भराइ।
1: यो हुन्छ त नानी, अब त चाउचाउ भन्दा नि यसो हामी भेटघाट हुन पाऊँ, अब यो पर्वत र रूपन्देही भेट हुने पनि अब यो भाग्य हो भन्न पर्यो नानी।
0: त नि लौ त नि एउटा गीत ठोकिहाल्नु सुन्न र।
1: हुन्छ नानी, हुन्छ ल म सुरु गर्छु ल।
0: लौ

0: ए बालो बेसमरी धन्ने कस्तो मिठो गीत गाउनु है त साथीहरूले फेरि टुच्चो टुच्चो निस्कला हानेर डिस्टर्ब पारिदिनु भयो त नि कार्यक्रम सुनेर फोन हान्नु भयो न करे ल धेरै धेरै धन्यवाद छ आमालाई फेरि नि सम्झिँदै गर्नु होला अनि आफ्नो ख्याल गर्नु होला अब यो गन्थन मन्थन त चढ्दै रहन्छ
1: सबैलाई मिठो सम्झना नमस्कार घटनाको बेला छ यताउता हिँड्दाखेरि ख्याल गरेर हिँड्नु होला सबैजना भन्न चाहन्छु
0: ल धेरै धेरै धन्यवाद छ भाग्य जुरो भने आमासँग भेट भइहाल्छ साह्रै मिठो गीत गाउनु भयो अहिलेलाई छुट्छु है त नमस्कार
1: नमस्कार
0: नानी आशीर्वाद छ ल आमा फोनामा ती आमा कस्तो मिठो गीत गाउनुहुन्छ साथीहरूले यता फोन हाने हाने गर्नुभएको अनि कार्यक्रममा सुनेर अरू बोल्नु भएछ अनि मिस कला टुच्चो टुच्चो त नपारम न मेरा प्यारा प्यारा साथीहरू त्यसो गरेको होस् होला अनि हामी तपाईँको सँग साथा अबको ठ्याक्क 4 बजेसम्म रहन्छौ सुनेर साथ दिनु होला भन्ने आशा अनि विश्वास गर्छु रेडियो दिदी बहिनी 95.2 MHz को कार्यक्रममा छु करे अनि सबैले सुनेर साथ दिनुभएछ लाइक कमेन्ट सेयर गर्नुहुन्छ यही खुसी लाग्छ सबैजनाले सुनेर साथ दिनु होला अनि लाइक कमेन्ट सेयर गर्न चाहिँ नबिर्सिनु होला है भन्न चाहन्छु हाम्रो फनामती आमाले साह्रै मिठो गीत गाउनु भयो रेडियो दिदी बहिनी 95.2 MHz प्रत्यक्ष इन्टरनेट अनलाइनमा www.radiodidibahini.org लगन गर्नुभयो भने तपाईले सुन्न सक्नुहुन्छ अनि उमेश रेग्मी दाइले आदरणीय काली दिदी नमस्कार म विराटनगरदेखि गाउँका कुरा कार्यक्रम सुन्न आइपुगे मन वैचा ल उमेश रेग्मी दाइलाई नि धेरै धेरै मुया छ धन्यवाद छ भन्छु अनि त्यस पछिबाट आउन परेन त नि दाजै अब बल्ल फोन हान्नु होला है बिच बिच टुच्चो टुच्चो मिस कल चाहिँ नहान्नु होला है मेरो साथीहरू कार्यक्रम सुनेर हान्नु भयो भने सजिलो हुन्छ के अरू साथीलाई डिस्टर्ब हुन्न नि त अन्जु रेग्मीले दर्शन गरे भन्नु है हजुर दर्शन दर्शन दर्शन हजुर के छ हाल खबर भन्न चाहन्छु ल धेरै धेरै थ्याङ्कु कमेन्ट गर्नुभयो सबैजनाले कमेन्ट लाइक सेयर गर्नु होला पानी बेसमरी पर्छ जस्तो पो गरिन्छ यतातिर त हजुरको गाउँ घरतिर कस्तो छ पानी नि हिजो नि पानी आयो त अस्ति नि पानी आयो त पानी नै पानी पानी नै पानी हुन त मुन्छेलाई घाममा बेसिन लाए नि बेसमरी घाममा मात्रै लाए भन्छन् होइन यस्तै छ गाह्रो छ के अनि प्रेम अधिकारीज्यूले पनि कमेन्ट गर्नुभयो कताको दर्शन भन्नुभएको छ राधारामले दिदी भन्नुभएको छ हजुर मिनुज्यूलाई पनि नमस्कार भन्छु अर्को साथी आउनुभएको छ पहिला उहाँलाई स्वागत गर्छु नमस्कार हजुर दर्शन गरे है मैले ए बा बोल्नु न त भाइ हेलो ए बा दर्शन गरे नि हजुर को बोल्नु भयो नि भाइ कहाँबाट
2: म यता यता यता यता भारतको हिमाचल भन्ने ठाउँबाट कर्णप्रिय केसी संगीत भन्ने मान्छे बोल्दैछु
0: ए बा पहिलो चोटि यसरी गफ गफ गरियो क्या हो र
2: साँच्चीकै हो नि त पहिलोचोटि नै गफ गफ हुँदैछ कार्यक्रम असाध्यै मिठो लाग्यो मैले सुरुवातदेखि चाहिँ यता सुनिरहेको थिएँ एकदमै चाहिँ अब कहिले काहीँ ड्युटीमा भइरहँदाखेरि चाहिँ अब सुन्न त पाइरहेको थिएँ मैले योभन्दा अगाडि पनि सुनिरहेको अवस्था थियो ठ्याक्कै समय त जनाउन पाएको थिएन आज अलिकति भए पनि ठ्याक्कै चाहिँ टाइम समय मिलाएर चाहिँ तपाईँसँग जोडिन पाइयो
0: धेरै धेरै धन्यवाद हजुरको कमेन्ट त मैले पढिरहेको छु कोणाज्यूको मलाई याद छ यसरी गफ गफ गर्न पाइयो थिएन नि त आज पहिलोचोटि गफ गफ गर्न पाए खुसी लाग्यो है मलाई पनि अनि के छ हाल खबर कस्तो छ काम कुरो कस्तो छ मौसम
2: मौसम भन्नु पर्दाखेरि त अब बिहान चाहिँ अलिकति बादल बादल थियो अहिले चाहिँ हल्का पानी परिरहेको छ म बसेको ठाउँतिर पानी परिरहेको छ र सँगसँगै अब यता मेरो चाहिँ काम ड्युटीहरू चाहिँ चलिरहेको छ भन्नुपर्छ अहिले ड्युटीबाटै चाहिँ फेरि ठ्याक्कै चाहिँ यसो मेलो मेसो मिलाएर चाहिँ हजुरसँग चाहिँ ठ्याक्कै जोडिन पाइयो जे होस् कुराकानी हुन पाइयो खुसी लाग्यो अरू त समग्रमा ठिकै छ अनि हजुरको सुनाउनु छ नि उता तिरको कस्तो छ
0: यता पनि ठिक ठाकै छ बरीलाई अनि हजुरको गाउँको घर चाहिँ कता हो कर्णज्यू हेलो
2: हजुर हजुर हजुर मेरो चाहिँ घर मेरो गाउँ तुलसीपुर पर्छ
0: ए हे दानङ अनि आज के सुनाउनुहुन्छ त? साथीहरूले डङ्गा दङ फोन हान्नु भयो, आज त डिस्टर्ब आउँछ, के सुनाउनुहुन्छ अब आज?
2: ल म हुन्छ एउटा गीत सुनाउँछु है।
0: ल सुरु गर्नु है, ठोकिहाल्नुहोस् ल।

0: झलको छ मेरो माया तिम्रै जुबानको, हे फुलको गानको मलाई झलको छ मेरो माया तिम्रै जुबानको।
1: ए बा कस्तो मिठो कडर नाम नाम अनुसारको कति मिठो गीत गाउनु भयो। ल बेसमरी धन्यवाद धेरै धेरै। म यहाँ खोइ बेला बेला सम्झिनु पर्यो का यस्तो फुर्सद हुँदा नि त
0: एकदमै पक्कै पनि फुर्सद मिलाएर चाहिँ अब यो शनिबार यो बसाइमा होइन अब 3 बजे एकदमै मिठो लाग्छ तर जोडिने प्रयास गर्नेछु।
1: हवस् त नि ल छुट्छु है त अहिलेलाई। ल नमस्कार ढोगरे। ए बा कोणजी हुनुहुन्त कस्तो मिठो गीत गाउनु भयो त। अनि त्यसपछि के भन्छ अरे कुरोकानी भने यता फेसबुकबाट अनि हाम्रो पात्रबाट अनि त्यसपछि www.radiodidibahini.org लगइन गरेर तपाईँले जाँट सुने नि अन्त अरू साथी यस्तो फुना बुली बेलामा त पुच्छ पुच्छ हाल्ने होइन क्या मेरो साथीहरू। ए बा कस्तो गरौँ र त्यसो अरे यसरी डिस्टर्ब हुन्छ नि मेरा प्यारा प्यारा साथे। अनि यताबाट उहाँको आवाज राम्ररी सुनिन्न का त्यस्तो हुन्छ कुरो। हजुर नमस्कार। ए बा मलाई त ठिक ठाक छ गरे भाइ। अनि हजुरलाई कस्तो छ को बोल्नु भयो कहाँबाट बोल्नु भयो? होमनाथ चापागाई। के छ त नि हाम्रो भाइको खबर? खाजा खानु भयो? ए बा रात चाउचो खानुभयो भनेपछि भ्याइए छैन नि चाउचाउ? ए बा अहिले भ्याएर त क्यानी हो र अन्त अर्को चोटि सलाई पुराउने अनि त्यसपछिबाट बल्ल भ्याम्ने हो नि होइन र? ल ठिक छ। अनि के सुनाउनुहुन्छ आज हामीलाई? ए बा आज बोली मात्रै सुनाउनु भएको सुनाउनुहुन्न। ल ठिक छ केही भएन। अनि मौसम पानी आइछ कि आएन त उता काठमाडौँमा?
2: घाम पनि अलिअलि घाम लाग्ने अलिअलि पानी पर्ने जस्तो भइरहेछ।
1: ए भने चाहिँ घरि घाम लास्तो घरि पानी आस्तो भयो हो नि त? ल ठिक छ ठिक छ। ल आफ्नो ख्याल गर्नु पर्यो करे अनि राम्रोसँग बस्नु होला। मुया हुनुहुन्छ सम्झिँदै गर्नु होला करे होइन र? अहिलेलाई छुट्छु है त। नमस्ते गरौँ। लौ नमस्कार। ए बा हाम्रो भाइ हुनुहुन्छ उता काठमाडौँबाट अनि फोन हान्नु भयो अनि गफ गफ चाहिँ गरियो। ल धेरै धन्यवाद भन्छु हाम्रो सबै साथीलाई। साथीको कमी नै फ्यात्तै परि छैन मैले आज अन्त जान टुम हुन लगाइसक्यो फेरि यस्तो चटपट छ त नि। लौ फोन हान्नु होला 9857131179 को व्हाट्सएपमा फोन हानेर आफ्नो आवाज सुनाउन सक्नुहुन्छ। अनि साथीलाई सेयर गर्नु पर्यो। सेयर गरे पनि त चाउ जितिन्छ करे होइन र? लौ त नि लौ सबै साथीलाई धेरै धेरै धन्यवाद। धेरै धेरै मुया छ मिनुजुले कताको मिनुजुले नि नमस्कार गरे कार्यक्रम मजाले हेर्दै सुन्दैछु पाल्पाबाट हामीलाई हेर्नु भयो रहेछ। अनि अहिले चाहिँ साउदी अरेबियाबाट भन्नुभएछ। ओमकार केसी भाइले नमस्कार गर्नु रहेछ। लु नमस्कार सुन्दैछु है इन्डियाबाट नेपालको घर चाहिँ बाबुलुङको छिस्ती सबैलाई सम्झेको छु। ल बाई बाई सिसा भन्नुभएछ। लौ धन्यवाद छ ए बा मुटु भरिको माया धन्यवाद है त। लौ हेर कमेन्ट लाइक सेयर गर्न चाहिँ नबिर्सिनु होला। ख गुल कुमार पौडेल कहाँ गयो भाइ? नमस्कार काली दिदी भन्नुभयो कि के भन्नुभयो त कता कता हराउँछ के कमेन ऐ पढेन करे अहिले सुरुरु सर्छ पनि क्यारुम छोप्न पर्छ छोप्दाखेरि यस्तै छ। अनि मनिषा चापागाई आचार्यले दिदी भन्नुभएछ हजुर हजुर। फनामती पौडेलले नमस्कार मिट मिठो माया भन्नुहोस् लु मुया छ गीत पनि सुनाएर गइहाल्नु भयो कस्तो मिठो गीत गाउनुहुन्छ हाम्रो आमालाई धेरै धेरै मुया गरे है त मैले नि लु मुनु मुनु मुनुले चाहिँ नमस्कार मिठो माया सबैमा भन्नुहोस् लु धन्यवाद छ मेरो तर्फबाट धेरै धेरै मुया छ लौ है म पनि आएँ कार्यक्रमको साथमा भारतको हिमाचलबाट कडा प्रिय केसी संगीत के छ हजुर खबर भन्नुहोस् ऐ बोलेको होइन ठिकै छ नि बरीलाई राम्रै छ नि बरीलाई लु धन्यवाद छ खबर ठिक ठाक छ घर चाहिँ दाङ तुलसीपुर रमाइलो कार्यक्रम मार्फत हजुर लगायत मेरो घर परिवारलाई मिठो सम्झना भन्नुहोस् हाम्रो कर्णजीको आवाज आज सुन्न पाइयो हामीलाई नि कम्ता खुसी लाग्छ लक्ष्मणज्यूलाई पनि नमस्कार गरे मुनुलाई नि नमस्कार गरे अनि युक्त प्रसाद श्रेष्ठ दाईले नि नमस्कार भन्नु भारत छ नमस्कार काली दिदी कोहलपुर बाँके बाटो हेर्दैछु है आरामै हुनुहुन्छ ठिक ठाक छ भन्नु पर कस्तो होला र कुरो होइन र आज धेरै दिन पछि पानी पर्यो के अलि शीतलो छ भन्नुहोस् कार्यक्रम मार्फत हजुर लगायत मेरो घर परिवारलाई मिठो सम्झना भन्नुहोस् हाम्रो कर्णजीको आवाज आज सुन्न पाइयो हामीलाई नि कम्ता खुसी लाग्छ लक्ष्मणज्यूलाई पनि नमस्कार गरे मुनुलाई नि नमस्कार गरे अनि युक्त

अनि अघिबाट चाहिँ पला पला पला पला सोच्छ फ्यात्त पर्न चाहिँ सक्यो छैन पानी हो त्यस्तै छ यता चाहिँ। अनि त्यसपछि पानी नआए फेरि गर्मी हुन्छ भाइ बेसमरी, पानी आए पनि असिना पानी चाहिँ नआए हुन्थ्यो खेती किसानलाई अलि बिगार्छ है भन्ने चिन्तो लाग्ने चिन्तै चिन्तो छ त नि कसो गरौँ। अनि कस्तो मौसम भन्दा त्यस्तै हो मौसम त फ्यात्त भनिहाले कार्यक्रम मार्फत सबैलाई सम्झना भन्नुभएछ सम्झिनु पर्यो नि ल धन्यवाद छ मान्छे यति राम्री नाम काली दिदी बहिनी म असार महिनामा पोखराम छु होला अनि त्यो बेला कुसमा आए बहिनीलाई भेट्छु भेट्न सकिन्छ नै भने मजाले सकिन्छ नि बुहारीलाई असारा चाहिँ मेरो नेता खेतारो भाइ जस्तो हुन्छ यहाँ भएपछि फुन हान्नु होला फुन हानेपछि त आज त फुन भएपछि म पोखरा पनि कार्यक्रम परिरह पनि जान सक्छु त्यही बेला हुई पनि भेट हुन्छ भइहाल्छ नि लगेर दाईलाई भेट्न पाउने पनि त राम्रो हो गरे है सर ल धेरै सेयर गरेको छु है सिस्टर भन्नुभएछ धेरै धेरै धन्यवाद छ हाम्रो युक्त प्रसाद घुम्नु भएको छ मजाले फनफनी मैले हेरिराख्छु नि त यता कार्यक्रम हेरिराख्छु काली दिदीको कार्यक्रम राम्रो भन्नुभएको छ हाम्रो केदारनाथ शर्माज्यूलाई नमस्कार दिदीको सुन्दर मन अनि मिठो मुस्कान गाउँभरि फैलिन्छ उनको सम्मान पाखा बेसीमा गुन्जिएका भाका माया सद्भावले जोडिएका नाता हरियो डाँडा फुलै फुल खुसियालीका कुरा गर्दै दिनहरू खेल्ले मादलको तालमा रमाउँछ गाउँ मायाको गीतले भरिन्छ ठाउँ भन्नुहोला ल धेरैलाई सेयर गरेको छु भन्नुहोस् हाम्रो मुनाज्यूलाई नमस्कार धन्यवाद मिठो मुया छ करे सुपरहिट प्रोग्राम भन्नुहोस् धन्यवाद मिना श्रेष्ठले दर्शन गरे कालजी म त ढिला भयो त भन्नुहोस् केही भए छैन नि ढिलो भयो होइन दिजुको दिजुको पनि हेरिरहन्छु फेसबुकमा राम्रा राम्रा कुरा हाल्नुहुन्छ कस्तो मजाले नाच्नु भएको कालीजी भन्नुहोस् हो त नि बुरुक बुरुक नाचन जस्तो मिठो गीत गाउनुहुन्छ करे ल धन्यवाद छ सबैजना साथीहरूलाई धेरै धेरै धन्यवाद धेरै मुया गर्नुभएछ खुसी लाग्छ अब भर्खर सुन्नुभएछ भने पनि काल दिदीको गामका कुरा सुन्नुभएछ अनि म काली दिदी छु वाट्सएपमा 9875731169 वाट्सएपमा चाहिँ तपाईँले फोन हान्न सक्नुहुन्छ भिडियो कल गर्न चाहिँ पाइन्न यता हेरौँ कि यता हेरौँ भने जस्तो हुन्न त नि अनि भिडियो कल गर्न मिलेन अडियो कल गर्नु होला नि तपाईँलाई के गाउन मलाई छ तपाईँका प्रतिभा छन् भने तिनी सुनाउनु होला रमाइलो गफ गाफ गरमलाई के छ र दुई बारको जिन्दगानी होइन र साथै त्यसो गरे कसो होला अनि सबैजनाले सुनेर साथ दिनुहोला लाइक कमेन्ट सेयर गर्न चाहिँ नबिर्सनु होला अबको ठ्याक्क 4 बजेसम्म चाहिँ म बस्छु त्यसपछि त जान पर्यो करे अनि तपाईँ सबैजना साथीले रारा चाउचो पाउनुहुन्छ बिस्तारै बिस्तारै सबैले पाउनुहुन्छ पालै पालो हो नि त आज कसले जित्नुहुन्छ एउटाले जित्नुहुन्छ भोलि अर्कोले जित्नुहुन्छ कसको भाग्यमा पचर उहाँले जित्नुहुन्छ अनि सबैजना साथीहरूले पालै पालो पाइहाल्नुहुन्छ हो त्यही भएर सुन्दै गर्नुहोला लाइक कमेन्ट सेयर गर्न चाहिँ नबिर्सिनु होला भन्नु पर्यो करे है त

0: अब रारा चाउचाउ ब्राउन चिकन ब्राउन भेज र
1: रारा मिठो भन्छन् सारा होइन रारा चाउचाउलाई विशेष विशेष धन्यवाद जसले हाम्रो कार्यक्रमलाई प्रायोजन गरेको छ र यो कार्यक्रम मार्फत ए कति धेरैजना साथीलाई चाउचाउ चाहिँ वितरण गरेको छ जसले गर्दाखेरि हामीले रारा चाउचाउ स्वरूपको उपहार तपाईँलाई दिन पाँचौं एउटा एउटा प्याक प्याक कतिजना साथीले लानुभयो कतिजना साथीले दोब्बर लानुभयो हो नि त दोब्बर भन्नाले जसले मेहनत गर उसले लानुभयो हो नि त दुईचोटि कतिपय साथीहरू यहीँ आएर गीता गाउनुहुन्थ्यो यहाँ आउने साथीहरू चाहिँ आचार मैले खासै ल्याइ छैन यसरी नै गफा गाफा गर्ने तपाईँहरूसँग यसै गरिराखेको छु अनि सबैले सुने साथ दिनुभएको छ मिठा मिठा गीत सुन्

सुनाउनुहुन्छ, रमाइलो हुन्छ। अनि सुने साथ दिन चाहिँ नबिर्सिनु होला। अनि भर्खर सुन्नु भएको छ होइन के कार्यक्रम भन्नुभएको छ भने यो चाहिँ आरे आरे रारा मिठो भन्छन् सारा रारा चाउचौद्वारा प्रायोजित कार्यक्रम गानका कुरा, जहाँ चाहिँ तपाईँसँग हामी रमाइलो गफ गाफ गर्छौ ठ्याक्क 4 बजेसम्म। अनि तपाईँको प्रतिभा सुन्छौ, रमाइलो गर्छौ, मलाई रमाइलो लाग्छ, तपाईँलाई रमाइलो लाग्छ होला भन्ने विश्वास गरे है त मैले। लौ ठिक छ, अनि कता हो बोलेको बेला टुच टुच नहान न हो मित्रहरू, काली बुइनीको कुरा पनि मानिदिनु भन्नुभएको छ। हो त निकालाई टुच टुच टुच टुच पानी अनि राखेपछि फेरि नानि ए बा किन यसो गर्ने हो र मुलाई जिस्काएको हो कि कसो हो र। ल ठिक छ, रमाइलो त गर्न पारो होइन, रमाइलो गर्न पाइन्छ तर बेसमरी डिस्टर्ब त पार्न भएन करे होइन र। हो मान्नु पर्यो क्या, मुया हर्न पर्यो, मान्नु पर्यो सबैले कुरो। लु धन्यवाद छ, लाइक कमेन्ट सेयर गर्न नबिर्सिनु होला। अब को ठ्याक्क 4 बजेसम्म जाने जाने बेला भइसक्यो, धेरैजना साथीले अब फोन हाने पनि खासै पालो पाम्नुहुन्छ, एकजना साथीले पाम्नु होला पालो। अनि त्यसपछि चाहिँ मैले यहाँ कमेन्टमा पढ्ने बाँकी छ, साथीहरूसँग गफा गफा गर्न बाँकी नै छ, किनभने टुइममा भ्याइन लाइहाल्नु हो नि त, कहिले टुइममा फाला फाला कहिले फेरि नभ्याउने हुन्छ के कस्तो यस्तै छ त नि कुरो। कहाँ साथीहरूले सेयर गर्नुहोला, लाइक गर्नुहोला, कुनै पनि साथी विजेता बन्न सक्नुहुन्छ, जुन साथी विजेता बन्नुहुन्छ उहाँको म्यासेन्जरमा चाहिँ चुच्च मेसेज आउँछ, अनि त्यही मेसेजको आधारमा हामी चाहिँ त्यही गफा गाफा गरेर अनि चाउचाउ चाहिँ दिन्छौँ। अस्तिको चोटि चाहिँ सबैजना 3 जना साथीलाई एकैचोटि पठाएको, त्यही गरेर चाहिँ अबको अघिल्लो हप्ता भनेको अस्तिको शनिबारको र अहिलेको शनिबारको चाहिँ 1-2 जना साथीहरूलाई चाहिँ मैले अब पठाउने बेला भइसक्यो चाउ चाउ। अब कुन साथीले जित्नु भएको छ त्यही साथीलाई मिसी चाहन्छ, त्यही अनुसार चाहिँ गफा गाफा गरौँला नि त। तपाईँको पालो नि आउँछ ए ल उएर, मेरो त आना भाइ भन्नु परेन के, बिस्तारै बिस्तारै आउँछ नि, किन हो र आतिने हो नि त, सबैको आउँछ। धेरै जसो साथीहरूले चाउचाउ पाइसकेका साथीहरू पनि हुनुहुन्छ लाइभ हेर्ने, अनि कार्यक्रम सेयर गर्ने मुया गर्ने, तपाईँहरूले पनि मुया गर्नु पर्यो। अनि आफूले जितेपछि ए मैले चाउचाउ जितेर खाइसके, तिमीले कहिले पनि खाने भनेर अरूलाई नै पठाउनु पर्यो होइन, त्यस्तो गरेको कस्तो होला। अनि रजिन रेग्मीज्यूलाई पनि नमस्कार, म पनि आइपुगे भन्नुभएको छ, आउन परेन त नि, नआएर कुआम्छ। मनिषा चापा गाईले दिदी भन्नु, हजुर मनिषाले दिदी दिदी भन्नुभएको छ, हजुर भनिन्छ है मैले। नयाँ स्वार नयाँ श्रोतालाई स्वागत छ भन्नुभएको छ, लौ धन्यवाद सेन्चुरी विक्रमले, लौ नमस्कार, चाउचाउ पठाइदिनु कहाँ हामीलाई नि भन्नुभएको छ, आउँछ नि भाइ। अनि कार्यक्रममा आउनु पर्यो, कमेन्ट गर्नु पर्यो, सेयर गर्नु पर्यो, अनि त्यसपछि फोन अनि हान्नु पर्यो, अनि आउँछ करे बाटै छ आउँछ है। 3 जना मान्नै परेन बरीलाई, कल्पना मेडमजीलाई जन्मदिनको शुभकामना सुनाइदिनु होला है, ढिलै भयो नि भन्नुभएछ, केही छैन, हिजो त होकर ह्याप्पी ह्याप्पी, आज भन्नुभयो खुसी लाग्यो, सम्झिनु भयो सबैभन्दा ठुलो कुरो सम्झिने हो। धेरैजना साथीले कमेन्ट गर्नुभयो त हाम्रो रेडियोको अध्यक्षको चाहिँ हिजो जन्मदिन थियो र रोजिनलाई धेरै धेरै धन्यवाद। सिस्टर म आचल बिजी भएर नियमित कार्यक्रम सुन्न पाएको छैन, फुर्सद हुँदा हेर्न आइपुग्छु भन्नुभएको छ हाम्रो युक्त प्रसाद श्रेष्ठ, धन्यवाद दाई। सधैँ बढी कहाँ फुर्सद हुन्छ त नि बढीलाई होइन र, कहिले को साथी बिजी हुनुहुन्छ, कहिले को साथी बिजी हुनुहुन्छ, आफ्नो काम नि गर्नु पर्यो नि कठै बरै, मैले त केही भनि छैन है। ल फुर्सद हुँदाखेरि टुइमा हुँदाखेरि आइदिनुहुन्छ त्यही खुसी लाग्छ। ल धेरै धेरै धन्यवाद सबैजना साथीलाई, ज जसले हामीलाई सुन्नुभएको छ सबैजना साथीलाई धेरै धेरै धन्यवाद भन्छु, किनभने जाने बेला भइहालो करे क्या नि हो र, भर्खरा जस्तो लाम त, अनि भर्खरा जस्तो लाम त, तर टुइमा भएपछि त जानु पर्यो, अनि त्यसपछिबाट जान्छु है त। ल जसले सुन्नुभयो उहाँलाई धेरै धेरै धन्यवाद, लाइक गर्ने, कमेन्ट गर्ने, सेयर गर्ने सबै साथीलाई धन्यवाद, अनि त्यसपछि फोन हान्नुभयो सबैलाई धन्यवाद। आजको लागि विदा लिने बेला भो भन्नुभएको छ हाम्रो युक्त
हाम्रो उमेश रेग्मी दाइजीलाई धन्यवाद नमस्कार। अब जान्छु फोन गर्ने, लाइक गर्ने, कमेन्ट गर्ने सबैलाई मुरी मुरी मुया छ, धेरै धेरै धन्यवाद छ। अनि त्यसपछिबाट रेडियो दिदी बहिनी पञ्चानब्बे थुप्रो दुई मेगा प्रत्यक्ष सुन्ने तपाईँलाई धन्यवाद। फेसबुक अनि हाम्रो पात्रो नेपाली पात्रोबाट सुन्ने सबै साथीलाई धन्यवाद। अनि डाँडा चाउचौ जसले हाम्रो कार्यक्रमलाई प्रायोजन गर्यो, अनि जसले हामीलाई चाहिँ यहाँसम्म आएर लगेर साथीलाई सबैलाई चाउचौ पनि बाँध्न पर्यो, दुःख सुख बाँध्न पर्यो पनि भन्नु पर्यो, अनि त्यसा पछिबाट क्यानी, अनि त्यसपछिबाट सबैलाई मुया बाँध्न पर्यो भनेर विशेष गरेर राणा चाउचौले गर्दा यो कार्यक्रम सञ्चालनमा छ। राणा चाउचौलाई नि धेरै धेरै धन्यवाद। हर पल रोशनीलाई पनि स्वागत गर्छु है, ढिलै भए पनि अन्त नमस्कार भन्छु। यहाँ ठ्याक्क कमेन्ट गर्नुभएको छ, फेरि कमेन्ट गर्नुभएको यत्तिकै छोडिदिएर जान मुन लाम न, मुनले मान्दैन होइन, भर्खर आउनुभयो जाने हतार भन्नुभएछ। हो त नि, क्या हुन्छ भाइ, टुईमा गइहाल्ने त नि, आज त मात्रै भर्खरै आस्तो लाइट त भर्खरै जाने बेला भइहालेछ। ल त नि, सबैलाई फेरि पनि धेरै धेरै धन्यवाद भन्दै अर्को संसारबाट आउँछु। आफ्नो ख्याल गर्नुहोला, मौसम यस्तै छ, बर्खा लाउला, कहीँ यात्रा गर्दा चाहिँ पुरै वातावरण कस्तो हुन्छ हेरेर छाता चाहिँ यसो ब्यागतिर हालेर अनि राम्रोसँग चिप्लो बाटो लोड्दै पोड्दै होइन राम्रोसँग हिँड्नुहोला। अर्को हप्ता फेरि भेटौँला, राम्रोसँग बस्नुहोला। अहिलेको बसाईबाट चाहिँ म काली दिदी जान्छु।

0: extreme energy drink.
1: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा
2: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार सेवाहरू
2: भेरिकोस भेनको लेजर उपचार खुट्टाका सुन्निएका तथा फुलेका नसा लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि
1: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया
2: रक्तनली सम्बन्धी रोगहरूको उपचार एन्जियोप्लास्टी स्टन्ट राख्ने प्रक्रिया इम्बोलाइजेसन
1: क्यान्सर उपचार ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू सानो चिरफार मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार
2: शरीरमा जम्मा भएको पस वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया
1: पाठीघरको मासु युटेरिन फाइब्राइड एम्बोलाइजेसन पाठीघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि
2: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-582-7-78-582-7-79-582-7-80
3: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ यस्तो कार्य दण्डनीय छ खबरदारी गरौं कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: म दलित अरे मलाई धारामा पानी थाप्न नै दिँदैनन् मलाई समाजले घृणा गर्छ के म मान्छे होइन र
6: दलित र गैर दलित बीचको विभेद हामीले नै सुरुवात गरेका हौं यसको अन्त्य पनि हामीबाटै हुनुपर्छ
7: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुष्मा नगरपालिका पर्वत
8: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई
9: हो नि पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म मनाङ लङ्जुङ गोर्खा सान्जाका विभिन्न गाउँहरू कति हो कति नि हाम्रो प्रकृति र संस्कृति नै हाम्रो स्थान हो नि त
10: अतिथि देवो भव पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो
9: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
11: निकटमा दिदी बहिनी निकटमा दिदी बहिनी यो रेडियो दिदी बहिनी।

0: भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराइ घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्लस्टर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिणमा काली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39-691।

0: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज हामी सबैको साझा आवाज।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ। चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई रु 1,00,000 सम्म को उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अंतर्गत वार्षिक 1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्त श्राप आदि रोग को उपचार को लागि रु 10,00,000 सम्म को उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रम मा चाहिने जानकारी
0: संचय कोष मा दर्ता गर्दा राखेको नाम, उमेर, जन्म मिति र कोष को नम्बर।
1: भर्ना बिरामी को लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिक का संचय कर्ता तथा उनका श्रीमान श्रीमती को लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारी का लागि चरक मेमोरियल हॉस्पिटल नागढुङ पोखरा, फोन 061-552-493-552-494-582-778।
2: मानसिक समस्याबाट बच्ने उपायहरू।
3: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
2: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
3: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
2: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
3: असल साथीहरूसँग मात्रै संगत गरौं।
2: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
3: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
2: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौ।
1: जाति धर्म वर्ण र लिङ्गको आधारमा विवाद गर्नु मूर्खता हो। यो मूर्ख्याई कसैबाट कहीँ हुन नदिऊ। समझदारी र सहयोगका साथ सामाजिक सद्भाव कायम राखौ।
2: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुसुमा नगरपालिका पर्वत
3: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: बिस्तारै चलाउनुहोस् न दाई, हतार गरेर कता पुग्नु छ र?
1: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि, सड़क अनुशासन सड़क नियम त सबैले मान्नै पर्छ नि।
0: ट्राफिक नियमको पालना गरौं, सुरक्षित यात्रा सुनिश्चित गरौं,
1: तीव्र गतिमा सवारी चलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौं, मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
0: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
2: हार्ट चोरी तथा नस सम्बन्धी रोगीहरूलाई मध्यनजर गर्दै इन्डियाको एपोलो अस्पतालबाट सुपर स्पेसियलिस्ट उच्च विशेषज्ञता गर्नुभएका गण्डकी मेडिकल कलेजका प्राध्यापक डाक्टर ईश्वर शर्मा कणेल
3: यही जेठ 16 गते शनिबार
4: बागलुङ मेडिकल हल कुसमा आउँदै हुनुहुन्छ।
5: त्यसैले हाड भाँचिएका, हात खुट्टा दुख्ने, घुँडा दुख्ने, सुन्निने, नसा दुख्ने, पोल्ने, नसा च्यापिएका, खुम्चिएका, गाँठो परेका, भार कम्मर दुख्ने, बाथ युरिक एसिड प्लासर गर्नुपर्ने, गरेर बाङ्गो टिङ्गो भएका तथा जस्तोसुकै हाड जोड्ने तथा नसा सम्बन्धी बिरामीहरूले समयमै सम्पर्क राखी सफल उपचार गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
4: साथै उक्त दिन निशुल्क फिजियोथेरापीको पनि व्यवस्था छ। डाक्टर आउने मिति
3: यही जेठ 16 गते शनिबार।
6: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेबर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत गृह एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिनद्वारा धौलागिरीमा नै पहिलो पटक थाइराइड एवं भिटामिन डीको जाँच गरिन्छ।
5: मेडिकल हल तथा सिटी फार्मेसी बडगाउँ।
4: सम्पर्क फोन नम्बर 0674227
5: 24027।
4: सम्पर्क मोबाइल नम्बर 9857225597
5: 9851918।
7: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
8: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
7: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
8: अध्यापन हुने विषयहरू
7: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
8: विशेषताहरू
7: विषय विज्ञद्वारा अध्यापन गराइने,
8: अत्याधुनिक प्रयोगशाला,
7: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि, पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061-577-444, 543-333।
9: के तपाईँलाई हात खुट्टा झमझम गर्ने, टाउको दुख्ने र रिङ्गत लाग्ने समस्या छ?
10: के तपाईँलाई मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटे हुने गर्छ?
9: यदि त्यसो हो भने
10: अब चिन्ता नगर्नुहोस्, किनभने
11: मनपाल सिटी अस्पताल तथा सेवा सिटी हस्पिटल प्राली पोखराका वरिष्ठ मनोरोग नसा यौन तथा टाउको रोग विशेषज्ञ डाक्टर जय बहादुर खत्री
12: यही जेठ 23 गते शनिबार
4: बागलुङ मेडिकल हल कुसमा बजार पर्वतमा आउँदै हुनुहुन्छ।
10: त्यसैले हात खुट्टा झमझम गर्ने, टाउको दुख्ने, रिङ्गटा लाग्ने, घुमाउने, मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटी हुने, झिझो लाग्ने, दुब्लाउँदै जाने, बढी रिसाउने, जिउ आलस्य हुने, मनमा बढी चिन्ता पर्ने, छारे रोग, हात खुट्टा काम्ने, ओछ्यानमा पिसाब गर्ने, योनिजा नहुने, अत्याधिक मात्रामा रक्सी सेवन गर्ने, लागू औषधको कुलतमा फँसेका आदि मनोरोग नसा यौन तथा टाउको सम्बन्धी रोगीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
4: यहाँ हरेक दिन सुगर, जन्डिस, जीपीटी, जीओटी, लिभर फंक्सनल टेस्ट, एलएफटी, युरिक एसिड, बाथ टाइफाइड, दिशा पिसाब परीक्षण, वृय परीक्षण, गर्भ परीक्षण, ग्यास्ट्रिकको किरा भए नभएको परीक्षण समेत गरिन्छ।
3: याद गर्नुहोला डाक्टर र आउने मिति
12: यही जेठ 23 गते शनिबार
5: स्थान बागलुङ मेडिकल हल बडगाउँ।
4: सम्पर्क फोन नम्बर 0674227
5: 24027।
4: सम्पर्क मोबाइल नम्बर 9857225597
5: 9851918।
10: निकटमा दिदी बहिनी
4: ए फंक्सनल टेस्ट, एलएफटी, युरिक एसिड, बाथ टाइफाइड, दिशा पिसाब परीक्षण, वृय परीक्षण, गर्भ परीक्षण, ग्यास्ट्रिकको किरा भए नभएको परीक्षण समेत गरिन्छ।
3: याद गर्नुहोला डाक्टर र आउने

You knew I have antisocial personality disorder. अनि कतिचोटि त्यो कुराले मलाई हर्ट भइरहेको हुन्छ अनि सँगसँगै आई थिङ्क आइ एम हर्टिङ यु एज वेल एन्ड इट्स नॉट राइट सो आई थिंक इट्स बेस्ट इफ आई गो माई वे एंड यू गो योर वे आई होप यू हैव अ ग्रेट लाइफ

0: छिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
1: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
0: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
0: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गते देखि 2083 जेठ 13 गते सम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
1: विशेष जानकारी, यसरी प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
0: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
1: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
0: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान, बानापाचार द्वारेगौड़ा, बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुनुले जाने बाटोमा सम्पर्क नम्बर 068-420-003, 420-001, मोबाइल नम्बर 98-576-21-917, 98-576-35-567 र 98-451-20-736।

0: हामीलाई छोरी होइन गौरी, छोरा चाहिएको छ छोरा। त्यसैले तिमीले यो गर्भपतन गराउनै पर्छ।
1: म यो गर्भपतन गर्न सक्दिन। तपाईँलाई आमा चाहिन्छ, बहिनी चाहिन्छ, पत्नी चाहिन्छ, तर छोरी किन चाहिँदैन? तपाईँ जेसुकै भन्नुहोस्, म मेरो गर्भको छोरीलाई जन्म धेरै छाड्छु।
0: मलाई माफ गर गौरी, छोरा र छोरीमा मैले देखेको भिन्नता गलत रहेछ।
2: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुष्मा नगरपालिका पर्वत

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: नननी दाई, बन्नमा त आगो लागेछ, निभाउन जाऊ न।
2: हो त नि, एउटा सानो लाभर भाइले सिङ्गो बन नै सघा भनि हो।
3: हाम्रो बन, हाम्रो ढङ, डरेलो बाटो जोगाउन गरौँ जति बनमा डरेलो लगाउने कानुनी अपराध हो। डरेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौं। वन जोगिए मात्र हामी जोगिन्छौ।
4: अनुरोध हो, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
5: बहिनी 95.2 मेगाहर्ज हामी सबैको साझा आवाज।

0: सिरिजमा एक्साइटिङ अफर पाउनुहोस्। हरेक 15 दिनमा रमजनको मिक्सचर र बम्पर लक ड्रामा माइडिया डबल डोर रेफ्रिजरेटर जित्ने मौका पनि। नागरिकता मात्र भइपुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। स्थानीय तह निर्वाचनका लागि कंग्रेसको नयाँ मापदण्ड सम्बन्धी खबरबाट, नेपाली कंग्रेसले आगामी स्थानीय तह निर्वाचनका लागि नयाँ मापदण्ड तय गरेको छ। पार्टीबाट टिकट पाउन अब सम्भावित उम्मेद्वारहरूले अनिवार्य रूपमा लिडरशिप एकाडेमीको कोर्स पूरा गर्नुपर्ने भएको छ। सभापति गगन थापाले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको तर्फबाट उम्मेद्वार बन्नका लागि नेतृत्व विकास सम्बन्धी कोर्स पूरा गर्नुपर्ने अनिवार्य व्यवस्था गरिएको घोषणा गर्नुभएको हो। ललितपुरको सानेपामा आयोजित नेपाल थारू संघको प्रथम महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सभापति थापाले लिडरशिप एकाडेमीको कोर्स पूरा नगरेका नेताहरूलाई उम्मेद्वार नबनाइने प्रश्न पार्नु भएको छ। नेतृत्व विकासका लागि पार्टीले छुट्टै युनिट गठन गरेको जानकारी दिँदै उहाँले देशका 753 पालिकामा चुनाव लड्न चाहने पुराना तथा नयाँ आकांक्षीहरूले अनिवार्य रूपमा एकाडेमीमा भर्ना भएर तोकिएको कोर्स पूरा गर्नुपर्ने बताउनु भएको छ। यो कोर्स पूरा गरेपछि मात्रै उनीहरू उम्मेद्वारका लागि योग्य मानिनेछन्। कंग्रेसले महिलाको राजनैतिक प्रतिनिधित्व बढ़ाउन आगामी स्थानीय निर्वाचनमा 753 पालिकामध्ये कम्तीमा पनि 100 पालिकामा महिलालाई मेयर वा अध्यक्षको उम्मेद्वार बनाउने तयारी गरेको छ। आगामी वर्ष हुने निर्वाचनका लागि उम्मेद्वार छनौट र तयारीलाई व्यवस्थित बनाउन पार्टीले इलेक्सन ब्यूरो समेत गठन गरिसकेको छ, जसको नेतृत्व पुष्पा भूषालले गरे। सभापति थापाले यस अभियानलाई सफल बनाउन अहिलेदेखि नै मेहनत र कोशिश गर्न पार्टीका नेता तथा कार्यकर्ताहरूलाई आह्वान गर्नुभएको छ।
3: जेन्जी जनआन्दोलनका क्रममा पक्राउ परेका बन्दीहरूलाई तत्काल रिहाको माग गरिएको छ। विभिन्न युवा समूह र अभियन्ताहरूले आज एक संयुक्त विज्ञप्ति जारी गर्दै बन्दीहरूको तत्काल तथा विनाशर्त रिहाई र उनीहरूमाथि लगाइएका सम्पूर्ण मुद्दाहरू फिर्ता लिन सरकारसँग माग गरेका छन्। भदौ 23 र 24 गते भएको जेन्जी आन्दोलनका क्रममा पक्राउ परेका सयौं युवाहरू अझै पनि विभिन्न मुद्दामा थुनामा छन्। आन्दोलनमा सहभागी भएकै आधारमा मात्रै युवाहरूमाथि 900 भन्दा बढ़ी मुद्दा चलाइएको, करोड़ौंको बिगो र वर्षौं कैद माग गरिएको भन्दै युवा समूहहरूले आपत्ति जनाएका छन्। राज्यको यो कदम संविधानले ग्यारेन्टी गरेको विचार अभिव्यक्ति र शान्तिपूर्ण प्रदर्शनको स्वतन्त्रताको विरूद्धमा रहेको उनीहरूको ठहर छ। यसअघि गत मंगिर 24 गते नेपाल सरकार र जेएनजी आन्दोलनका प्रतिनिधिहरूबीच भएको 10 बुझे सम्झौता महिनौ बितिसक्दा समेत कार्यान्वयन नगरेकोमा अभियन्ताहरूले आक्रोश पोखेका छन्। सम्झौताको राजपत्रमा प्रकाशित निर्णय अनुसार 15 दिनभित्र छानबिन गरी गम्भीर अपराधमा संलग्न नरहेकाहरूलाई तत्काल थुनामुक्त गर्ने र मुद्दा फिर्ता लिने प्रतिबद्धता गरिएको थियो। सम्झौता कार्यान्वयन नभएकै कारण थुनुवाका पीड़ित परिवारहरू विगत 18 दिनदेखि माइतीघर मण्डलाको सड़कमा निरन्तर धरना र आन्दोलन गर्न बाध्य भएका छन्। यी मागहरूप्रति राज्य अझै पनि उदासीन रहेमा सम्पूर्ण जेएनजी युवा समूहहरू सड़कमा आउने चेतावनी दिइएको छ।
2: सभामुख डोल प्रसाद अर्यालले देशलाई समृद्ध र भ्रष्टाचार मुक्त बनाउन सरकार गलत दिशामा गएको खण्डमा सचेत गराउन आग्रह गर्नुभएको छ। काठमाण्डुमा आयोजित लायन्स क्लबको कार्यक्रममा बोल्दै सभामुख अर्यालले सरकारले काममा ढिलाइ गरेमा वा गल्ती गरेमा नागरिक समाजले खबरदारी गर्नुपर्ने बताउनु भएको हो। उहाँले जनताको आवश्यकता अनुसारको कानून निर्माणका लागि व्यवस्थापिकालाई आवश्यक सुझाव दिन र सांसदहरूलाई निरन्तर घचघच्याउन समेत आह्वान गर्नुभएको छ। हाम्रै पुस्ताले देशमा सुशासन कायम गर्नुपर्नेमा जोड़ दिँदै सभामुख अर्यालले निजी क्षेत्रलाई प्रोत्साहन गरी विदेशीका युवाहरूलाई स्वदेश फर्काउने वातावरण बनाउनुपर्ने उल्लेख गर्नुभएको छ।
3: विगत एक सातादेखि अवरूद्ध कोशी प्रदेशसभाको गतिरोध अन्तत राजनैतिक दलहरूबीचको सहमतिसँगै हटेको छ। संसद सुचारू भएसँगै प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 का लागि आफ्नो नीतिगत प्राथमिकता र बजेटका सिद्धान्तहरू सदनमा पेश गरेको छ। नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको भन्ने सभामुखको घोषणाप्रति असन्तुष्टि जनाउँदै विपक्षी दलले जेठ 12 गतेदेखि कोशी प्रदेशसभा अवरूद्ध गर्दै आएका थिए। तर आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा उक्त घोषणा सच्याउने सहमति भएसँगै सदनको गतिरोध अन्त्य भएको हो। संसद खुले लगत्तै आर्थिक मामिला तथा योजना मन्त्री विदुर कुमार लिङथेपले स्वच्छ सुखी र समुन्नत प्रदेश निर्माणको लक्ष्यसहित आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता पेश गर्नुभएको छ। प्रस्तुत प्राथमिकतामा सार्वजनिक सेवा प्रवाहलाई डिजिटलाइजेशन गर्ने, विकास आयोजनाको ढिलासुस्ती अन्त्य गर्ने र नतिजामा आधारित अनुगमन प्रणाली लागू गर्ने घोषणा गरिएको छ। अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको कृषि क्षेत्रको आधुनिकीकरण र जलजलाग्रस्त तथा सुक्खा क्षेत्रमा खानेपानी आपूर्तिलाई सरकारले जोड़ दिएको छ। यस्तै सड़क सञ्जाल व्यवस्थित गर्न प्रादेशिक सड़क गुरी योजना अनुसार बहुवर्षीय आयोजनाहरूलाई पर्याप्त बजेट छुट्याउने मन्त्री लिङथेपले बताउनुभयो। पर्यटन प्रवर्धनका लागि सरकारले 2083 साउनदेखि 2085 असार मसन्तसम्मलाई कोशी भ्रमण वर्षका रूपमा मनाउने विशेष योजना अघि सारेको छ। विगतका प्राकृतिक घटना र संघीय अनुदानमा आएको कमीका कारण प्रदेशको स्रोतमा केही दबाव परे पनि करको दायरा विस्तार गर्दै आन्तरिक राजस्व बलियो बनाउने सरकारको रणनीति छ। यसका साथै युवा, महिला र पिछड़िएका समुदायलाई विकासको मूल प्रवाहमा ल्याउन सिपमूलक तालिम र रोजगारीको अवसर सृजना गर्ने प्रतिबद्धता समेत बजेटको प्राथमिकतामा परेको छ।
2: उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले आगामी आर्थिक वर्ष 2083-84 बजेट मार्फत मासिक 50 युनिट भन्दा बढ़ी विद्युत खपत गर्ने उपभोक्तामाथि 5% मूल्य अभिवृद्धि कर लगाउने निर्णय गरेको भन्दै त्यसलाई तत्काल फिर्ता लिन माग गर्नुभएको छ। आज सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै घिसिङले सरकारको यो निर्णय आम उपभोक्ताको हित विपरीत र स्वदेशमै उत्पादित स्वच्छ ऊर्जाको उपयोग बढ़ाउने राष्ट्रिय अभियानको विरूद्धमा रहेको बताउनु भएको हो। नेपालमा विद्युतको पहुँच विस्तारसँगै खाना पकाउने र पानी तताउने जस्ता घरायसी कार्यमा विद्युतको प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने समयमा सरकारले अतिरिक्त करको भार थपेर उपभोक्तालाई दण्डित गर्ने प्रयास गरेको उहाँको टिप्पणी छ। अध्यक्ष घिसिङका अनुसार मासिक 50 युनिट भन्दा बढ़ी विद्युत खपत गर्ने अधिकांश ग्राहक सामान्य घरायसी उपभोक्ता हुन्। यस्तो अवस्थामा नयाँ कर लाग्दा लाखौं परिवारको मासिक खर्च बढ़ने र घरायसी भान्सा झनै महँगो बन्नेछ।
3: आकर्षक आमदानी र सुरक्षित भविष्यको प्रलोभनमा पारेर मानव तस्करीको फन्दामा पुर्याएका 453 जना नेपाली नागरिकलाई एकैसाथ भारतबाट सकुशल उद्धार गरिएको छ। राम्रो काम र मोटो कमाई हुने झुटो आश्वासन देखाएर तस्करहरूले भारतको कुशीनगर क्षेत्रमा पुर्याई अलपत्र पारेका उनीहरूलाई नेपाल र भारतका सुरक्षा निकायको संयुक्त प्रयासमा उद्धार गरिएको हो। उद्धार गरिएका सबैलाई रूपन्देहीको बेलिया नाका हुँदै स्वदेश फिर्ता ल्याइएको छ। हाल उनीहरूलाई जिल्ला प्रहरी कार्य रूपन्देहीको प्रत्यक्ष संरक्षणमा सुरक्षित राखिएको प्रहरीले जनाएको छ। यति ठूलो संख्यामा नेपालीलाई प्रलोभनमा पारेर सीमापारी पुर्याउने यो भयानक गिरोह र मानव तस्करीको सञ्जालबारे प्रहरीले अहिले सूक्ष्म रूपमा थप अनुसन्धान अघि बढ़ाएको जनाएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
4: यो नयाँ वर्षको अवसरमा बेकोका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्यास ब्याक तथा स्योर सर्ट गिफ्ट, वासिङ मसिनमा 6 केजी एरियल म्याटिक, डिसवासरमा वासिङ ट्याब्लेट, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
5: दाई, एक कप चियाको 30 रुपियाँ कस्तो महँगो? आजकल त केही कुरामा पनि पैसा असुल नहुने।
6: हुन्छ नि भाइ, अब एनसेलमा पैसा असुल
5: हो र?
6: हो नि, एनसेलमा अब मात्र 18 रुपियाँमै एक दिनको लागि 30 मिनट अल नेपाल कलसँग मजाले कुरा गर्न पाउनुहुन्छ। अनि भएन त पैसा असुल?
5: गजब रहेछ, अब म पनि पैसा असुल गर्छु।
6: आजै एस्टेक 123# डायल गर्नुहोस् वा एनसेल एपमा गई यो प्याक खरिद गर्नुहोस्। एनसेल, नेपालकै लागि।
7: New year, new fight, यो नयाँ वर्षको अवसरमा माइडियाका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याशब्याक, साइड बाई साइड तथा मल्टी डोर रेफ्रिजरेटरमा फ्री इन्डक्सन, फ्रन्ट लोड वासिङ मसिनमा फ्री 6 केजी एरियल, टप लोडमा फ्री 2 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, डिस वासरमा वासिङ ट्याब्लेट र माइक्रोवेभ ओभनमा कुकिङ किट, हरेक खरिदमा सर्ट सर्ट किट र बम्परमा माइडिया 519 लिटर रेफ्रिजरेटर जित्ने मौका। नागरिकता भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। गत वैशाख 1 गतेदेखि आजसम्म 1.5 महिनाको अवधिमा विपदका कारण देशभर 75 जनाको मृत्यु भएको छ। यस अवधिमा भएका 1684 विपदका प्रमुख घटनाहरूमा परि 414 जना घाइते भएका छन् भने 2281 परिवार प्रभावित बनेका छन्। 1.5 महिनाको तथ्याङ्क हेर्दा सबैभन्दा बढ़ी लेख लागेर 17 जना चट्याङ परेर 14 जना, हावाहुरीबाट 13 र आग लागेका कारण 11 जनाको मृत्यु भएको विपद व्यवस्थापन प्राधिकरणले जनाएको छ। पछिल्लो 24 घण्टामा मात्रै देशका विभिन्न 27 जिल्लामा 35 विपदका घटनाहरू भएका छन्। यस अवधिमा आग लागि, हावाहुरी, बाढ़ी पहिरो, अविरल वर्षा, सर्पदंश र चट्याङका घटनाहरू भएका हुन्। घटनामा परि 3 जना घाइते भएका छन्।
3: पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको म्याग्दी गाउँपालिका 1 गुनादीमा आज दिउँसो भएको सवारी दुर्घटनामा परि 1 जना वृद्धको मृत्यु भएको छ। BA/EC/927 नम्बरको पर्यटक बसको ठक्करबाट बाटो काट्दै गरेका स्थानीय 78 वर्षीय समर बहादुर राणा भट्टको मृत्यु भएको प्रहरीले जनाएको छ। यस्तै सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका 1 भारदहमा आज केरा बगानमा करेन्ट लागेर 1 किसानको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीय 48 वर्षीय सहदेव लौगीको केरा बगानमा धानको बिउ छाड्नका लागि विद्युतीय मोटरबाट पानी पठाउने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
2: हदबन्दी सम्बन्धी कानूनी जटिलताका कारण देशको घर जग्गा तथा आवास क्षेत्रमा अरबौंको सम्पत्ति रोक्का भएको छ। व्यवसायीहरूले यो गतिरोध अन्त्यका लागि साउन महिना नपर्खिएर तत्काल अध्यादेश मार्फत नयाँ व्यवस्था लागू गर्न सरकारसँग माग गरेका छन्। नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णु प्रसाद घिमिरेले हदबन्दी सम्बन्धी कानूनी झमेलाका कारण घर जग्गा तथा आवास क्षेत्रमा करिब 2 खर्ब रूपियाँ बराबरको सम्पत्ति रोक्का रहेको बताउनु भएको छ। नेपाल जग्गा तथा आवास विकास संघको 1900 वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष घिमिरेले हदबन्दी सम्बन्धी किता काठको नयाँ व्यवस्था आगामी साउनदेखि लागू हुने बजेट नियमावलीको प्रतीक्षा नगरी अध्यादेश मार्फत तत्काल कार्यान्वयनमा ल्याउन सरकारसँग माग गर्नुभएको छ। रोकिएका यी कारोबारहरू तत्काल खुल्ला गरिए सरकारलाई कम्तीमा 20 अर्ब रूपियाँ राजस्व प्राप्त हुने दावी महासंघले गरेको छ।
3: काठमाडौँ महानगरपालिकाभित्र सञ्चालनमा रहेका 1186 सहकारी संस्थाहरू सम्पर्कविहीन भएका छन्। महानगर सहकारी विभागका अनुसार दर्ता भएका मध्ये हाल 726 सहकारी संस्थाले मात्रै सम्पर्कमा रही नियमित रूपमा आफ्नो वार्षिक प्रतिवेदन पेश गर्ने गरेका छन्। महानगरको सहकारी विभागका प्रमुख ध्रुव कुमार काफ्रेले यसरी सम्पर्कमा नरहेका सहकारीलाई कानून अनुसार कार्यवाही गर्ने प्रक्रिया अघि बढ़ाइएको जानकारी दिनुभएको छ। सहकारीहरूमा सुशासन कायम राख्न र नियमनलाई थप प्रभावकारी बनाउन महानगरले नयाँ रणनीति अपनाएको छ, जसका लागि ओडा महिला सञ्जाललाई विशेष जिम्मेवारी सुम्पिएको छ। महिला सञ्जालले सामूहिक हित र मेलमिलाप मार्फत बचतकर्ताको बचत रकम फिर्ता गराउन र ऋण नतिर्ने ऋणीहरूबाट ऋण उठाउन सहजीकरणको भूमिका निर्वाह गर्नेछ। यस प्रक्रिया अन्तर्गत ओडाबाट सूचना जारी गर्दा समेत ऋण तिर्न चासो नदेखाउने वा सम्पर्कमा नआउने ऋणीहरूको सार्वजनिक आधारभूत सेवामा प्रतिबन्ध लगाउने सम्मको कार्यवाहीका लागि वडा अध्यक्ष र विभागलाई सुझाव दिएको जनाइएको छ।

0: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी IME काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन IME गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास IME गरौं।

यो नयाँ वर्षको अवसरमा सेन्सेका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याश ब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याश ब्याक पनि, र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। आर्थिक वर्ष सकिन डेढ़ महिना मात्र बाँकी रहँदा गण्डकी प्रदेश सरकारको बजेट खर्च निकै निराशाजनक देखिएको छ। चालू आर्थिक वर्षका लागि 31,97,09,00,000 रूपियाँको कुल बजेट ल्याएको गण्डकी सरकारले अहिलेसम्म 10,58,00,000,00,000 रूपियाँ अर्थात कुल बजेटको जम्मा 33.09% मात्र खर्च गर्न सकेको छ। अघिल्लो वर्ष यही अवधिमा 40% भन्दा बढ़ी खर्च भएकोमा यस वर्ष बजेट खर्च 7% भन्दा बढ़ीले घटेको हो। सरकारको विकास खर्च अर्थात पूँजीगत खर्चको अवस्था झनै कमजोर छ। पूँजीगत तर्फ 19,10,00,000,00,000 रूपियाँ विनियोजन भएकोमा 10.5 महिनाको अवधिमा जम्मा 30% अर्थात 5,74,00,00,000 रूपियाँ मात्र खर्च हुन सकेको छ।
2: खानी तथा भूगर्भ विभागले पेट्रोलियम पदार्थको व्यावसायिक उत्पादनका लागि चीन सरकारसँग दोस्रो चरणको सम्झौताको गृह कार्य शुरू गरेको छ। चीनको प्राविधिक सहयोगमा संचालित पेट्रोलियम अन्वेषण परियोजना अन्तर्गत विभाग र चाइना जियोलोजिकल सर्वेबीच थप सम्झौताका लागि आन्तरिक तयारी शुरू गरिएको हो। परियोजनाका निमित्त प्रमुख धर्मराज खड्काका अनुसार दैलेखको जलजलीमा पहिलो चरणको ड्रिलिङ सिस्मिक र जियोलोजिकल सर्वे सफलतापूर्वक सम्पन्न भइसकेको छ।
1: अब विदेशका खबर। भारतका विभिन्न 15 भन्दा बढ़ी राज्यमा प्री मनसून वर्षाको अलर्ट जारी गरिएको छ। भीषण आँधीहुरी वर्षा र चट्याङका कारण पछिल्लो 24 घण्टामा बिहार र उत्तर प्रदेशमा 48 जनाको ज्यान गएको छ। उत्तर प्रदेशको सहारनपुरमा भारी वर्षा पछि आएको बाढ़ीले गुड़िरहेका कार र ट्र्याक्टर सहित 10 वटा गाड़ी बगाएको छ। मौसमका कारण बिहारको राजधानी पटनाको हवाई उड़ान समेत प्रभावित भएको छ। पटना विमानस्थलमा अवतरण गर्नुपर्ने उड़ानहरू डाइभर्ट र ढिलाइ हुँदा 500 भन्दा बढ़ी यात्रुहरू अलपत्र परेका छन्। भारतीय मौसम विभागले उत्तर प्रदेशका सबै 75 वटै जिल्ला र बिहारका 25 जिल्लामा वर्षाको अलर्ट जारी राखेको छ।
2: युद्ध विराम सहमतिको उल्लंघन गर्दै इजरायलले लेबनानमा आक्रमण गरिरहेको छ। दक्षिणी लेबनानमा इजरायली सेनाले लगातार हवाई आक्रमण गरेपछि त्यहाँ आपतकालीन उद्धार कार्य तथा राहत सामग्री वितरणमा अवरोध सृजना भएको संयुक्त राष्ट्र संघले जनाएको छ। बारम्बारको विस्थापन आदेशका कारण हजारौं परिवार टायर शहरका आश्रय स्थलहरू भरिएपछि उत्तरतर्फ सर्न बाध्य भएका छन्। अप्रिल 17 लागू भएको युद्ध विराम उल्लंघन गर्दै इजरायल र हिजबुल्लाहबीच लेबनानमा भीषण भिडन्त जारी छ। वाशिङटनमा दुई देश बीच ऐतिहासिक सुरक्षा वार्ता भएको भोलिपल्ट आज इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले दक्षिणी लेबनानका थप 7 गाउँका लागि नयाँ निकासी आदेश जारी गरेका छन।
1: अब खेल खबर। मलेसियामा जारी एसियाली खेलकुद छनौट अन्तर्गतको महिला क्रिकेटमा नेपाल मलेसियासँग 2 विकेटले पराजित भएको छ। यो हारसँगै मलेसिया आगामी 20 संस्करणको एसियाली खेलकुद

0: का लागि छनौट भएको छ भने नेपालको सोझै छनौट हुने अवसर गुमेको छ। मलेसियासँगै अर्को सेमिफाइनल जितेको थाइल्याण्ड पनि एसियाली खेलकुदमा छनौट भइसकेको छ। सेमिफाइनलमा पराजित नेपालका लागि छनौट हुने अझै एक अन्तिम मौका बाँकी छ। अब तेस्रो स्थानका लागि नेपाल र चीन बीच खेल हुनेछ र उक्त खेल जित्ने टोली एसियाली खेलकुदका लागि छनौट हुने तेस्रो टोली बन्नेछ।
1: र आगामी जून 11 जुलाई 19 तारीकसम्म अमेरिका, क्यानेडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना हुन गइरहेको फिफा विश्वकप फुटबलका लागि घरेलु टोली क्यानेडाले आफ्नो खेलाड़ी टोलीको घोषणा गरेको छ। क्यानेडाका मुख्य प्रशिक्षक जेसी मार्सले आज 26 सदस्यीय टोलीको घोषणा गरेका हुन्। आगामी विश्वकपका लागि क्यानेडा समूह बीमा रहेको छ। यस समूहमा क्यानेडासँगै बोस्निया एण्ड हर्जगोभिना, स्विजरल्याण्ड र कतार रहेका छन्। प्रतियोगिताको घरेलु टोली समेत रहेको क्यानेडाले आगामी जेठ 30 गते हर्जगोभिनासँग आफ्नो पहिलो खेल खेल्दै विश्वकप यात्राको शुरूआत गर्ने तालिका रहेको छ। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक।
0: कांग्रेसको उम्मेद्वार बन्न लिडरशिप एकाडेमी अनिवार्य कोर्स पूरा नगरे आगामी स्थानीय तह निर्वाचनमा टिकट नपाइने, कम्तीमा 100 पालिकाको प्रमुखमा महिलालाई उम्मेद्वार बनाउने सभापति थापाको घोषणा।
1: जेएनजी जनआन्दोलनका बन्दीहरूलाई तत्काल रिहा गर्न दबाव, अन्यथा देशभर सशक्त आन्दोलन गर्ने युवा समूह र अभियन्ताहरूको घोषणा, 900 भन्दा बढ़ी मुद्दा चलाइएकोमा आपत्ति।
0: कोशी प्रदेश सभाको गतिरोध अन्त्य, सभामुखले नीति तथा कार्यक्रम सम्बन्धी घोषणा सच्याएपछि सदन खुल्यो, आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता पेश।
1: भारतका 15 भन्दा बढ़ी राज्यमा प्री मनसून अलर्ट जारी, उत्तर प्रदेश र बिहारमा आधी हुरी र चट्याङबाट 48 जनाको मृत्यु। निरन्तर इजरायली हवाई आक्रमणले लेबनानमा राहत र उद्धार कार्य प्रभावित, थप 7 गाउँ खाली गर्न आदेश।
0: र मलेसिया र थाइल्याण्ड एसियाली खेलकुदमा छनौट, सेमिफाइनलमा चुकेको नेपालले अब तेस्रो स्थानका लागि चीनसँग प्रतिस्पर्धा गर्ने, विश्वकपका लागि क्यानाडाको टोली घोषणा।
1: साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्, नमस्कार।

नमस्कार सामुदायिक रेडियो दिदी बहिनी 95.2 मेगाहर्जले तार पारेको खबर चौतारीमा समाचार कक्षबाट म दुर्गाको हार्दिक स्वागत छ। हाम्रो प्रसारण सेवा पश्चिमाञ्चल क्षेत्रमा प्रत्यक्ष र इन्टरनेट अनलाइनमा www.radiodidibahini.org लगन गरेर संसारभर सुन्न सकिन्छ। खबर चौतारीमा खबर अगाडि बढाउँ। पर्वतको कलाचरमा झण्डै 1 करोड़ लगानीमा अतिथि गृह निर्माण यो प्रसंगबाट। समुद्री सतहदेखि 3,300 मिटरको उचाइमा रहेको पर्वत जिल्लाको प्रसिद्ध धार्मिक एवं पर्यटकीय स्थल कलाचल पहाड़मा अतिथि गृह निर्माण गरिएको छ। पर्वत जिल्लाको सबैभन्दा उचाइमा रहेको स्थानमा अवस्थित कलाचल पहाड़मा अध्ययन र अवलोकन अनि घुम्नका लागि आउने पर्यटकलाई लक्षित गरेर रू 1 करोड़ भन्दा बढ़ीको लागतमा अतिथि गृह निर्माण गरिएको हो। एकै स्थानबाट झण्डै 1 दर्जन जिल्ला सदरमुकामको दृश्य अवलोकन गर्न सकिने, विभिन्न पुराण गरिने पनि ओझेलमा परेको पवित्र कलाचल भूमिलाई हिन्दू धर्मावलम्बीको पवित्र तीर्थस्थल धार्मिक गन्तव्यका रूपमा विकास गर्ने उद्देश्य सहित पर्वतको जजला गाउँपालिकाले आफ्नै बजेटमा 8 कोठे पक्की भवन निर्माण गरेको हो। 8 कोठे कोठामा अट्याच बाथरूम सहित सुविधा सम्पन्न बनाइएको छ। पछिल्लो समयमा धार्मिक तथा अध्ययन र अवलोकन अनि विधाको समयमा घुम्न आउने पर्यटकको संख्या उल्लेखनीय मात्रामा वृद्धि भएको छ। धार्मिक हिसाबले समेत उत्तिकै महत्वपूर्ण मानिने जलजलामा मुक्तिनाथ पीठ हरेश्वर स्वामी कमलनयन आचार्यको आश्रम समेत रहेकाले उहाँको अनुयायीमा समेत त्यहाँ पुग्ने गरेका छन्। गाउँदेखि झण्डै 6 घण्टाको पैदल यात्रा र 3 घण्टाको सवारी साधन मार्फत पुग्न सकिने कलाचरमा अन्य कुनै होटल सुविधा बस्ती नभएकाले अतिथि गृह निर्माण गरिएको जजला गाउँपालिकाका अध्यक्ष राजु प्रसाद आचार्यले जानकारी दिनुभएको छ। आचार्यका अनुसार योग ध्यान साधनाका लागि आउनेहरूले मात्रै नभई सबै खालका पर्यटकलाई आश्रय सुविधा दिने उहाँले बताउनु भएको छ। अहिले निशुल्क रूपमा दिएको आवास सुविधालाई निश्चित शुल्क तोकेर दिने व्यवस्था गर्न लागेको अध्यक्ष आचार्यले बताउनु भएको छ। धार्मिक मात्रै नभई विज्ञान प्रविधि र पर्यटक प्रबन्धनलाई एकसाथ जोड्ने उद्देश्यसहित जलजला गाउँपालिका ले खगोल अध्ययन केन्द्र स्थापना समेत गर्न थालेको छ। जलजला गाउँपालिका ओडा नम्बर 5 र 6 मोदी गाउँपालिका ओडाको संगम स्थलमा रहेको कलाचर हम्पाल क्षेत्रलाई पर्यटकीय गन्तव्यको बनाउन संघीय प्रदेश र गाउँपालिकाको संयुक्त पूर्वाधार निर्माण थालिएको हो। यसअघि भू पोइन्ट खाने पानीको व्यवस्था शौचालय निर्माण र सड़क स्तर उन्नति विद्युत गृह लगायतका सुविधा विस्तार गरिसकिएको छ। म्याग्दीमा शनिबार एक कार्यक्रमको आयोजना गरी 8 राष्ट्रिय महिला दिवस 2083 मनाइएको छ। महिला अधिकार सम्मान आत्मनिर्भरता समृद्ध अभियान भने मूल नारा सहित सदरमुकाम बेनीमा महिला अधिकार दिवस मनाइएको हो। शिक्षाका लागि राष्ट्रिय अभियान एनसीई म्याग्दीको आयोजनामा सम्पन्न कार्यक्रममा जिल्ला प्रहरीकाले म्याग्दीका प्रहरी निरीक्षक संगम तिमे सिन्हा पत्रकार तथा जलझला अनलाइन .com का संचालक सम्पादक कृष्णबहादुर दूरजीसीले सहजीकरण गर्नुभएको थियो। कार्यक्रमको सहजीकरण गर्दै प्रहरी निरीक्षक तिमिर सिन्हाले पछिल्लो समय फेसबुक मोनिटराइजनको नाममा सामाजिक सञ्जालबाट हिंसा भइरहेको सचेत रहनुपर्ने बताउनु भएको छ। प्रहरी निरीक्षक तिमिर सिन्हाले सामाजिक सञ्जाल फेसबुक म्यासेन्जर व्हाट्सएप भाइबर इमो लगायतका प्लेटफर्मबाट ठगी गर्ने क्रम बढेसँगै डिजिटल हिंसा समेत वृद्धि भएको बताउँदै मोबाइल स्क्रिन सेयर र कम्प्युटरमा एनिडेक्सबाट आईडी पासपोर्ट ह्याक गरेर ठगी गर्ने क्रम बढेकाले सचेतना अप्नाउनु पर्नेमा जोड़ दिनुभयो। पछिल्लो समय ब्याङ्कको नाममा केवाईसी अपडेटको बहानामा फोन गरेर ओपिटी नम्बर र पैसा हाल्न लगाउने, विभिन्न पार्सल आएको आइफोन परेको भन्ने, मायाको चिन उपहार लगायतका नाममा ठगी लुटपाट बढ़ेको भन्दै व्यक्तिगत जानकारी समेत आफ्नो परिवारलाई समेत जानकारी नगराउन उहाँले आग्रह गर्नुभएको छ। कार्यक्रममा सहजीकरण
गर्दै पत्रकार जोशीले सामाजिक सञ्जाल फेसबुक पेजमा आउने विभिन्न विज्ञापन क्लिक नगर्न जथाभावी लाइक कमेन्ट नगर्न आग्रह सहित होसियारीपूर्वक सामाजिक सञ्जालको प्रयोग गर्न सुझाव दिनुभयो। सामाजिक सञ्जालमा सकेसम्म व्यक्तिगत र पारिवारिक जानकारी नराख्न, यदि राख्न मन लागेमा त्यसलाई प्राइभेट राख्नुपर्ने जानकारी उहाँले दिनुभयो। उक्त कार्यक्रममा प्रहरी निरीक्षक मिश्राले साइबर अपराध, अनलाइन ठगी, कानून व्यवस्था, यसबाट बस्ने उपाय, पत्रकार जोशीले सामाजिक सञ्जाल फेसबुकको प्रयोगबारे सहजीकरण गर्नुभएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका कार्यवाहक प्रमुख दिल कुमारी खत्रीले डिजिटल हिंसा र अनलाइन ठगीबाट बच्नका लागि सचेत हुनुपर्ने बताउनु भएको छ। म्याग्दीको धौलागिरी गाउँपालिका तीन स्थित पार्वती आमा समूह सामुदायिक वन क्षेत्रमा एक पुरूषको शव फेला परेको छ। गाउँपालिका उपाध्यक्ष रेशम पुनले प्रहरीलाई जानकारी गराए अनुसार प्रहरी चौकी मुनाबाट प्रहरी सहायक निरीक्षक विक्रम तिवारीको कमाण्डरमा दुईजना टोली घटनास्थलमा खटिएका छन्। घटना टोलीले घटनास्थलको सुरक्षा र आवश्यक प्रक्रिया अघि बढ़ाइएको जानकारी प्राप्त भएको छ। घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट प्रहरी निरीक्षक सागर तिमी सिन्हाको कमाण्डरमा पाँचजना प्रहरी टोली घटनास्थलतर्फ खटिएको जानकारी प्राप्त भएको छ। म्याग्दीको बेनीमा राष्ट्रिय लोक बहुजन चुटकिला संरक्षण प्रतिष्ठान दिपाल जिल्ला कार्य समिति म्याग्दीले तेस्रो वार्षिक साधारण सभा र दोस्रो अधिवेशनबाट भीमकुमारी भण्डारीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ। समितिको तर्फमा उपाध्यक्ष विक्रम श्रेष्ठ, द्वितीय उपाध्यक्षमा कल्पना बरुवाल, महिला उपाध्यक्षमा पुष्प थापा, सचिवमा हरि नारायण सुवेदी र कोषाध्यक्षमा भावना पौडेल रहनु भएको छ। कार्य समिति सदस्यमा मन्दिरा पौडेल, देवी पौडेल, चन्द्रबहादुर खत्री, कमलनाथ सुवेदी, श्रीलाल सुवेदी, सूर्य दत्त शर्मा, लोकनाथ आचार्य शर्मा, परशुराम सुवेदी, कमल आचार्य, श्री जुना भण्डारी, विष्णु भण्डारी, जुनाक जीषी, नेत्र सुवेदी, चन्द्रबहादुर जीषी, मीन बहादुर बानिया, हरिकला सापकोटा, बुद्धिमाया शेरपूर्जा, सीता भण्डारी निर्वृत्त निर्वाचित हुनुभएको प्रथम उपाध्यक्ष विक्रम श्रेष्ठले जानकारी दिनुभएको छ। अधिवेशनको राष्ट्रिय लोकभजन चुटकिला संरक्षण प्रतिष्ठान नेपाल केन्द्रीय वरिष्ठ उपाध्यक्ष प्रेमराज अधिकारीले उद्घाटन गर्नुभएको थियो। यति बेला सामुदायिक रेडियो दिदीबहिनी 95.2 मेगाहर्जले तयार पारेको खबर चौतारी अहिले तपाईँ सुन्दै हुनुहुन्छ। खबर चौतारीमा खबरको क्रम बाँकी नै छ। केही क्षणको छोटो व्यापारिक विश्राम पछि आउँछौ। हामीलाई सुन्दै गर्नुहोला।

सुविधाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आज बनाऊ सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जिउँ।

0: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा।
1: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार सेवाहरू
1: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
0: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमूना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
1: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
0: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
1: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
0: पाठेघरको मासु, युटेरिनल फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
1: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061582778, 582779, 582780।

0: अस्ति भर्खरै बनाएको घर थियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुर्याई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुष्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144 98-510-16-094 98-476-39691।
3: बन्नमा त आगो लागेछ, निभाउन जाउ न।
4: हो त, मेरो सुनिने नसुनिने सिनो मनुष्यका पनि हो।
5: हाम्रो बानी, हाम्रो ध्वनि, डढेलो बाटो जोगाउने गरौँ जति बन्न जगेलो लगाउने कानुनी अपराध हो। डढेलो लागेको बेटीमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हानि जोगिन्छ।
6: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
7: हुन्छ मुटु नारीको नि चल्छ उसै गरी चो, हाँक्न सक्छन् घर देश फरक अनि कहाँ भो, नयाँ नेपाल निर्माणमा जुटेका छन् बराबरी, हक अधिकारबाट वञ्चित नहुन् है कसै गरी।
8: सुनिश्चित महिला अधिकार नै सुसम्पन्न नेपालको पूर्वाधार हो।
9: जनहितका लागि नेपाल सरकार, महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग, रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुष्मा नगरपालिका पर्वत।
10: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
13: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
12: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
13: अध्यापन हुने विषयहरू
12: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
13: विशेषताहरू,
12: विषय विज्ञद्वारा अध्यापन गराइने,
13: अत्याधुनिक प्रयोगशाला,
12: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि, पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444, 543-333।
14: के हो
15: हेर त, रगतै रगत भयो छ्या, म त त्यस्तो हेर्न नि सक्दिन।
14: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको। एम्बुलेन्स, एम्बुलेन्स आयो, एम्बुलेन्स आयो, ल ल ल उठाउ त उठाउ, लगिहालो लगिहालो। यो
15: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
14: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब
15: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
16: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौ, जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिउ।
17: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
16: नेपाल सरकार विज्ञापन बोर्ड।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ। चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्म को उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अंतर्गत वार्षिक ₹1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटु को शल्यक्रिया, कैंसर, मृगौला रोग, डायलिसिस, मस्तिष्क को रक्त आदि रोग को उपचार को लागि ₹10,00,000 सम्म को उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रम मा चाहिने जानकारी
0: संचय कोष मा दर्ता गर्दा राखेको नाम, उमेर, जन्म मिति र कोष को नम्बर।
1: भर्ना बिरामी को लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिक का संचयकर्ता तथा उनका श्रीमान श्रीमती को लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारी का लागि सरक मेमोरियल हॉस्पिटल नागढुङ पोखरा, फोन 061-552-493-552-494-582-778।
2: के तपाईँलाई हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने र रिङ्गट लाग्ने समस्या छ?
3: के तपाईँलाई मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटे हुने गर्छ?
4: यदि त्यसो हो भने
3: अब चिन्ता नगर्नुहोस्, किनभने
5: मणिपाल सिटी अस्पताल तथा सेवा सिटी हस्पिटल प्राली पोखराका वरिष्ठ मनोरोग नसा यौन तथा टाउको रोग विशेषज्ञ डाक्टर जयबहादुर खत्री
6: यही जेठ 23 गते शनिबार
7: बागलुङ मेडिकल हल कुसुमा बजार पर्वतमा आउँदै हुनुहुन्छ।
3: त्यसैले हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने, रिङ्गटा लाग्ने, घुमाउने, मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटी हुने, झिझो लाग्ने, दुब्लाउँदै जाने, बढी रिसाउने, जिउ आलस्य हुने, मनमा बढी चिन्ता पर्ने, छारे रोग, हात खुट्टा काम्ने, ओछ्यानमा पिसाब गर्ने, युनिका नहुने, अत्याधिक मात्रामा रक्सी सेवन गर्ने, लागु औषधको कुलतमा फसेका आदि मनोरोग नसा यौन तथा टाउको सम्बन्धी रोगीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
7: यहाँ हरेक दिन सुगर, जन्डिस, जीपीटी, जीओटी, लिभर फंक्सनल टेस्ट, एलएफटी, युरिक एसिड, बाथ, टाइफाइड, दिशा पिसाब परीक्षण, ब्रिय परीक्षण, गर्भ परीक्षण, ग्यास्ट्रिकको किरा भए नभएको परीक्षण समेत गरिन्छ।
8: याद गर्नुहोला डाक्टर र आउने मिति
6: यही जेठ 23 गते शनिबार
1: स्थान बागलुङ मेडिकल हल बडगाउँ।
9: सम्पर्क फोन नम्बर 0674-2027 सम्पर्क मोबाइल नम्बर 98572-597
1: 98511-89918।
10: सिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
11: एसई उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
10: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 का लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
11: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
10: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गते देखि 2083 जेठ 13 गते सम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
11: विशेष जानकारी, एसई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
10: हाम्रा सेवाहरू धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
11: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
10: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौंडा बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुनुले जाने बाटोमा सम्पर्क नम्बर 068-420-003, 420-001, मोबाइल नम्बर 98-576-21-917, 98-576-36-567 र 98-451-20-736।
12: ए बाबु, अँध्यारो टर्च बालेर जाऊ।
13: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
12: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, न नत्र त सर्पले टोकिहाल्छ नि।
13: है, बल्ल सम्झे। सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गम्बुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
12: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नु भएन?
13: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
12: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
4: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
14: नेपाल सरकार विज्ञापन बोर्ड।
15: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई?
16: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म, मनाङ लङ्गिङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो स्थान हो नि त।
17: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
16: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
18: हामीलाई छोरी होइन गौरी, छोरा चाहिएको छ, छोरा। त्यसैले तिमीले यो गर्भपतन गराउनै पर्छ।
19: म यो गर्भपतन गर्न सक्दिन। तपाईँलाई आमा चाहिन्छ, बहिनी चाहिन्छ, पत्नी चाहिन्छ, तर छोरी किन चाहिँदैन? तपाईँ जेसुके भन्नुहोस्, म मेरो गर्भको छोरीलाई जन्म धेरै चाहन्छु, धेरै चाहन्छु।
18: मलाई माफ गर गौरी, छोरा र छोरीमा मैले देखेको भिन्नता गलत रहेछ।
20: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग, रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुसुम नगरपालिका पर्वत।
21: जसको नाम नै पर्याप्त छ,
22: दिदी बहिनी,
21: दिदी बहिनी,
22: दिदी बहिनी,
21: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
22: हामी
21: गर्न सक्छौ,
22: गर्न सक्छौ।
23: केचिनको व्यापारिक विश्राम पछि खबर चौतारीमा पुनः स्वागत छ। बाँकी प्रसंगको पालो। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटले केही संरचनागत र नीतिगत सुधारको प्रयास अगाडि सारे पनि न्यून आय भएका र विपन्न वर्गका समस्या सम्बोधन गर्न नसकेको टिप्पणी गर्नुभएको छ। नेपाल थारू संघको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै सभापति थापाले बजेटमा कांग्रेसले लामो समयदेखि उठाउँदै आएको संरचनागत सुधारका कतिपय विषय समेट्नुमा सकारात्मक भएको बताउनुभयो। उहाँले सकारात्मक पक्षहरूमा आवश्यक कानून निर्माण गर्ने प्रति पक्षको हैसियतले कांग्रेसले सहयोग गर्ने प्रस्ताउनुभयो। काठमाडौँ महानगरपालिकाभित्र सञ्चालनमा रहेका 1186 संस्थामा सम्पर्क बाहिर रहेको बताइएको छ। महानगर सहकारी विभागका अनुसार दर्ता भएका 726 सहकारी संस्थाले मात्रै सम्पर्कमा रही नियमित रूपमा वार्षिक प्रतिवेदन पेश गरेको बताउनुभयो। विभागका प्रमुख ध्रुव कुमार काफ्रेले यसरी सम्पर्कमा नरहेका सहकारीलाई कानून अनुसार कार्यवाहीको प्रक्रिया अघि बढ़ाइएको जानकारी दिनुभएको छ। हुस्त, रेडियो दिद बहिनी 95.2 मेगाहर्जले तयार पारेको खबर चौतारीको समय सकिएको छ। अबको केशिनमा सेयनबाट प्रसा हुने साझा खबर सुन्नुहुन्छ। नयाँ ताजा खबरका लागि तपाईँ हामीसँग रहनुहोला। नमस्कार।
24: हामी सबैको साझा आवाज, रेडियो दिद बहिनी 95.2 मेगाहर्ज।
25: यो हो सामुदायिक सूचना नेटवर्क CIM।
26: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIM बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। रासोपा सभापति लामी छानेले भारतमा नेपालीसँग अन्तर्क्रिया गर्ने, उच्च स्तरीय भेटवार्ता पनि तय। प्रतिपक्षीको साझा निशानामा सरकार, बजेट र शासन शैली दुवैमाथि प्रश्न।
1: जे नारा दिएर चुनाव जितेर आएको थियो त्यो नारा, त्यो उसको महत्वपूर्ण जुन एजेण्डा थियो एजेण्डाबाट विमुख भएको हो कि भन्ने चाहिँ आम बुझायो।
0: निजी शिक्षामा 3% कर प्रति असन्तुष्टि बढ़्दो, कृषि नीति र बजेट बीच पनि ठूलो अन्तर, साना किसान जोखिममा, कृषिको विकास बिना अर्थतन्त्र सुधार्न मुस्किल हुने विज्ञको दावी।
2: बाँसले गर्ने क्षेत्र भनेको कृषि क्षेत्र नै हो, कृषिमा बजेट घट्नु चाहिँ राम्रो संकेत हो।
0: भारतको उत्तर प्रदेशबाट 453 जना नेपालीको उद्धार, बाढ़ी पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित, जनमुखी सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै कोशी प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट सार्वजनिक।
3: प्रदेशमा उपलब्ध स्रोत साधनको सन्तुलित तथा समन्यायिक ढंगले परिचालन एवं सम्भावनाको खोजीका लागि आगामी वर्षको बजेटको सिद्धान्त र प्राथमिकता तय गरेको छु।
0: अमेरिका, बेलायत र अस्ट्रेलियाले समुद्र मुनिका केबलहरूको सुरक्षाका लागि ड्रोन विकास गर्ने, एसियाली खेलकुद महिला T20 छनौटको सेमी फाइनलमा नेपाल मलेसियासँग पराजित।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: सरकारले न्यूनतम पारिश्रमिक 40,000 रूपियाँ तोके पनि यसको प्रभावकारी कार्यान्वयन नै मुख्य चुनौती रहेको छ। यसअघि तोकिएको न्यूनतम पारिश्रमिक समेत धेरै निजी क्षेत्रमा कागजमै सीमित रहनु श्रमिक अधिकार कार्यान्वयनको कमजोर पक्ष हो। नीति घोषणा मात्र नभई त्यसको कड़ाईका साथ सरकारले अनुगमन र नियमन गर्न आवश्यक छ, नत्र न्यूनतम पारिश्रमिक तोक्नु औपचारिकता मात्रै बन्नेछ। सरकार, रोजगारदाता र श्रमिक बीचको जिम्मेवार समन्वय बिना यो व्यवस्था सफल हुन सक्दैन। अब खबर सन्तोष गन्धर्वबाट।
5: आगामी आर्थिक वर्षका लागि सरकारले लिएको कृषि नीति र बजेटमा ठूलो अन्तर देखिएको छ। सरकारको नीति तथा कार्यक्रममा अर्ग्यानिक खेती प्रवर्धन, रैथानीय बिउ संरक्षण, माटोको उर्वरा शक्ति वृद्धि र जैविक कृषि विकास जस्ता विषय प्राथमिकतामा राखिए पनि बजेटमा ती कार्यक्रमका लागि आवश्यक स्रोत भने छैन। प्रांगणिक कृषि प्रवर्धनका लागि चालू आर्थिक वर्षको 40 करोड़ रूपियाँ बजेट घटेर 36 करोड़ रूपियाँमा झरेको छ। पहाड़ी क्षेत्रका किसानले वर्षौंदेखि भोग्दै आएको बाँदर र बदल आतंक नियन्त्रणका लागि पनि बजेटले ठोस कार्यक्रम ल्याएको छैन। सांसदहरूले बारम्बार उठाउँदै आएको बन्ध्याकरण तथा अनुसन्धान कार्यक्रममा बजेटमा समावेश गरिएको छैन भने चालू वर्ष सञ्चालन भएका साना किसान लक्षित धेरै कार्यक्रमहरू आगामी बजेटमा काटिएका छन्। तर सरकारले कम्तीमा 2 करोड़ रूपियाँ लगानी गर्ने व्यवसाय कृषि कृषकलाई 40% अनुदान दिने नयाँ व्यवस्था पनि ल्याएको छ। कृषि अर्थविज्ञका अनुसार बजेटले कृषि क्षेत्रलाई साना किसान भन्दा ठूला लगानीकर्तामुखी बनाउने संकेत गरेको छ। देशका अधिकांश किसान साना तथा सीमान्तकृत वर्गका छन्, तर सरकारको नीतिले साना किसानलाई क्रमशः बाहिर धकेल्ने जोखिम रहेको विज्ञहरूको तर्क छ। कृषिमा लगानी नगरी देशको अर्थतन्त्र सुधार्न नसकिने वरिष्ठ अर्थविद डाक्टर चन्द्रमणि अधिकारीले सीआईएनसँग बताउनुभयो।
2: आईटी को क्षेत्रमा काम गर्ने, रिमोट वर्क गर्ने भन्ने कुरा सीमित व्यक्तिले मात्रै गर्न सक्छ। बाँसले गर्ने क्षेत्र भनेको कृषि क्षेत्र नै हो र कृषिमा आधारित, खनिजमा आधारित उद्योग नै हो। त्यस कारणले उद्योग र साना मझौला उद्योगहरूको विकास र कृषिको विकास नहुन्जेल चाहिँ हामीले भनेको आर्थिक वृद्धिको लक्ष्य हासिल पनि हुन सक्दैन र मास मान्छेले वृहत मात्रामा रोजगारी पनि प्राप्त गर्न सक्दैनन्। त्यस कारणले कृषिमा बजेट घट्नु चाहिँ राम्रो संकेत हो।
5: चैत्र धान उत्पादन वृद्धि कार्यक्रममा उच्च मूल्यका बाली प्रवर्धन कार्यक्रम, प्रांगारिक कृषि प्रवर्धनका विशेष कार्यक्रम जस्ता योजनाहरू हटाइएका छन्। सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथि प्रमुख प्रतिपक्षी दलहरूले तीव्र असन्तुष्टि जनाएका छन्। नेपाली कांग्रेसले बजेटलाई जहाँ भोट त्यही बजेटको नीति भएको आरोप लगाएको छ भने एमाले सरकारमाथि प्रतिशोध स्वेच्छाचारिता र अधिनायकवादी शैलीमा शासन सञ्चालन गरेको आरोप लगाउँदै सशक्त प्रतिकार गर्ने निर्णय समेत गरेको छ। कांग्रेसले बजेटलाई आर्थिक रूपमा बोझिलो, वितरणमुखी र उत्पादन विमुख दस्तावेज भएको पार्टी प्रवक्ता देवराज चालिसेले बताउनुभयो। त्यस्तै एमाले भने सरकारको आर्थिक नीति मात्र होइन समग्र शासन प्रणाली शैलीमाथि नै प्रश्न उठाएको छ। पार्टी सचिवालय बैठकपछि जारी अन्तरपार्टी निर्देशिकामा सरकारले संविधान, संसद, राजनैतिक दल र लोकतान्त्रिक मूल्य मान्यतालाई व्यवस्था गर्दै शासन सञ्चालन गरिरहेको एमाले नेता विशाल भट्टराईले सीआईएनलाई बताउनुभयो।
1: यो सरकारले अहिले जे जस्ता क्रियाकलापहरू गरिरहेको छ, गतिविधि गरिरहेको छ, त्यो गतिविधिहरू चाहिँ नारा सुशासनको छ तर व्यवहारमा सुशासनको ठ्याक्कै विपरीत छ। त्यसो भएको हुनाले चाहिँ यो अहिलेको सरकार अब त्यत्रो ठुलो गम्भीर आलोचना गर्ने अलिक बेला भइसकेको छैन। अब समयक्रममा हामी त्यो भन्छौ भन्नलाई, तर अहिलेलाई हेर्दाखेरि, प्रारम्भिक चरणमा हेर्दाखेरि चाहिँ जनताको जे म्यान्डेट प्राप्त गरेर जे नारा दिएर चुनाव जितेर आएको थियो, त्यो नारा, त्यो उसको महत्वपूर्ण जुन एजेन्डा थियो, एजेन्डाबाट विमुख भएको हो कि भन्ने चाहिँ आम बुझाइयो।
5: यसैबीच एमाले सरकारका गतिविधिको भण्डाफोड गर्दै देशव्यापी प्रतिवाद अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ। सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत निजी शैक्षिक संस्थाले लिने शुल्कमा 3% शैक्षिक कर लगाउने व्यवस्था गरेपछि निजी क्षेत्रका सरकारवालाले असन्तुष्टि व्यक्त गरेका छन्। आज काठमाडौँमा आयोजित पूर्व विद्यालय शिक्षा संघ नेपालको कार्यक्रममा बोल्दै निजी विद्यालय संचालकहरूले सरकारको उक्त निर्णयले निजी शिक्षा क्षेत्रलाई हतोत्साहित बनाउने बताएका हुन्। एन प्याप्सनका अध्यक्ष सुभाष न्यूपानेले चौमासिक रूपमा वितरण अध्यावधि गर्नुपर्ने, विवरण अध्यावधि गर्नुपर्ने र नबुझाए 15% जरिवाना तिर्नुपर्ने व्यवस्थाले निजी शैक्षिक संस्था थप अप्ठ्यारोमा पर्ने बताउनुभयो। स्थानका महासचिव रामहरि सिलवालले शिक्षा क्षेत्रमा नयाँ कर लगाउनु निजी संस्थाको घाँटी निमुट्ने कदम भएको समेत टिप्पणी गर्नुभएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले बजेटसँगै प्रस्तुत गरेको आर्थिक विधेयक मार्फत निजी शिक्षण संस्था तथा स्वास्थ्य संस्थाले लिने शुल्कमा 3% शिक्षा स्वास्थ्य समाता कर लगाउने प्रस्ताव समेत गर्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाका सभापति रवि लामिछानेले भारतमा रहेका नेपालीसँग अन्तर्क्रिया गर्ने हुनुभएको छ। जेठ 21 गते भारतको लाजपतमा नेपाली सम्पर्क मंच भारतको आयोजनामा हुने कार्यक्रममा उहाँले नेपाली समुदायसँग भेटघाट तथा अन्तर्क्रिया गर्ने कार्यक्रम तय भएको छ। कार्यक्रम दिउँसो 3 बजे शुरू हुनेछ। लामिछानेले जेठ 18 गते भारत जाने कार्यक्रम तय भएको छ। भ्रमणका क्रममा उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेश मन्त्री एस जयशंकर लगायतका उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम पनि तय भएको हो। यसैबीच भारतको उत्तर प्रदेश स्थित कुशीनगरबाट उद्धार गरिएका 453 जना नेपालीलाई बेलरिया नाका हुँदै स्वदेश फर्काइएको छ। भारतीय प्रहरीको सहयोग र नेपाल प्रहरीको टोलीको समन्वयमा उनीहरूको उद्धार गरिएको हो। उनीहरूलाई हाल जिल्ला प्रहरी कार्यालयमा राखेर विवरण संकलन तथा स्वास्थ्य परीक्षणको काम भइरहेको छ। उद्धार गरिएका मध्ये धेरै जस्तो महिला रहेका छन्। प्रहरीका अनुसार केही व्यक्ति अल्पत्र परेका, केही हराएका तथा कोहीलाई प्रलोभनमा पारेर भारत पुर्याएको हुन सक्ने प्रारम्भिक अनुसन्धानमा खुलेको छ। देशका विभिन्न भेगमा बाढ़ी, पहिरो र सड़क मरमतका कारण प्रमुख राजमार्गहरू प्रभावित भएका छन्। सड़क विभागका अनुसार 5 थरको याङवरक क्षेत्रमा बाढ़ी र पहिरोले मध्य पहाड़ी लोकमार्ग पूर्ण रूपमा अवरूद्ध भएको छ भने भोजपुर र संखुवा सभाका सड़क खण्डमा एकतर्फी यातायात सञ्चालन भइरहेका छन्। मकवानपुरको कुलेखानी, फाकेल, फर्पिङ सड़क खण्ड ढलानका कारण करिब 1 महिनाका लागि बन्द गरिएको छ। काभ्री पलाञ्चोक स्थित बीपी राजमार्गको केही खण्डमा पनि सवारी साधन सञ्चालनमा आएका छैनन्। त्यस्तै म्याग्दीको बेनी जोमसुम सड़क र स्याङजा स्थित सिद्धार्थ राजमार्गमा पनि पहिरोका कारण एकतर्फी यातायात सञ्चालनमा छ। हुम्लाको हिल्सा सिमिकोट सड़क खण्डमा भने पहिरोको जोखिमका कारण सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ। उपत्यका ट्राफिक प्रहरी प्रवक्ता नरेश राज सुवेदीले सीआईएनलाई भन्नुभयो,
6: फाखेल र कुलेखानीको बीचमा रहेको महालक्ष्मी खोलामा नयाँ पुल निर्माण भएको र त्यहाँ चाहिँ अब सड़क मर्मत लगायतको निर्माण कार्य भइरहेको हुनाले सो कार्य सम्पन्न नहुन्जेलसम्मको लागि चाहिँ सड़क खण्ड बन्द गरिएको छ। त्यस्तै गरी यो कान्ति लोकपथको पनि आवागमनलाई चाहिँ अहिले बन्द गरिएको अवस्था छ भने फर्पिङ सड़क खण्डमा पनि साँझ 6 बजेदेखि बिहान 5 बजेसम्मको लागि चाहिँ बन्द गरिएको छ। त्यसै गरी बीपी राजमार्ग पनि बेलुका 5 बजेदेखि बिहान 5 बजेसम्म चाहिँ बन्द गरिएको छ।
5: कोशी प्रदेश सरकारले जनतासँग प्रत्यक्ष सरकार राख्ने विषयलाई प्रमुख बनाउँदै बजेटका सिद्धान्त र प्राथमिकता सार्वजनिक गरेको छ। स्वच्छ सुखी र समुन्नत प्रदेश निर्माणको लक्ष्यलाई केन्द्रमा राख्दै प्रदेशले जनमुखी सेवा प्रवाह, दिगो भौतिक पूर्वाधार निर्माण, कृषि क्षेत्रको सबलीकरण, स्वास्थ्य, शिक्षा र सामाजिक न्याय सहितको समावेशी विकासलाई बजेटको प्राथमिकतामा राखेको हो। सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि आफ्नो नीतिगत प्राथमिकता सार्वजनिक गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्री विदुर कुमार लिङथेपले आज कोशी प्रदेश सभामा प्रस्तुत गरेको बजेटका सिद्धान्त र प्राथमिकतामा सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन डिजिटलाइजेशनमा जोड़ दिने बताउनुभयो।
7: सुशासन, विकास, समृद्धिको चाहनालाई सार्थक बनाउँदै स्वच्छ, सुखी र समुन्नत प्रदेश निर्माण गर्न जनमुखी सेवा प्रवाह, दिगो भौतिक पूर्वाधार निर्माण, कृषि क्षेत्रको सबलीकरण, स्वच्छ खानेपानी आपूर्ति, दिगो तथा भरपर्दो सिंचाई प्रणाली, पर्यटन क्षेत्रको विकास, पहुँचयोग्य र विशेषज्ञ सहितको स्वास्थ्य सेवा, गुणस्तरीय शिक्षा, सामाजिक न्याय सहितको समावेशी विकास र रोजगारीका अवसर सिर्जना गर्न प्रदेशमा उपलब्ध स्रोत साधनको सन्तुलित तथा समन्यायिक ढंगले परिचालन एवं सम्भावनाको खोजीका लागि आगामी वर्षको बजेटको सिद्धान्त र प्राथमिकता तय गरेको छु।
5: साझा खबरमा अब विदेशका खबर। अमेरिका, बेलायत र अस्ट्रेलियाले समुद्र मुनिका केबलहरूको सुरक्षाका लागि पानीमुनि सञ्चालन हुने मानव विहीन ड्रोन प्रविधि विकास गर्ने घोषणा गरेका छन्। सिंगापुरमा आयोजित सुरक्षा सम्मेलनमा तीनै देशका रक्षा मन्त्रीहरूले उक्त घोषणा गरेका हुन्। र अन्त्यमा खेल खबर। एसियाली खेलकुद महिला T20 छनौटको सेमी फाइनलमा नेपाल मलेसियासँग पराजित भएको छ। आज भएको सेमी फाइनल खेलमा नेपाल मलेसियासँग 2 विकेटले पराजित भएको हो। नेपालले दिएको 127 रनको लक्ष्य पछ्याएको मलेसियाले 8 विकेट गुमाएर भेट्टायो। त्यसअघि क्वालालम्पुरमा टस जितेर ब्याटिङ गरेको नेपालले 6 विकेट गुमाएर 127 रन बनाएको थियो। अब मलेसियाले उपाधिका लागि थाइल्याण्डसँग खेल्नेछ भने नेपालले तेस्रो स्थानका लागि चीनसँग प्रतिस्पर्धा गर्नेछ।
0: व्यावसायिक आलु खेतीबाट बझाङका किसान लाखौंमा कमाउँदै
8: अहिले हाम्रो यहाँ 200-300 घरधुरी जति लगभग आलु खेतीमा आबद्ध छन्।
9: घरको राशन खानु, छोरा छोरीलाई पढाउनु, कापी किताब ल्याउनु, ड्रेस ल्याउनु, सबै कृषकहरू खुसी छु।
0: तर बर्खायामा आलु भण्डारण गर्न समस्या। सरकारको सहयोग कुर्दै किसान रिपोर्टसँगै कलाकारिता क्षेत्रमा डिजिटल संसारको अध्ययारो पक्ष, विशेष संवाद सहितको अनिवार्य विशेष सामग्री बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: रामे, यो के चलाएको हो यस्तो? धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
11: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
12: रामे दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
10: छ्वाली, पराल र मकैको ढोडबाट बायो ग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
13: नमस्कार, नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि तपाईँ।
11: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
13: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
11: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
14: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य।
15: एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
0: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफएओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन, वन्यजन्तु, वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
16: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। बझाङको वित्तरचिर गाउँपालिका अहिले कृषि उत्पादनमा नयाँ उदाहरण बन्दै गएको छ। विशेष गरी वडा नम्बर एकमा यति बेला खेतबारीभरि लटरममा आलु फलेका छन्। कृषि ज्ञान केन्द्र बझाङको स्थानीय तह विशेष पकेट क्षेत्र कार्यक्रम अन्तर्गत विभिन्न कृषक समूह र व्यक्तिगत फार्म मार्फत व्यावसायिक आलु खेती विस्तार गरिएको छ।
17: बझाङको बित्थरतिर गाउँपालिका वडा नम्बर एकका स्थानीय किसान महेश्वरी बोहराले यो वर्ष एक क्विन्टल बिउ लगाएर 10 क्विन्टलसम्म आलु बिक्री गरेको अनुभव सुनाउनुभयो। आलु खेतीबाट अहिले दैनिक खर्च चलाउन सहज भएको उहाँको भनाइ छ।
9: एक क्विन्टल लगाउनेले 15-16 क्विन्टल बेच्यो, एक कट्टा मकै फलाउने ठाउँमा 16-17 क्विन्टल आलु फले। यसरी कृषकहरूले आफ्नो आमदानीको अनुभव गर्यो। घरको राशन खानु, छोराछोरीलाई पढाउनु, कापी किताब ल्याउनु, ड्रेस ल्याउनु, सबै कृषकहरू खुसी छु।
17: अहिले कराइसी उपभोगमा मात्रै सीमित रहेको आलु खेती अहिले आमदानीको मुख्य स्रोत बन्न थालेको छ। उत्पादन बढेसँगै किसानहरूको जीवनशैलीमा पनि परिवर्तन आउन थालेको छ। जय केदार कृषक समूहका अध्यक्ष नरेश बोहराका अनुसार यस वर्ष मात्रै समूह मार्फत करिब 140 क्विन्टल आलु उत्पादन गरिएको छ। आलु खेतीबाट वार्षिक 7-8 लाख रूपियाँसम्म आमदानी हुने गरेको उहाँ बताउनुहुन्छ।
18: शुरू शुरूमा त यहाँ पहिलेदेखि सामान्य आफूलाई तरकारी खान 1-2 गाडो लगाउँथे यहाँका किसानहरू होइन, र विगत 3 वर्षदेखि यहाँ हाम्रो कृषि ज्ञान केन्द्र बझाङको 50% लगानीमा र जयगेदार कृषक समूहको 50% लगानीमा देखि निरन्तर रूपमा भइरहेछ। समूहमा भन्दा 140 क्विन्टल आलुको बिउ लगाएको छ। तर यो वर्ष अब वर्षाको कारणले गर्दाखेरि आलु चाहिँ यसपालि उत्पादन कम हुने भन्ने किसानहरूमा साह्रै चिन्छ, किनभने वर्षा धेरै भयो।
17: केदार कृषक समूहका उपाध्यक्ष सुरेन्द्र बोहराका अनुसार अहिले गाउँका करिब 250 स्थानीय व्यावसायिक आलु खेतीमा सक्रिय छन्। मेहनत अनुसार राम्रो आमदानी हुन थालेपछि किसानहरू थप उत्साहित बनेका छन्।
8: विशेष गरी हाम्रो यहाँको बालीमा आलु, बन्दा, काउली, मुला, यो विषयमा हामीले विशेष पहल हाम्रो कृषि ज्ञान केन्द्रबाट आएको छ। कृषि ज्ञान केन्द्रले 100% अनुदान आलुको बिउ उपलब्ध गराइदिएको थियो। त्यतिखेर राम्रो इन्कम भएको थियो त्यो 20-25 परिवारको सिको सिकेर। अहिले हाम्रो यहाँ 200-300 घरधुरी जति लगभग आलु खेतीमा आबद्ध छन्। यसको लागि पहिला एउटा समूह थियो 20-25 जनाको। विशेष गरी हामीले आलु लाउँदाखेरि, तरकारीहरू लाउँदाखेरि विशेष समस्या भनेको हाम्रो सिँचाईको समस्या छ।
17: कृषि ज्ञान केन्द्र बझाङको स्थानीय तह विशेष पकेट क्षेत्र विकास कार्यक्रम अन्तर्गत विभिन्न कृषक समूह र व्यक्तिगत फार्म मार्फत व्यावसायिक आलु खेती विस्तार गरिएको हो। सामूहिक सहभागिता, आधुनिक कृषि सोच र स्थानीय तहको सहयोगले बित्थरचिरका किसानहरूलाई आत्मनिर्भर बन्न प्रेरित गरिरहेको छ। तर उत्पादन बढेसँगै बजारीकरण र भण्डारणको समस्या पनि थपिएको छ। वर्षायाममा उचित भण्डारणको व्यवस्था नहुँदा आलु बिग्रिने जोखिम बढ्ने गरेको छ। यसका लागि केन्द्रले कस्तो सहयोग गर्न सक्छ? कृषि ज्ञान केन्द्र बझाङका प्रमुख जनक बहादुर सिंह:
19: वर्षायामका लागि आलु भण्डारण गर्नका लागि बझाङ जिल्लामा करिब 4 वटा चाहिँ कोल्ड स्टोरहरू निर्माण भइरहेका छन्। 2 कोल्ड स्टोरहरू निर्माण सम्पन्न भइसकेको छ केदार सिंह गाउँपालिका र जय पृथ्वी नगरपालिकामा। सुरुमा गाउँपालिकामा कोल्ड च्याम्बर सञ्चालनमा छ, जसले गर्दाखेरि बर्सातमा आलुलाई भण्डारण गर्नका लागि कोल्ड स्टोरमा राख्न सकिने व्यवस्थाका लागि पनि ज्ञान केन्द्र लगायत कृषि विकास निर्देशनालय र स्थानीय तहहरूले पहल गरिराख्नु भएको छ।
17: उत्पादनसँगै व्यवस्थित बजार र किसान केन्द्रको व्यवस्था भए आलु उत्पादनबाट मनग्य आमदानी गर्न सक्ने किसानहरू बताउँछन्। सुनिल मण्डेल, CIN, रेडियो खप्तड आवाज, बझाङ।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। सामाजिक सञ्जालमा नकारात्मक कमेन्टको मारमा महिला कलाकार।
20: राम्रो र नराम्रो कमेन्टमा पनि कस्तो फरक पर्छ भने, यस्तो नेगेटिभ कमेन्ट भन्ने बित्तिकै फेरि त्यो रियाक्टिङमै मलाई मन परेन भनिदिँदा राम्रो हो क्या। मलाई साँच्चीकै मन परेको छैन भने त्यसले सिक्न मौका पाउँछ। तर त्यहाँ मुखै छारेर गाली गर्नुहुन्छ भने चाहिँ त्यसले साँच्चीकै चित्त दुख्छ।
0: मानसिक दबाव कति गहिरो, विशेष संवाद शनिवार्य विशेष बाँकी नै छ। CIN-को साझा खबर सुन्दै गर्नुहोला।
21: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
22: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स,
2: बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtyeye.org, फोन नम्बर 01-5224-352-5224-353।
21: शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
2: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखा

0: coverage, 5G strength, low latency, र fast speed. सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपैयाँमा, साथमा IPTV मात्र 250 प्रति महिना. बुकिङको लागि 9801004477. शर्तहरू लागू हुनेछन्. क्लासिक टेक, छोयो कि चल्यो.
1: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको IPTV सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट, टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप.
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM.
3: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ. अब शनिवार विशेष. सामाजिक सञ्जालको लाइक र कमेन्टको दुनियाँमा प्रशंसासँगै नकारात्मक प्रतिक्रियाको दबाव पनि बढ्दो छ. यस्ता नकारात्मक टिप्पणीले नयाँ महिला कलाकारको आत्मविश्वासमा कस्तो प्रभाव पार्छ? कलाकारिताको प्रारम्भिक यात्रामा देखिने यस्ता दबाव बारे कलाकार सरस्वती खत्रीसँग साथी सन्तोषी रावलले कुराकानी गर्नुभएको छ.
4: राम्रो र नराम्रो कमेन्टमा पनि कस्तो फरक पर्छ भने, यस्तो नेगेटिभ कमेन्ट भन्ने बित्तिकै फेरि त्यो रियाक्टिङ मलाई मन परेन भनिदिँदा राम्रो हो क्या. मलाई साँच्चीले मन परेको छैन भने त्यसले सिक्न मौका पाउँछ, मौका पाउँछ. तर त्यहाँ मुखै छारेर गाली गर्नुहुन्छ भने चाहिँ त्यसले साँच्चीकै चित्त दुख्छ. अरूहरूलाई के हुन्छ थाहा भएन, तर मलाई चाहिँ साँच्चीकै चित्त दुख्छ. म अहिलेसम्म मैले नेगेटिभ कमेन्ट त्यति धेरै देखेको छैन. एक दुईवटा तिम्रो एक्टिङ सुधार भन्ने चाहिँ होला नि सायद कता कता, त्यो पनि देखेको छैन. यदि आयो भने चाहिँ मलाई साँच्चीकै चित्त दुख्छ. मैले एकचोटि चाहिँ मलाई एउटा कमेन्ट आएको थियो क्या, इन्टरभ्यू लिँदै गर्दा हाम्रो पल्स आएको एउटा गराएको थिएँ क्या, मैले एउटा समाचार बनाएको थिएँ. त्यतिखेर चाहिँ मलाई भुखै छरेर गाली गर्नुभएको थियो कि म रातभरि सुतिनँ, निदाउनै सकिनँ. भगवान् के भयो, कहाँ आएछु, किन आएछु टाइपको भयो. अनि बिहानैखेरि गएँ, म सुत्दै नसुतेर खानै नखाएर गएर त्यहाँ अफिसमा काम गर्ने सरलाई डिलिट गर्न पठाएको. मलाई चाहिँ साँच्चीकै त्यो अति नै मन दुख्छ. मलाई नेगेटिभ कमेन्ट आयो भने चाहिँ मेरो परिवार सम्झिन्छु, गाउँ समाज सम्झिन्छु, वरिपरि साथी सङ्गी सम्झिन्छु. अनि मैले भोलि आज जिइरहेको जिन्दगी र पछि जिउने जिन्दगीको बारेमा सोच्छु कि थाहा, पछि जोडिने मान्छेले पनि त्यही कुरालाई लिएर मलाई यस्तो आउँथ्यो त नै त के हो र होइन, एउटा छोरी मान्छेको जिन्दगीमा के हुन्छ भन्ने कुरा त हामी सोच्न पनि सक्दैनौँ नि त. अहिले पो हामी जोस छ, जागर छ, हिम्मत छ, रूप छ, रङ्ग छ, सबै छ नि त. यो सधैँ रहने कुरा त हुँदै होइन. कुन दिन गएर कहाँ गएर नष्ट हुने हो भनिन्छ, सत्य भनेकै मृत्यु हो भन्छ. हामी बाँचेर नै म पनि पर्दिनँ, मृत्यु त हाम्रो अवश्य नै छ. भनेपछि त्यो कमेन्टले गएर, त्यो प्रतिक्रियाले गएर साँच्चीकै भोलि बिहान त्यो महिलामाथि ठूलो किसिमको झट्का लाग्छ क्या. घरको परिवारले त बुझ्ला नि, आफ्नो माइती घरको परिवारले बुझ्ला नि, तर घरका परिवारले पनि बुझ्छन् भन्ने चाहिँ जस्तो लाग्छ मलाई चाहिँ लाग्दैन है.
5: यो सामाजिक सञ्जालमै आएर अब त्यस्तो जथाभावी लेखिदिनुहुन्छ, अब यो चाहिँ एकदमै बढ्दो क्रममा नै छ होइन, यो एउटा विकृति नै हो.
4: मैले अस्ति भर्खरै अब भन्न मन लागिहाल्यो होइन, लाइभमा गएको थिएँ, एकजना साथी र म गेम खेलिरहेको थियौँ, एकजना बहिनी र म, त्यसमा आउनुभयो, उहाँको केस्टमा आउनुभयो, माथि नै आउनुभएको छ, आफ्नो अनुहार पनि देखाइराख्नु भएको छ. डरै छैन क्या, कस्तो जोस हो मलाई होइन, डरै छैन. अनि मलाई डटडट के कमेन्ट भन्नुभयो, तिमी पनि त्यस्तो भयो भने टाइपको कमेन्ट गर्नुभयो. अनि मलाई त्यो शब्दले लास्ट पिरोल्यो. मैले उहाँलाई म केही पनि छोइनँ, तल झार है बहिनी भने, उसले तल झार्यो होइन. एकैछिनमा म लाइभ बसिरहेको स्क्रिन सर्ट गरेर उहाँले यति नराम्रो त्यो नामै सुन्न भन्न लाग्छ होइन, त्यो नामैले उल्लेख दिनुभयो क्या. आइडी बनाइदिनु भयो सरस्वती खत्री, अनि निक न्याकमा त्यस्तो गलत, अनि फोटो मेरो आइडी खोलिदिनु भयो ठाउँको ठाउँ एक मिनटमा. कस्तो सोचको मान्छे छन्, कस्तो सोचको मान्छे. मैले भने त अगाडि पनि क्षेत्र गलत होइन क्या, कुनै पनि क्षेत्र गलत होइन, त्यो सोच गलत हो, सोचले मान्छेलाई गलत बनाउँछ. कहिलेकाहीँ धेरै

0: शाखामा आउने मान्छेहरू पनि गलत भइदिन सक्छ नि, कहिलेकाहीँ एकदमै धेरै गरिब मान्छे पनि गलत भइदिन सक्छ नि। गलत भन्ने को चाहिँ सही भन्ने कुरा कसैले पनि छुट्याउन सक्दैन। त्यसैले आफ्नो सोच परिवर्तन गरौं, छोरी मान्छेलाई आफूले के तरिकाले हेर्ने, कुन नजरमा हेर्ने, त्यसरी यो गलत कमेन्ट गर्ने काम चाहिँ कसैले पनि नगरौं। कसैलाई सच्याउने कुराहरू भन्नुहोस्, मन परेको छैन भन्नुहोस्, त्यो गलत हो कि, त्यो पनि गलत हो नि त। त्यसरी गलत लिनुहुन्छ भने हामी सजिलो हिसाबले लगेर सच्याउने तरिकाले जान्छौं, तर चित्तै दुख्ने, घरभरै टुट्ने होइन, त्यो आफ्ना फ्यामिलीलाई गाली गरिसकेपछि त्यो आफूले पचाउन नसके हुन्छ नि, त्यस्तो टाइपले मान्छेलाई दुश्मनी तरिकाले चाहिँ नहेरिदिनुहोस् भन्छु म चाहिँ। कसैको जिन्दगी बर्बाद हुन सक्छ त्यो कुराले गर्दा।
1: तपाईँको पर्सनल म्यासेजमा यस्ता कुराहरू कति आउँछ नि?
0: मलाई त्यही अस्ति पहिलोचोटि मेरो भिडियोहरूको प्रतिक्रियाहरूमा देखेको छैन। मलाई मेरो नामै कमेन्ट गरेर पनि कतिले कमेन्ट गर्नुहुन्छ, तर राम्रो भन्नुभएको छ मेरो भिडियो। तपाईँलाई थाहा छ मैले भिडियोहरू त्यस्तो छाडै खालको होइन, समाजले पचाउनै नसक्ने गरेकै छैन।
2: रेलकै बाटो हो,
1: रेलको बाटो।
2: हजुर,
1: के थियो त्यसमा खास? त्यो गीतको भाव के हो? यो अति धेरै सुनिएको पनि हो, कर्णाली प्रदेश सुदूरपश्चिमका ग्रामीण क्षेत्रमा हुने गरी भएका त्यहाँ समस्याहरूलाई दर्शाइएको छ त्यो भिडियोमा होइन। त्यसमा तपाईँले मेन क्यारेक्टरको रूपमा खेल्नु भएको छ, खासमा त्यो त्यसको भाव चाहिँ के हो?
0: भाव चाहिँ अब त्यहाँको अवस्थालाई देखाएको हो। त्यहाँको अवस्था साँच्चीकै नै त्यतिखेरको, अहिले अब कस्तो छ थाहा छैन होइन, तर त्यहाँको अवस्था साँच्चीकै नाजुक थियो कि होइन। त्यहाँ बिरामी पर्यो भनेपछि छिट्टै हस्पिटल लिन नपिल्ने, प्लानमै हेलिकप्टरमै लिनुपर्ने, प्लानमै लिनुपर्ने, प्लान त त्यहाँ पुग्नलाई पनि लभलभ घामै गएर सुटिङ गरेको ठाउँबाट प्लान चढ्नलाई आउनलाई धेरै टाइम लाग्थ्यो। त्यहाँ आउँदासम्म मान्छे यति सिकिस्तै छ भने मृत्यु नै हुने हो कि। त्यही हो, त्यहाँको दुर्दशालाई देखाएको हो, त्यहाँको अवस्थालाई देखाएको हो। त्यहाँ यति दुःख गर्छन् मान्छेहरू होइन, तर कति मान्छेहरू दुःख गर्दा गर्दा पनि धेरै नै सुखी हुनुहुन्छ त्यहाँ होइन, खुसी हुनुहुन्छ, त्यही रमाइलो छ उहाँहरूको लागि। तर त्यो बिरामी हुँदाखेरि एउटा मान्छेले पाउनुपर्ने दुःख, गरिबी मान्छेले पाउनुपर्ने दुःखलाई देखाएको
3: राष्ट्रपा सभापति लामी छानेले भारतमा नेपालीसँग अन्तर्क्रिया गर्ने उच्च स्तरीय भेटवार्ता पनि तय भएको छ। प्रतिपक्षको साझा निशानामा सरकार, बजेट र शासनशैली दुवैप्रति गम्भीर प्रश्न गरेका छन्। निजी शिक्षामा 3% करप्रति असन्तुष्टि बढ़दो देखिएको छ। कृषि नीति र बजेट बीच पनि ठूलो अन्तर साना किसान जोखिममा परेका छन्। कृषिको विकास बिना अर्थतन्त्र सुधार्न मुस्किल हुने विज्ञको दावी छ। भारतको उत्तर प्रदेशबाट 453 जना नेपालीको उद्धार गरिएको छ। बाढ़ी पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित भएका छन् र अमेरिका, बेलायत र अस्ट्रेलियाले समुद्र मुनिका केबलहरूको सुरक्षाका लागि ड्रोन विकास गर्ने भएको छ। एसियाली खेलकुद महिला T20 छनौटको सेमी फाइनलमा नेपाल मलेसियासँग पराजित भएको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि जेठ 17 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 MHz। यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले रातिको ठिक 8 बज्यो।

0: आवाज विहीनको आवाज परिवर्तनको संवाहक रेडियो दिदी बहिनी 95.2 MHz।
1: परिवेश तथा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
2: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: बजेटले आम नागरिकलाई नछोएको विपक्षी दलको टिप्पणी, अर्थमन्त्रीले भोलि संचारकर्मीसँग छलफल गर्ने।
2: 3% शिक्षा समता शुल्क लगाउने घोषणाको विरोध, बजेटले कर्णाली प्रदेशलाई उपेक्षा गरेको सत्ता पक्षकै सांसदको गुनासो।
1: यो वर्षमा करिब 51,000 घरधुरी प्रभावित हुने प्रक्षेपण, पछिल्लो दुई दिनमा वर्षाको ठोरीमा 191.2 mm वर्षा।
2: दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमणमा परि 3 जनाको मृत्यु, लेबनानको 3 क्षेत्र खाली गर्ने इजरायलको आदेश।
1: र एसियन गेम्स छनौटको सेमी फाइनलमा नेपाल मलेसियासँग 2 विकेटले पराजित, च्याम्पियन्स लीगको उपाधिका लागि आज आर्सेनल र पीएसजे भेट्दै।
3: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 ml आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्।
4: यो हो थाह संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
2: थाह संचार नेटवर्कमा समाचार अब विस्तारमा। सरकारले सार्वजनिक गरेको बजेटको विपक्षी दलले विरोध गरेका छन्। सरकारले 21,24,34 करोड़को बजेट सार्वजनिक गरेको भोलिपल्ट प्रमुख प्रतिपक्ष नेपाली कंग्रेसले बजेट आर्थिक रूपमा बोझिलो भएको टिप्पणी गरेको छ। सभापति गगन थापाले नै बजेटले न्यून आय भएका र विपन्न वर्गका समस्या सम्बोधन गर्न नसकेको टिप्पणी गर्नुभएको छ। उहाँले सरकार गरीबी हटाउँछु भन्नुपर्ने ठाउँमा गरीब मास्नतिर लागेको बताउनुभयो।
5: म गरिबी हटाउँछु होइन, म गरिबलाई हटाइदिन्छु। मेरो अगाडि जो गरिब पर्छ त्यसलाई माफ दिन्छु, हटाइदिन्छु भनेपछि गरिबी हट्छ भन्ने गलत सोचबाट यो ग्रसित छ। हिजोको बजेटमा पनि हामीले कुरा गर्छौँ।
2: सभापति थापाले आर्थिक मन्दी र बढ़दो महँगीका कारण न्यून आय भएका नागरिकको जनजीवन कष्टकर बनिरहेका बेला उनीहरूप्रति सरकार उदासीन देखिएको टिप्पणी गर्नुभयो। सरकारका कतिपय निर्णयको सामाजिक सञ्जालमा प्रशंसा भइरहे पनि प्रतिपक्षको धर्म सस्तो लोकप्रियतामा बहकिने नभई राज्यको ढुकुटी र नीतिमा सबै वर्गको पहुँच सुनिश्चित गराउनु रहेको बताउनुभयो।
5: कतै गएर बोल्दै गर्दा गाली खाइन्छ भने तर्सेर भाग्ने पनि होइन, हाम्रो ड्युटी छ। हामी अपोजिसन हो, सरकारले संविधान मास्छ, काङ्ग्रेस उभिन्छ। सरकार कानूनका विरूद्धमा बोल्छ, काङ्ग्रेस उभिन्छ। सरकारले राज्यको स्रोत र साधन कुनै एउटा पक्षलाई मात्रै पुग्ने गरिकन उसले त्यसको नीति, स्रोत, साधन, नियम, कानून यतातिर लिएर जान्छ भने सबै समाजका खास गरिकन निम्न वर्गका मानिसहरूले कुरा प्राप्त गर्नुपर्छ भने त्यहाँ काङ्ग्रेस उभिन्छ। यो अपोजिसनको ड्युटी।
1: कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संसदमा संख्या भन्दा उठाइने मुद्दा र विचार महत्वपूर्ण हुने बताउनु भएको छ। आज नेपाल थारू संघको अधिवेशनमा आङदेम्बेले संसदमा कांग्रेसको संख्या कम भए पनि आफूहरूले उठाउने मुद्दा महत्वपूर्ण हुने बताउनु भएको हो। संख्याको बलमा मात्रै लोकतन्त्र सञ्चालन हुन नसक्ने उहाँको भनाई थियो। संसदीय मर्यादा र लोकतान्त्रिक अभ्यासको संरक्षणका लागि कांग्रेसले आफ्नो भूमिका प्रभावकारी रूपमा निर्वाह गर्ने उहाँले बताउनुभयो। संसदमा अलग अलग ढंगले हेर्ने प्रवृत्तिको अन्त्य गर्दै दुवैलाई एउटै सोच र ट्र्याकमा अघि बढ़ाइने वातावरण निर्माण गरिएको उहाँको भनाइ छ। संसदमा लोकतान्त्रिक मूल्य मान्यता स्थापित गर्न कांग्रेसले निरन्तर आवाज उठाइरहेको उहाँले बताउनुभयो। उहाँले कांग्रेसभित्र देखिएको समस्याको समाधान गर्नुपर्नेमा पनि जोड़ दिनुभएको छ। प्रवक्ता देवराज चालिसेले सामाजिक सञ्जाल मार्फत बजेटले जहाँ भोट त्यही बजेटको नीति लिएको बताउनु भएको छ। सामाजिक सञ्जालबाट उदाएको सरकारले सामाजिक सञ्जाललाई नै खुशी पार्ने गरी बजेट ल्याएको छ, प्रवक्ता चालिसेले बताउनु भएको छ।
2: अर्को प्रतिपक्ष दल नेकपा एमाले बजेट गैर जिम्मेवार र हावादारी भएको निष्कर्ष निकालेको छ। सिंहदरबारमा आज बसेको एमाले संसदीय दलको बैठकले सरकारले ल्याएको बजेटले आम जनताको भावना र देशको वर्तमान आवश्यकतालाई समेट्न नसकेको ठहर गरेको एमालेका प्रमुख सचेतक एन बहादुर महरले बताउनुभयो।
6: समग्रमा बजेट एकदम गैर जिम्मेवार हावादारी छ र यसले जुन जनमतका साथ अपार जनमतका साथ हामी दुई तिहाई प्राप्त गरेको सरकारको जुन रूपान्तरणको ट्रान्सफर्मेसन प्याराडाइम सिफ्टको बजेट हुनु पर्थ्यो त्यो आउन सकेका छैन। सरदार वर्ग मजदुर किसानलाई यसले ध्यान दिन सकेका छैन। यसले महिलाहरूलाई बालबालिकाहरूलाई विद्यार्थीहरूलाई ध्यान दिन सकेका छैन।
2: नेपाली कम्युनिष्ट पार्टी नेकपाका नेता राजेन्द्र पाण्डेले भने सुकुम्बासी गरीब र निमुखाको विरोधी पार्टी अहिले सरकारमा रहेको आरोप लगाउनु भएको छ। आज काठमाडौँमा आयोजित अखिल नेपाल महिला संगठन एकता राष्ट्रिय भेलामा पाण्डेले सरकार नै षड्यन्त्रको परिणामबाट बनेको दावी गर्दै अहिलेको सरकारसँग कुनै विचार सिद्धान्त र नीति नरहेको टिप्पणी गर्नुभयो।
7: पञ्चायत स्थापन पनि कुनै योगदान दिया छैन, राजतन्त्रको विरुद्ध पनि लडेको कुनै योजना कुनै भूमिका छैन। त्यो आज अहिले देशको प्रधानमन्त्री मन्त्री संसद सबै ठाउँमा जिम्मा लिएर बसेका छन्। उनीहरूलाई यो आन्दोलन हामीले रगत बगाएको लडेको दुःख गरेको भूमिगत बसेको अप्ठ्यारा भोगेको जनयुद्ध जनआन्दोलन लडेको कुनै अनुभव छैन र उनीहरूलाई त्यो माया पनि छैन।
1: अर्थमन्त्री डाक्टर सोरिम वाग्लेले आर्थिक वर्ष 2083-84 बजेटका विषयमा संचारकर्मीसँग अन्तर्क्रिया गर्नु हुने भएको छ। अर्थ मन्त्रालयले जारी गरेको सूचना अनुसार उक्त अन्तर्क्रिया कार्यक्रम भोलि दिउँसो 3 बजे अर्थ मन्त्रालय स्थित सुमडा हलमा हुनेछ। कार्यक्रममा बजेटका प्राथमिकता राजस्व तथा व्यय व्यवस्थापन लगायत समसामयिक विषयमा अर्थमन्त्री वाग्लेले संचारकर्मीहरूसँग छलफल गर्नुहुने जनाइएको छ। अर्थ मन्त्रालयले कार्यक्रममा उपस्थितिका लागि सम्पूर्ण संचार माध्यम तथा संचारकर्मीहरूलाई अनुरोध गरेको छ।
2: सरकारले निजी क्षेत्रबाट संचालित शिक्षण संस्थाले विद्यार्थीबाट असुल गर्ने सबै प्रकारका शुल्कमा 3% शिक्षा समाता शुल्क लगाउने घोषणा गरेपछि यसको कार्यान्वयनबारे बहस शुरू भएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले हिजो प्रस्तुत गरेको बजेटमा दुर्गम क्षेत्रमा शिक्षा तथा स्वास्थ्य पूर्वाधार निर्माण तथा सेवा विस्तारमा सहयोग पुर्याउने उद्देश्यले निजी क्षेत्रले प्रदान गर्ने शिक्षा तथा स्वास्थ्य सेवामा न्यूनतम दरमा समता शुल्क लगाउने घोषणा गर्नुभएको थियो। शिक्षामा समता शुल्क लगाउने सरकारी निर्णयप्रति निजी विद्यालय संचालकले अनौपचारिक रूपमा विभिन्न प्रश्न उठाएका छन्। एक सामग्री सहकर्मी माधव तिमिल सेनाबाट।
8: निजी विद्यालय संचालकहरूको संस्था प्याप्सनले यस विषयमा आधिकारिक धारणा सार्वजनिक गर्ने तयारी गरिरहेको जनाएको छ। प्याप्सन महासचिव आरबी कटुवालले यसअघि बाबुराम भट्टराई नेतृत्वको सरकारका बेला पनि 5% शुल्क लगाउने प्रस्ताव आएको तर कार्यान्वयनमा कठिनाई भएको स्मरण गर्दै अहिलेको 3% शुल्क कसरी कार्यान्वयन गर्न सकिन्छ भन्ने विषयमा छलफल भइरहेको बताउनुभयो। उहाँले केही दिनभित्रै संस्थाको आधिकारिक धारणा सार्वजनिक गरिने जानकारी दिनुभयो।
9: यो विषयमा चाहिँ अब त्यहाँ अभिभावकसँग लिनुभयो देखिए तापनि अभिभावकको विषय पनि छ, त्यसले चाहिँ अभिभावकले कसरी लिनुहुन्छ, विद्यालयहरूले कसरी लिन्छन्, अनि हामीसँग फेरि स्टेक होल्डरहरू प्याप्सन अनि प्याप्सन हिसाब फेरि हाम्रै प्याप्सन जति धेरै हामी छलफलमा छौँ, केही दिनमा त्यसलाई कसरी गर्न सकिन्छ या सकिँदैन भन्ने विषयमा हामी सार्वजनिक गर्छौँ।
8: शिक्षाविद मीन बहादुर साईले शिक्षा समता शुल्कको भार अन्ततः अभिभावकमै पर्ने टिप्पणी गर्नुभएको छ। उहाँले अभिभावकमाथि प्रत्यक्ष शुल्क थप्नुको सट्टा संस्थागत विद्यालयलाई अन्य नीतिगत व्यवस्था मार्फत नियमन गर्नु उपयुक्त हुने धारणा राख्नुभयो।
10: अब यो अभिभावकमै त्यसरी इन्डाइरेक्ट हिसाबले यो शुल्क लगाउनु भन्दा बरु यो संस्थागत स्कुलहरूलाई अन्य खालको शर्तमा राख्दा राम्रो हुन्थ्यो जस्तो लाग्छ मलाई। यो किनभने पहिला एकचोटि बाबुराम अर्थमन्त्री भएको बेला त्यो अभ्यास गरेर फेरि उहाँ ब्याक भइसकेको केस नै थियो, त्यस कारण संस्थागत विद्यालयलाई यो वा त्यो कर्नरबाट जवाबमा राख्नु हुँदा स्पष्ट नीति ल्याएर उनीहरूलाई चाहिँ व्यवस्थापन गर्नु राम्रो जस्तो लाग्छ।
8: शिक्षाविद साईले विगतमा पनि यस्ता अभ्यास सफल हुन नसकेको उल्लेख गर्दै स्पष्ट र दीर्घकालीन शिक्षा नीति आवश्यक रहेको बताउनुभयो। उहाँले सरकारले शिक्षा क्षेत्रमा आवश्यक सुधार र व्यवस्थापन गर्न नसके भविष्यमा ठूलो असन्तुष्टि उत्पन्न हुन सक्ने चेतावनी समेत दिनुभयो।
10: केही समयसम्म तपाईँले अनिवार्य हिसाबमा बाध्यात्मक हिसाबले कार्यान्वयन गर्नुहुन्छ होला, तर यो पछि चाहिँ यो सरकारका केही यस्तै कुराहरू चाहिँ थपिँदै गएपछि यो ठुलो विस्फोट हुन्छ, किनभने शिक्षामा चाहिँ सरकारले अहिले गर्नुपर्ने कुरा त्योभन्दा महत्वपूर्ण धेरै कुराहरू गरेको छैन, त्यो नगरेको कारणले धेरै विस्फोट हुन्छ, त्यो विस्फोट चाहिँ सरकारले जान्नु सक्दैन।
1: संघीय सरकारले बजेट मार्फत कर्णाली प्रदेशलाई उपेक्षा गरेको छ। आगामी आर्थिक वर्ष 2083-84 लागि कर्णाली प्रदेशका सड़कहरूको स्तरोन्नतिका लागि करिब 4 अर्ब रूपियाँ छुट्याइएको छ। कर्णाली करिडोरको कालोपत्रे कार्य सम्पन्न गर्न 2 अर्ब रूपियाँ तथा सुर्खेत जुम्ला गमगढ़ी सड़क र मध्य पहाड़ी लोकमार्ग तथा कर्णाली राजमार्गको स्तरोन्नति लगायतका कार्यका लागि करिब 1-1 अर्ब रूपियाँ विनियोजन गरेको हो। यी बाहेक अन्य केही साना योजना समेटिए पनि कुल बजेटको प्रतिशतका आधारमा कर्णालीलाई उपेक्षा गरिएको कर्णाली प्रदेशबाट संघीय संसद प्रतिनिधि सभामा प्रतिनिधित्व गरेका सांसदहरूले बताएका छन्। एक सामग्री सहकर्मी कृष्ण शर्माबाट।
11: फागुन 21 चुनावपछि राष्ट्रिय स्वतन्त्र पार्टी राजसपाले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा चुनावी वाचापत्र सार्वजनिक गर्दै आफूहरूको प्राथमिकतामा कर्णाली रहेको बताएको थियो। 5 वर्ष योजनाहरू सार्वजनिक गर्दै राष्ट्रपाका सभापति रवि लामिछाने, वर्तमान प्रधानमन्त्री बालेन्द्र शाह र वर्तमान अर्थमन्त्री स्वर्णिम वाग्ले सहितका नेताहरूले कर्णालीका समस्याहरूको मुख्य कारक पुरानो दल भएको आरोप लगाउँदै त्यसबाट पार पाउन राष्ट्रपालाई मत दिन आग्रह गरेका थिए। कर्णालीबाट आशातीत नतिजा नल्याए पनि राष्ट्रपा अहिले झण्डै 2/3 बहुमत सहितको सरकारको नेतृत्वमा छ। देशभरको उभारले हाल बालेन प्रधानमन्त्री र वाकले अर्थमन्त्री बन्नुभएको छ। सरकार बनेको 2 महिनापछि हिजो बजेट ल्याउनुभएका अर्थमन्त्रीले कर्णालीलाई नसमेटेको भन्दै स्वयं राष्ट्रपाकै सांसद रमेश सापकोटाले असन्तुष्टि व्यक्त गर्नुभएको छ। सुर्खेत क्षेत्र नम्बर 2 प्रत्यक्ष जित्नुभएका कर्णालीका राष्ट्रपाका एकमात्र सांसद सापकोटाले आफूले भनेकै योजना नपरेको सुनाउनुभयो।
12: मैले आफै पनि सिफारिस गरेको कुरा थियो, यो चाहिँ अब यो पछि आउँछ कि अब त्यो वक्तव्य मात्रै भयो, पास हुँदासम्म पनि केही कुराहरू परिमार्जन गर्न सकिन्छ। यसमा कालीकोटको फलादादेखि तपाईँको मुगु त्यो बाटोबाट तपाईँको नयाँ ट्र्याकको योजना थियो कि मैले प्रस्ताव गरेको। मैले जुन भनेको ट्र्याक छ त्यो ट्र्याक खोलेर राधा जाने हो भनेपछि लगभग तपाईँको दूरीको हिसाबले केही नभए पनि 80-90 किलोमिटर चाहिँ कम पर्ने त्यो बाटो चाहिँ पर्दै हुन्थ्यो भन्ने हो। अब हिजो चाहिँ बजेट त्यो आएन होइन, त्यो थप अब के छ मन्त्रालयले कुरा गरेर त्यसलाई जोड्न सकिन्छ भन्ने त्यो चाहिँ आएन कि भन्ने हो।
11: कर्णालीबाट प्रतिनिधित्व गर्ने विपक्षी दलका सांसदहरूले त झन् चित्त बुझाउने कुरै भएन। नेपाली काँग्रेस प्रमुख सचेतक समेत रहनुभएकी दैलेख क्षेत्र नम्बर 1 निर्वाचित सांसद वासना थापाले अक्षरमा कर्णाली शब्द समेटे पनि अङ्कमा हराएको टिप्पणी गर्नुभएको छ।
13: शब्दमा भन्यो नि अङ्कमा चाहिँ केही छैन क्या, भन्नलाई त कर्णाली कर्णाली भनेर चाहिँ हेर्दाखेरि चाहिँ केही छैन। त्यत्रो बजेट ल्याइराख्दाखेरि हजुरको जम्मा 4 अरब छुट्याइयो छ कर्णालीलाई, कि सबैभन्दा पिछडिएको ठाउँ हो, यसलाई अगाडि बढाउनु पर्छ। यो चाहिँ अब स्वयं यो जो अर्थमन्त्री हुनुहुन्छ उहाँ ज्ञान भएको अर्थ विशेषज्ञ भएको कारणले अलिकति नयाँ आउँछ कि भन्ने ठुलो आशा हामीले पनि राखेको थियौँ। भनेको जस्तो सोचेको जस्तो चाहिँ आएन। अब कर्णालीले 4 अरब अलि अगाडि एउटा सुने पनि थियौँ, सांसदै हुनुहुन्न होइन, त्यहाँ हामीले विशेष तरिकाले हेरिरहेको छौँ भन्नुभएको थियो। सुनेर चाहिँ ए होला, जसले हेरे पनि दियो संसद नभए पनि कर्णाले हेर्ने विशेष तरिका छ होला उहाँको भन्ने हामीले त्यो एउटा आकांक्षा ल्याएको सोचिरहेको थियौँ, त्यो पनि भएन।
11: जुम्लाबाट दोस्रो पटक चुनाव जित्नुभएका राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसद ज्ञान बहादुर शाही भने आक्रोशित देखिनु भएको छ। अहिलेसम्मका सबै अर्थमन्त्रीले कर्णालीलाई हेपिरहेको भन्दै उहाँले अर्थमन्त्रीहरूले नै धनीका लागि मात्रै बजेट ल्याउने गरेको बताउनुभयो।
14: अहिले अर्थमन्त्रीजीलाई धेरै मान्छेलाई के लाग्छ भने अर्थमन्त्री पढेका हुन् जस्तो लाग्छ। नेपालले जहिले पनि अर्थमन्त्री पढेकै पाएको छ है। डाक्टर राम शरण महत, डाक्टर प्रकाश शरण महत, डाक्टर प्रकाश चन्द्र लोनी उहाँहरूको एउटा विद्यार्थी मात्रै हो स्वयंले है। धेरै विद्यमान त्यस्तो केही पनि होइन, उहाँ जुन हिसाबमा बाहिर प्रचार गरिएको छ नि त। उहाँ राष्ट्रिय योजना आयोगमा बस्दाखेरि नेपाल धराशयी भएको सबैलाई थाहा बुझ्नुभयो। त्यो भए हुनाले अहिले के हो भने यो कुनै अब उहाँले सैद्धान्तिक रूपमा उहाँले के गर्नुभयो, इन्सुरेन्स रोकिदिनुभयो प्राइभेट अस्पतालको द्वारा। भन्नुहोस् यो कहाँसम्मको विद्यता, यो चाहिँ कस्तो छ भने मध्यम वर्गीय र अझ ठुला वर्गका लागि चाहिँ यो बजेट सही हो, धनी मानीका लागि चाहिँ यो बजेट ठिक छ।
2: नेपाल परिवेशमा दैलेखमा पेट्रोलियम उत्पादनका लागि दोस्रो चरणको सम्झौताको गृह कार्य लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
15: ब्याङ्क तथा वित्तीय संस्थाले प्रदान गर्ने कर्जाको ब्याजदर सम्बन्धी जानकारी। ब्याङ्क तथा वित्तीय संस्थाले प्रदान गर्ने कर्जाको ब्याजदर स्थिर वा परिवर्तनशील हुन सक्छ। स्थिर ब्याजदर तोकिएको अवधिसम्म बढ्दैन भने परिवर्तनशील ब्याजदर संस्थाको आधार दर अर्थात बेस रेटमा आएको परिवर्तन अनुसार थप घट हुने गर्दछ। परिवर्तनशील ब्याजदरमा कर्जा प्रदान गर्दा ब्याङ्क तथा वित्तीय संस्थाले आफ्नो आधार दरमा प्रिमियम थप गरी ब्याजदर तोक्ने गर्दछन्। यस्तो प्रिमियम ऋणीको जोखिम मूल्याङ्कन गरी तय गर्नुपर्दछ। एकपटक प्रिमियम दर निर्धारण गरी ऋणीलाई दिइने कर्जा प्रस्ताव पत्रमा उल्लेख गरी कर्जा स्वीकृत गरे पश्चात प्रिमियम दर वृद्धि गर्न वा कुनै किसिमको डिस्काउण्ट प्रदान गरी पुनः स्वतः वृद्धि हुने जस्ता योजना लागू गर्न नपाइने व्यवस्था छ। परिवर्तनशील ब्याजदरमा कर्जा लिने ग्राहकले आफूले लिने कर्जामा तोकिएको आधार दर र प्रिमियम दर सम्बन्धमा कर्जा प्रस्ताव पत्र लिँदाको बखतमै प्रष्ट हुनुपर्छ। तत्पश्चात आधार दरमा भएको परिवर्तनका कारण ब्याजदरमा के कति परिवर्तन भएको हो र कुन मितिदेखि लागू हुने हो भन्ने बारे सम्पूर्ण जानकारी सम्बन्धित कर्जा प्रदान गर्ने संस्थाबाट लिई प्रष्ट हुनुपर्दछ। सचेत ग्राहक बनाऊ, सुरक्षित कारोबार गरौं। वित्तीय चेतनाका लागि नेपाल राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। फोन नम्बर 01-5719-605। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
16: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
17: मार्बल। मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
18: सुरक्षा घरको साथ जीवन भरको।
19: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
2: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
1: यस वर्षको मनसुनबाट देशभर करिब 51,668 घरधुरीका 226,661 जनसंख्या प्रभावित हुन सक्ने अनुमान गरिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले केही दिन अघि सार्वजनिक मनसून पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय योजना 2083 सो क्षतिको अनुमान गरिएको जानकारी दिनुभयो।
20: करिब 51,000 घरधुरी चाहिँ प्रभावित हुने भन्ने छ भने 226,000 चाहिँ जनसंख्या चाहिँ प्रभावित हुने भन्ने छ र त्यो चाहिँ तुलनात्मक रूपमा पोहोरको भन्ने अलिकति कम पनि हो र यो वर्ष मनसूनको आउटलुकमा पनि केही सरदर भन्दा अलिकति कम पानी पर्ने भन्नेको भएर पनि केसलोडहरूलाई चाहिँ अलिकति व्यवस्थित रूपमा पहिलेको भन्दा थप व्यवस्थित रूपमा चाहिँ अध्ययन र फोरकास्ट गरिएको भएर अहिले चाहिँ अलिक पोहोरको भन्दा अलिकति कम पनि छ अनुमान भने।
1: मनसूनको 4 महिनाको अवधिमा प्राकृतिक विपदका घटनाबाट क्षति र नोक्सानी हुने गरेको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै सम्बन्धित निकायलाई तयारी अवस्थामा रहने गरी जिम्मेवारी तोकिएको उहाँले बताउनुभयो।
20: भएसम्म हामीले एकजना पनि व्यक्तिको मृत्यु नहोस् र अर्को भौतिक सम्बन्धदेखि लिएर कुनै पनि विपदबाट चाहिँ कुनै क्षति नहोस् भन्ने नै हुन्छ हाम्रो प्रयत्न। त्यसको लागि चाहिँ हामीले पूर्व तयारी स्वरूप सबै निकायहरूको चाहिँ 3 भएका सरकारी निकाय, गैर सरकारी संस्थादेखि लिएर सबै नागरिक समाज र समुदायसम्मको जिम्मेवारीहरू के हुने, कसले के कुन बेला खटिने भन्ने विषयहरू, जस्तो अब हामीले लाइन मिनिस्ट्रीहरूले चाहिँ स्वास्थ्य, शिक्षा, विद्युतका लगायतका कुराहरू, पूर्वाधारका विषयहरू होइन, कुन कुन ठाउँमा कुन कुन क्षेत्र चाहिँ अग्रसर भएर काम गर्ने भन्ने विषयहरू छन् होइन। त्यसै गरी विपद सम्बन्ध हाम्रो गृह मन्त्रालय, हामी प्राधिकरण पनि भयो, त्यसरी प्रदेश सरकार, स्थानीय पालिकाहरूको पनि आफ्नै भूमिका उल्लेख गरेको छ र सहयोग निकायहरू पनि त्यसरी लिएको छ भने सँगसँगै अब मनसुनमा अवधि सुरु भएपछि त्यसमा खटिने हाम्रो सुरक्षाकर्मीहरू के कति खटिने उहाँहरूलाई तालिमसहित चाहिँ पूर्व तयारी अवस्थामा राखेको छ।
1: मनसुनजन्य विपदबाट कसरी जोगिने भनेर नमूना अभ्यासहरू पनि गरेको प्राधिकरणले जनाएको छ। त्यसै सामाजिक सञ्जाल मार्फत पनि जनचेतनाका सामग्रीहरू प्रचार प्रसार गरिएको छ। नेपालमा सामान्यतया मनसून जून 13 अर्थात जेठ अन्तिममा शुरू भएर अक्टोबर 2 समाप्त हुन्छ, तर यस वर्ष भने नेपालको पूर्वी भागबाट जेठ मध्यतिर नै मनसून प्रवेश गर्ने अनुमान गरिएको छ। यस वर्षको मनसून विस्तारै भारत हुँदै आउने क्रम रहेको विभागले जनाएको छ। अहिलेको वर्ष भने मनसूनको वर्षा नभए भएको मौसमविद वरूण पौडेलले बताउनुभयो।
21: यो जेठको अन्तिम साता असारको पहिलो हप्ताभित्रमा छ हुने हो भनेर बिस्तारै अब इन्डिया आउने क्रम छ। मनसुनको एक्टिभिटिजहरू अब भोलिएको भूभागमा पहिला चाहिँ सक्रिय रहन्छ, त्यसपछि बिस्तारै चाहिँ नेपालतिर प्रवेश गर्छ। जसमा पनि अहिले मनसुन चाहिँ भएन, अहिलेको वर्षा भनेको स्थानीय वायुवाद पनि छ, साथसाथै पश्चिम वायुको प्रभावले गर्दाखेरि पनि अलिकति देशका विभिन्न स्थानहरूमा चाहिँ वर्षा भएको अवस्था छ अहिले। त्यसरी बुझ्न सकिन्छ महावर्षा चाहिँ होइन, फेरि मनसुनकै अवस्थामा छौँ अहिले, उहाँले मनसुनको लागि चाहिँ अझै केही समय कुर्नुपर्ने देखिन्छ।
1: पछिल्लो दुई दिनदेखि मौसममा थप बदली भई ठाउँ ठाउँमा भारी वर्षा भइरहेको छ। देशभर नै बदली भएकाले तापक्रम आज उल्लेख्य रूपमा घटेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो 24 घण्टामा पर्सा जिल्लाको ठोरीमा 191.2 मिलिमिटर वर्षा भएको छ। यो धेरै भारी वर्षा नजिक हो।
2: नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले मासिक 50 युनिट भन्दा बढ़ी विद्युत खपत गर्ने उपभोक्तामाथि 5% मूल्य अभिवृद्धि कर भ्याट लगाउने निर्णय तत्काल फिर्ता लिने माग गर्नुभएको छ। सरकारले बजेट मार्फत मासिक 50 युनिट भन्दा बढ़ी विद्युत खपत गर्ने उपभोक्तामाथि 5% भ्याट लगाउने जनाएको छ। सामाजिक सञ्जाल फेसबुक मार्फत उहाँले उक्त निर्णय आम उपभोक्ताको हित विपरीत भएको बताउनु भएको छ।
1: खानी तथा भूगर्भ विभागले दैलेखमा पेट्रोलियम उत्पादनका लागि दोस्रो चरणको सम्झौताको गृह कार्य गरेको छ। विभागले व्यावसायिक उत्खननका लागि विभाग र चाइना जियोलोजिकल सर्वे बीच थप सम्झौताका लागि आन्तरिक तयारी गरेको हो। भैरवी गाउँपालिका एक जलजलीमा पहिलो चरणको ड्रिलिङ अन्वेषण कार्य लगायत सकिएको जनाएको छ। पेट्रोलियम पदार्थको ड्रिलिङ र अन्वेषण कार्यहरू सम्पन्न गरेको विभागले व्यावसायिक उत्पादन शुरू गर्न उक्त सम्झौताका लागि विभागले आवश्यक प्राप्त गर्न सरकारसँग समन्वय गरेको हो। विभागले चीनको प्राविधिक टोलीसँगको सहकारीमा हालै सिस्मिक सर्वे, जियोलोजिकल सर्वे, म्याग्नेटोट टेल्युरिक सर्वे र जियो केमिकल स्याम्पलिङ सर्वे सम्पन्न गरेको पेट्रोलियम अन्वेषण परियोजनाका निमित्त प्रमुख धर्मराज खड्काले जानकारी दिनुभयो। परियोजनाको सफल कार्यान्वयन हुन सके पेट्रोल र प्राकृतिक ग्यासको आयातमा खर्च भइरहेको ठूलो रकम कटौती गर्न सकिने बताइएको छ। यसले आयात प्रतिस्थापनका साथै मुलुकको आर्थिक विकासमा सहयोग पुग्नेछ।
2: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशीको कनेक्शन।
2: यो हो थाह संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज, समयको आवाज।
3: हामी थाह संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। नेपाल परिवेश अनलाइनमा थाहसंचार.com र थाहखबर.comबाट पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। नेपाल चिकित्सक संघको आयोजनामा चितवनमा अल नेपाल मेडिकल कन्फरेन्स एनएमए कन 2026 शुरू भएको छ। भोलिसम्म सञ्चालन हुने सम्मेलन बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सभाहालमा शुरू भएको हो। संघका अध्यक्ष डाक्टर अनिल विक्रम कार्कीका अनुसार सम्मेलनमा नेपाल सहित भारत र चीनका विशेषज्ञ चिकित्सकहरू, नर्स र स्वास्थ्य कर्मीहरू सहभागी छन्। सम्मेलनको औपचारिक उद्घाटन भोलि बिहान हुनेछ।
3: तनहुँमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ। म्याग्दे गाउँपालिका एक गुणादीमा पोखराबाट काठमाण्डुतर्फ जाँदै गरेको बसको ठक्करबाट 69 वर्षीय पैदलयात्री समर बहादुर राणा भाटको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते राणा भाटको दमौली स्थित प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। यस्तै सप्तरीमा करेन्ट लागेर एकजना किसानको मृत्यु भएको छ। हनुमान नगर कंकालिनी नगरपालिका एक भारदहमा आज केरा बगानमा करेन्ट लागेर स्थानीय 48 वर्षीय सहदेव लौगीको मृत्यु भएको प्रहरीले जनाएको छ। यता झापामा खोलामा बगिरहेको अवस्थामा महिलाको शव फेला परेको छ। दमक नगरपालिका 10 सेतुमाणी स्थित रतुवा खोलामा आज प्लास्टिकको बोरामा युवतीको शव भेटिएको हो।
4: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमणमा परि 3 मृत्यु भएको छ। लेबनानको सरकारी समाचार एजेन्सी एनएनएका अनुसार आज दक्षिणी लेबनानमा इजरायलले गरेको हवाई आक्रमणमा 3 मृत्यु भएको हो भने केही मानिस घाइते भएका छन्। टायर शहरको एक घरमा भएको हवाई आक्रमणमा एक पुरूष र उनको छोराको मृत्यु भएको छ। परिवारका अन्य 7 सदस्य पनि घाइते भएका छन्। इजरायली सेनाले शरीफा हब्बुस नवातीह सड़कमा गरेको आक्रमणमा 1 मृत्यु भएको छ भने अर्को 1 गम्भीर घाइते भएका छन्। यसैबीच इजरायलले लेबनानको 3 क्षेत्रहरू खाली गर्न आदेश दिएको छ। इजरायलले दक्षिणी लेबनानको नवातीह जिल्लाका मेफादुन चौकिन र जेदहिन शहर र गाउँका बासिन्दाहरूलाई खाली गर्न आदेश दिएको हो। इजरायली सेनाले सबैलाई नागरिकलाई तुरन्तै आफ्नो घर छोडेर जहारानी नदीको उत्तरतिर सर्न आग्रह गरेको छ। यो क्षेत्र इजरायल लेबनान सीमाबाट लगभग 40 किलोमिटर टाढा रहेको छ।
3: उता अफगानिस्तानमा ट्रक पल्टिँदा 18 जनाको मृत्यु भएको छ। पूर्वी अफगानिस्तानमा ट्रक पल्टिँदा 10 बालबालिका सहित 18 जनाको मृत्यु भएको एएफपीले जनाएको छ। लगवान प्रान्तका गवर्नरका प्रवक्ता अब्दुल मलिक निया जयका अनुसार ट्रकमा पाकिस्तानबाट फर्केका अफगान परिवार सवार थिए। 10 बालबालिका, 5 महिला र 3 पुरूष सहित 18 जनाको मृत्यु पुष्टि गर्दै 29 घाइते भएको प्रवक्ता मलिक निया जयले बताउनुभयो। पूर्वी अफगानिस्तानको जलालाबाद र राजधानी काबुल बीचको सड़कमा ट्रक दुर्घटनामा परेको थियो।
4: नेपाल परिवेशमा अब खेल समाचार। महिला एसियन गेम्स छनौटको सेमी फाइनलमा नेपाली टोली मलेसियासँग 2 पराजित भएको छ। नेपालले दिएको 127 रनको लक्ष्य मलेसियाले 18 ओभर 4 बलमा 8 विकेट गुमाएर पूरा गरेको हो। मलेसियाको जीतमा एल्सा हन्टरले सर्वाधिक 48 रन बनाइन्, धनुश्री महुननले 21, आइन्ना हमिजा हमिजहा हामिसले 18 रन थपिन्, नेपालकी रिया शर्माले 3, मनिषा उपाध्याय र रूबिना छेत्रीले समान 2 विकेट लिए। यसअघि मलेसियाको बायोमास क्रिकेट ओभलमा पहिले ब्याटिङ गरेको नेपालले 6 गुमाएर 126 रन बनाएको थियो। नेपालका लागि कप्तान इन्दु वर्माले 46 रनको विजित इनिङ्स खेलिन्, कविता कुमारले 33 रन जोड़िन्, रूबी पोदार 17 तथा पूजा महतो 15 रनमा आउट भइन्। मलेसियाका लागि ब्रिनफार्ड दुराई सिंघमले 2 तथा माहिरा इस्माली र आइसा एलिसाले समान 1-1 विकेट आफ्नो नाममा गरे। जितसँगै मलेसिया यही वर्ष जापानमा हुने एसियाली खेलकुदका लागि छनौट भएको छ।
3: यूईएफए च्याम्पियन्स लीगको फाइनलमा आज आर्सेनल र पेरिस सेन्ट जर्मेन पीएसजी आमने सामने हुँदैछन्। हंगेरीको बुडापेस्टमा हुन लागेको खेल नेपाली समयअनुसार राति पौने 10 बजे शुरू हुनेछ। आर्सेनल 2006 पछि पहिलो पटक च्याम्पियन लीगको फाइनलमा पुगेको हो। आर्सेनल प्रिमियर लीग उपाधि जितिसकेको आत्मविश्वासका साथ फाइनलमा उत्रदैछ। पीएससी पनि लगातार दोस्रो उपाधि जित्ने दाउमा छ। यो सिजन प्रतियोगितामा पीएससीले सर्वाधिक 44 गोल गरेको छ भने आर्सेनलले सबैभन्दा कम केवल 6 गोल मात्रै खाएको छ। त्यसैले आक्रमण र रक्षा बीचको यो भिडन्त निकै आक्रमण र रक्षा बीचको यो भिडन्त निकै रोचक हुने अनुमान गरिएको छ। हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: बजेटले आम नागरिकले नछोएको विपक्षी दलको टिप्पणी, सरकार नै षड्यन्त्रको परिणामबाट बनेको दावी।
3: 3% शिक्षा समता शुल्क लगाउने घोषणाको विरोध, बजेटले कर्णाली प्रदेशलाई उपेक्षा गरेको सत्ता पक्षकै सांसदको गुनासो।
4: यो वर्षमा करिब 51,000 घरधुरी प्रभावित हुने प्रक्षेपण, पछिल्लो 24 घण्टामा वर्षाको ठोरीमा 191.2 मिलिमिटर वर्षा।
3: दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमणमा परे 3 जनाको मृत्यु, लेबनानको 3 क्षेत्र खाली गर्ने इजरायलको आदेश।
4: र एसियन गेम्स छनौटको सेमी फाइनलमा नेपाल मलेसियासँग 2 विकेटले पराजित, च्याम्पियन्स लीगको उपाधिका लागि आज आर्सेनल र पीएससी भिड्दै।
3: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। अप्सरा र जगत बिदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar। Texas International College announces registration open for plus two science, management, along with hotel management, humanities and law. Our features: outstanding board result, experienced faculty, modern labs and library, scholarship opportunities, sports and extracurricular activities, admission process, entrance exam, SEE grade evaluation and personal interview. For more details, Texas International College, Mitra Park, Java Hill, Kathmandu. Phone 01447901744906707. Website texasintl.edu.np.
5: 21 औं शताब्दीको नयाँ उपचार विधि लेजर थेरापी, करिब 1 दशकदेखि निरन्तर सेवामा समर्पित लेजर थेरापी क्लिनिक। लामो समयसम्म कडा औषधिको सेवनले पेट र मृगौलामा खराब असर गर्न सक्दछ र उपचार गर्दा गर्दै पनि रोग बल्झिन सक्छ। त्यसैले लेजर थेरापीबाट शुरूमै उपचार गरेमा यी खराब रोगहरूबाट बच्न र पूर्ण रूपमा निको पार्न सकिन्छ। हाम्रा सेवाहरू: हाड जोड्नेको दुखाई, मेरुदण्ड, घुँडा दुखेको, मस्तिष्क पक्षघात, फोक्सो सम्बन्धी रोगहरू, नसा सम्बन्धी रोगहरू, नसा च्यापिएको, कोलेस्ट्रोल, कपाल झर्ने, नाक कान घाँटी, स्त्री सम्बन्धी रोगहरू र छाला सम्बन्धी रोगहरूको वरिष्ठ डाक्टर सुशीला वैद्यद्वारा सफल उपचार भइरहेको छ। सम्पर्क लेजर थेरापी क्लिनिक, लगनखेल ललितपुर, लगनखेल पोलिक्लिनिक भवनमै। फोन नम्बर 01-5452-352, मोबाइल 98510-600-69।
6: मानसिक समस्याबाट बच्ने उपायहरू:
7: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं,
6: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं,
7: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं,
6: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ,
7: असल साथीहरूसँग मात्रै संगत गरौं,
6: मादक पदार्थ र लागू औषध सेवन नगरौं,
7: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
6: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
2: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। thahakhabar.com, जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com। त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब thahakhabar.com मा।

0: के तपाईँ सम्पूर्ण घरयासी सामानहरू एउटै छाना मुनि किनमेल गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्, मीन भवन नयाँ बानेश्वरमा खुलेको छ अल इन वन मार्ट सुपर मार्केट। हामी कहाँ लत्ता कपडा, खाद्य सामग्री, खाना नास्ताका पसलहरू, बैंकिङ संस्थाहरू लगायत नुनदेखि सुनसम्मका सामानहरू एउटै छाना मुनि उपलब्ध छ। अब घरयासी सामानहरू किनमेल गर्न धेरै पसलहरू चार्नु पर्दैन। सम्पूर्ण सामग्रीका लागि अल इन वन मार्ट सुपर मार्केट, मीन भवन नयाँ बानेश्वर काठमाडौँ।
1: गंदकी कॉलेज अनाउंस रजिस्ट्रेशन ओपन फॉर प्लस टू कंप्यूटर साइंस अलोंग विथ होटल मैनेजमेंट बिजनेस स्टडीज मैनेजमेंट ह्यूमैनिटीज एजुकेशन एंड लॉ आवर फीचर आउटस्टैंडिंग बोथ रिजल्ट साइकोलॉजिकल प्रैक्टिकल सोशल एंड एकेडमिक एनवायरनमेंट फॉर मोर डिटेल गंदकी कॉलेज मैपी 16 काठमांडू फोन 01496623598510183.
2: किन आँखा मिचेको मिचे गरेको
3: हेर्न, अचानकै मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
2: धेरै समय मोबाइल चलाइसी क्या
3: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
2: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
3: ए त्यसो भए जोगिन के गर्ने त?
2: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने टाढा 20 फिट जति, बुझिस?
3: बुझे।
2: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
4: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: बर्बादै भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिणमाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिणमाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिटी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिणमा काली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39691।
3: ल ल ल, यता नआऊ है बुहारी, तलै बस, छाछुट नगर। आज कति दिन रे?
4: 3 दिन भयो।
3: तिमीलाई थाहा छैन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
4: केही हुन्न मुवा, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
3: जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
4: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
5: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजना हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
3: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ।
6: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: म दलित हो रे, मलाई धारामा पानी थाप्न नि दिँदैनन्, मलाई समाजले घृणा गर्छ, के म मान्छे होइन र?
9: दलित र गैर दलित बीचको विभेद हामीले नै सुरुवात गरेका हौ, यसको अन्त्य पनि हामीबाटै हुनुपर्छ।
10: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा दृष्ट नागरिक मन्त्रालयको सहयोग, रेडियो दिदी बहिनी 95.2 मेघहर्जको सहकार्यमा कुष्मा नगरपालिका पर्वत।
11: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो हो रेडियो दिदी बहिनी 95.2 मेघहर्ज।
12: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कारवाही गरौं।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चिज बल्स मा पनि उपलब्ध छ। चरक मेमोरियल हस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्त आदि रोगको उपचारको लागि ₹1,00,000 उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रममा चाहिने जानकारी
0: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
1: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।
2: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनोस् सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौ।
1: सिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
2: एसी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
1: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
1: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
2: विशेष जानकारी, एसई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
1: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
2: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
1: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौंडा बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुनुले जाने बाटोमा। सम्पर्क नम्बर 068-420-003, 420-001, मोबाइल नम्बर 98-576-21-917, 98-576-35-567 र 98-451-20-736।
3: के तपाईँलाई हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने र रिङ्गट लाग्ने समस्या छ?
4: के तपाईँलाई मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटे हुने गर्छ?
5: यदि त्यसो हो भने
4: अब चिन्ता नगर्नुहोस्, किनभने
6: मणिपाल सुचन अस्पताल तथा सेवा सूची हस्पिटल प्राली पोखराका वरिष्ठ मनोरोग नसा यौन तथा टाउको रोग विशेषज्ञ डाक्टर जयबहादुर खत्री
7: यही जेठ 23 गते शनिबार
8: बागलुङ मेडिकल हल कुसुमा बजार पर्वतमा आउँदै हुनुहुन्छ।
4: त्यसैले हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने, रिङ्गटा लाग्ने, गुमाउने, मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटी हुने, झिझो लाग्ने, दुब्लाउँदै जाने, बढी रिसाउने, जिउ आलस्य हुने, मनमा बढी चिन्ता पर्ने, छारे रोग, हात खुट्टा कामने, ओछ्यानमा पिसाब गर्ने, योनिका नहुने, अत्याधिक मात्रामा रक्सी सेवन गर्ने, लागू औषधको कुलतमा फसेका आदि मनोरोग नसा यौन तथा टाउको सम्बन्धी रोगीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
8: यहाँ हरेक दिन सुगर, जन्डिस, जीपीटी, जीओटी, लिभर फंक्सनल टेस्ट, एलएफटी, युरिक एसिड, बाथ, टाइफाइड, दिशा पिसाब परीक्षण, ब्रिय परीक्षण, गर्भ परीक्षण, ग्यास्ट्रिकको किरा भए नभएको परीक्षण समेत गरिन्छ।
9: याद गर्नुहोला, डाक्टर र आउने मिति
7: यही जेठ 23 गते शनिबार।
10: स्थान बागलुङ मेडिकल हल, बडगाउँ।
11: सम्पर्क फोन नम्बर 067-420-27,
10: 420-27।
11: सम्पर्क मोबाइल नम्बर 98-75-22-597,
10: 98-511-89-918।
12: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो रेडियो दिदी बहिनी 95.3।

0: मर्ने होइन हो बारी कास्टो लाको लाइक गरो एक मुठी पानी तताइदेऊ बा
1: नगराउनुहोस् यहाँ आफूलाई मेला हेर्न जान ढिला भइसक्यो त्यति पानी आफै तताएर खाइन्छ
2: के गर्नु भएको उहाँ त हाम्रो ज्येष्ठ नागरिक हो नि उहाँलाई त हामीले सम्मान पो गर्नुपर्छ
1: हजुर ज्येष्ठ नागरिक हाम्रा अभिभावक हुन् ज्येष्ठ नागरिकलाई सम्मान गर्ने बानी बसालौ
3: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुष्मा नगरपालिका पर्वत

0: Bunia. Extreme energy drink.
1: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
2: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
1: यदि त्यसो हो भने तपाईँको रोजाइ पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
2: अध्यापन हुने विषयहरू
3: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
2: विशेषताहरू,
1: विषय विज्ञद्वारा अध्यापन गराइने,
2: अत्याधुनिक प्रयोगशाला,
1: प्रविधि मैत्री शिक्षा,
3: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
1: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444-543-333।
4: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज, हामी सबैको साझा आवाज।

0: महिला शिक्षित भए परिवार नै शिक्षित हुन्छ, त्यसैले छोरीको शिक्षामा लगानी गरी शिक्षित समाजको आधार तयार गरौं।
1: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुष्मा नगरपालिका पर्वत

0: ए दाई पक्नुहोस् त पक्नुहोस्, के गर्नु भएको?
1: देख्नु भएन, औषधि हालेको।
0: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विसाल्ने?
1: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन।
0: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
1: हजुर,
0: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
1: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
0: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
1: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
0: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
1: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
4: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
3: उपचार सेवाहरू:
4: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
3: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यु नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
4: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
3: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
4: शरीरमा जम्मा भएको पस, टिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
3: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
4: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7-78-582-7-79-582-7-80।
5: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो, खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
6: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
7: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं, वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ, पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
8: अनुरोधक: गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
9: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो हो रेडियो दिदी बहिनी 95.2 MHz। समानता र महिला अधिकारको लागि बुलन्दित आवाज, रेडियो दिदी बहिनी 95.2 MHz।

बिमाको लाभ दि आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौ।

0: भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर बच्यो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ, मैले पहिले भने होइन ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ, म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु, घर बलियो छ त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144 98-510-16-094 98-476-39691।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चिज बल्समा पनि उपलब्ध छ।
1: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज हामी सबैको साझा आवाज।

नयापन, नया उत्साह, नया विचार, नया पाइला र नया सम्भावना सँगै उदाएको नया बिहानीको पहिलो प्रहरमा सामुदायिक रेडियो दिदी बहिनी पनि आजका नियमित प्रस्तुति सँगै उपस्थित भएको छ। हाम्रो रेडियोका हरेक प्रस्तुति मार्फत तपाईँको मन जित्ने प्रयास आज पनि जारी रहनेछ। अब हामी राति 11 बजेसम्म तपाईँकै समसाथमा हुनेछौ।

0: रेडियो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठिक पाँच बज्यो।

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी
0: गर्न सक्छौ,
1: गर्न सक्छौ।

नमस्कार सामुदायिक रेडियो दिदी बहिनी पञ्चानब्बे थुप्लो दुई मेगाहर्जले तार पारेको खबर चौतारीमा समाचार कक्षबाट म दुर्गाको हार्दिक स्वागत छ। हाम्रो प्रसारण सेवा पश्चिमाञ्चल क्षेत्रमा प्रत्यक्ष र इन्टरनेट अनलाइनमा www.radiodidibahini.org लगन गरेर संसारभर सुन्न सकिन्छ। खबर चौतारीमा खबर अगाडि बढाउँ। पर्वतको कलाचरमा झण्डै 1 करोड़ लगानीमा अतिथि गृह निर्माण यो प्रसंगबाट समुद्री सतहदेखि 3,300 मिटरको उचाइमा रहेको पर्वत जिल्लाको प्रसिद्ध धार्मिक एवं पर्यटकीय स्थल कलाचल पहाड़मा अतिथि गृह निर्माण गरिएको छ। पर्वत जिल्लाको सबैभन्दा उचाइमा रहेको स्थानमा अवस्थित कलाचल पहाड़मा अध्ययन र अवलोकन अनि घुम्नका लागि आउने पर्यटकलाई लक्षित गरेर रू 1 करोड़ भन्दा बढ़ीको लागतमा अतिथि गृह निर्माण गरिएको हो। एकै स्थानबाट झण्डै 1 दर्जन जिल्ला सदरमुकामको दृश्य अवलोकन गर्न सकिने, विभिन्न पुराण गरिने पनि ओझेलमा परेको पवित्र कलाचल भूमिलाई हिन्दू धर्मावलम्बीको पवित्र तीर्थस्थल धार्मिक गन्तव्यका रूपमा विकास गर्ने उद्देश्य सहित पर्वतको जलझला गाउँपालिकाले आफ्नै बजेटमा 8 कोठे पक्की भवन निर्माण गरेको हो। 8 कोठे कोठामा अट्याच बाथरूम सहित सुविधा सम्पन्न बनाइएको छ। पछिल्लो समयमा धार्मिक तथा अध्ययन र अवलोकन अनि विधाको समयमा घुम्न आउने पर्यटकको संख्या उल्लेखनीय मात्रामा वृद्धि भएको छ। धार्मिक हिसाबले समेत उत्तिकै महत्वपूर्ण मानिने जलजलामा मुक्तिनाथ पीठ हरेश्वर स्वामी कमलनयन आचार्यको आश्रम समेत रहेकाले उहाँको अनुयायीमान समेत त्यहाँ पुग्ने गरेका छन्। गाउँदेखि झण्डै 6 घण्टाको पैदल यात्रा र 3 घण्टाको सवारी साधन मार्फत पुग्न सकिने कलाचरमा अन्य कुनै होटल सुविधा बस्ती नभएकाले अतिथि गृह निर्माण गरिएको जलजला गाउँपालिकाका अध्यक्ष राजु प्रसाद आचार्यले जानकारी दिनुभएको छ। आचार्यका अनुसार योग ध्यान साधनाका लागि आउनेहरूले मात्रै नभई सबै खालका पर्यटकलाई आश्रय सुविधा दिने उहाँले बताउनु भएको छ। अहिले निशुल्क रूपमा दिएको आवास सुविधालाई निश्चित शुल्क तोकेर दिने व्यवस्था गर्न लागि अध्यक्ष आचार्यले बताउनु भएको छ। धार्मिक मात्रै नभई विज्ञान प्रविधि र पर्यटक प्रबन्धनलाई एकसाथ जोड्ने उद्देश्यसहित जलजला गाउँपालिका ले खगोल अध्ययन केन्द्र स्थापना समेत गर्न थालेको छ। जलजला गाउँपालिका ओडा नम्बर 5 र 6 मोदी गाउँपालिका ओडाको संगम स्थलमा रहेको कलाचर हम्पाल क्षेत्रलाई पर्यटकीय गन्तव्यको बनाउन संघीय प्रदेश र गाउँपालिकाको संयुक्त पूर्वाधार निर्माण थालिएको हो। यसअघि भू पोइन्ट खाने पानीको व्यवस्था शौचालय निर्माण र सड़क स्तर उन्नति विद्युत गृह लगायतका सुविधा विस्तार गरिसकिएको छ। म्याग्दीमा शनिबार एक कार्यक्रमको आयोजना गरी 8 राष्ट्रिय महिला दिवस 2083 मनाइएको छ। महिला अधिकार सम्मान आत्मनिर्भरता समृद्ध अभियान भने मूल नारासहित सदरमुकाम बेनीमा महिला अधिकार दिवस मनाइएको हो। शिक्षाका लागि राष्ट्रिय अभियान एनसीई म्याग्दीको आयोजनामा सम्पन्न कार्यक्रममा जिल्ला प्रहरीकाले म्याग्दीका प्रहरी निरीक्षक संगम तिमे सिन्हा पत्रकार तथा जलझला अनलाइन .com का संचालक सम्पादक कृष्ण दुरजीसीले सहजीकरण गर्नुभएको थियो। कार्यक्रमको सहजीकरण गर्दै प्रहरी निरीक्षक तिमिल सिन्हाले पछिल्लो समय फेसबुक मोनिटराइजनको नाममा सामाजिक सञ्जालबाट हिंसा भइरहेको सचेत रहनुपर्ने बताउनु भएको छ। प्रहरी निरीक्षक तिमिल सिन्हाले सामाजिक सञ्जाल फेसबुक म्यासेन्जर व्हाट्सएप भाइबर इमो लगायतका प्लेटफर्मबाट ठगी गर्ने क्रम बढेसँगै डिजिटल हिंसा समेत वृद्धि भएको बताउँदै मोबाइल स्क्रिन सेयर र कम्प्युटरमा एनी डेस्कबाट आईडी पासवर्ड ह्याक गरेर ठगी गर्ने क्रम बढेकाले सचेतना अपनाउनु पर्नेमा जोर दिनुभयो। पछिल्लो समय ब्याङ्कको नाममा केवाईसी अपडेटको बहानामा फोन गरेर ओपिटी नम्बर पैसा हाल्न लगाउने, विभिन्न पार्सल आएको आइफोन परेको भन्ने, मायाको चिन उपहार लगायतका नाममा ठगी लुटपाट बढ़ेको भन्दै व्यक्तिगत जानकारी समेत आफ्नो परिवारलाई समेत जानकारी नगराउन उहाँले आग्रह गर्नुभएको छ।
कार्यक्रममा सहजीकरण गर्दै पत्रकार जोशीले सामाजिक सञ्जाल फेसबुक पेजमा आउने विभिन्न विज्ञापन क्लिक नगर्न जुथाभावी लाइक कमेन्ट नगर्न आग्रहसहित होशियारीपूर्वक सामाजिक सञ्जालको प्रयोग गर्न सुझाव दिनुभयो। सामाजिक सञ्जालमा सकेसम्म व्यक्तिगत र पारिवारिक जानकारी नराख्न, यदि राख्न मन लागेमा त्यसलाई प्राइभेट राख्नुपर्ने जानकारी उहाँले दिनुभयो। उक्त कार्यक्रममा प्रहरी निरीक्षक मिश्राले साइबर अपराध, अनलाइन ठगी, कानून व्यवस्था, यसबाट बस्ने उपाय, पत्रकार जोशीले सामाजिक सञ्जाल फेसबुकको प्रयोगबारे सहजीकरण गर्नुभएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका कार्यवाहक प्रमुख दिल कुमारी खत्रीले डिजिटल हिंसा र अनलाइन ठगीबाट बच्नका लागि सचेत हुनुपर्ने बताउनु भएको छ। म्याग्दीको धौलागिरी गाउँपालिका तीन स्थित पार्वती आमा समूह सामुदायिक वन क्षेत्रमा एक पुरूषको शव फेला परेको छ। गाउँपालिका उपाध्यक्ष रेशम पुनले प्रहरीलाई जानकारी गराए अनुसार प्रहरी चौकी मुनाबाट प्रहरी सहायक निरीक्षक विक्रम तिवारीको कमाण्डरमा दुईजना टोली घटनास्थलमा खटिएका छन्। घटना टोलीले घटनास्थलको सुरक्षा र आवश्यक प्रक्रिया अघि बढ़ाइएको जानकारी प्राप्त भएको छ। घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट प्रहरी निरीक्षक सागल तिमिसिनाको कमाण्डरमा पाँचजना प्रहरी टोली घटनास्थलतर्फ खटिएको जानकारी प्राप्त भएको छ। म्याग्दीको बेनीमा राष्ट्रिय लोक बहुजन चुटकिला संरक्षण प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति म्याग्दीले तेस्रो वार्षिक साधारण सभा र दोस्रो अधिवेशनबाट भीमकुमारी भण्डारीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ। समितिको तर्फमा उपाध्यक्ष विक्रम श्रेष्ठ, द्वितीय उपाध्यक्षमा कल्पना बरुवाल, महिला उपाध्यक्षमा पुष्प थापा, सचिवमा हरि नारायण सुवेदी र कोषाध्यक्षमा भावना पौडेल रहनु भएको छ। कार्य समिति सदस्यमा मन्दिरा पौडेल, देवी पौडेल, चन्द्रबहादुर खत्री, कमलनाथ सुवेदी, श्रीलाल सुवेदी, सूर्य दत्त शर्मा, लोकनाथ आचार्य शर्मा, पशुराम सुवेदी, कमल आचार्य, श्री जुना भण्डारी, विष्णु भण्डारी, जुनाथ जोशी, नेत्र सुवेदी, चन्द्रबहादुर जोशी, मीन बहादुर बानिया, हरिकला सापकोटा, बुद्धिमाया शेर पूर्जा, सीता भण्डारी निर्वृत निर्वाचित हुनुभएको प्रथम उपाध्यक्ष विक्रम श्रेष्ठले जानकारी दिनुभएको छ। अधिवेशनको राष्ट्रिय लोक भजन चुटकिला संरक्षण प्रतिष्ठान नेपाल केन्द्रीय वरिष्ठ उपाध्यक्ष प्रेमराज अधिकारीले उद्घाटन गर्नुभएको थियो। यति बेला सामुदायिक रेडियो दिदीबहिनी 95.2 मेगाहर्जले तयार पारेको खबर चौतारी अहिले तपाईँ सुन्दै हुनुहुन्छ। खबर चौतारीमा खबरको क्रम बाँकी नै छ। केही क्षणको छोटो व्यापारिक विश्राम पछि आउँछौ। हामीलाई सुन्दै गर्नुहोला।

सुरक्षाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बीमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौ।

0: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा।
1: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार सेवाहरू
1: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
0: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यु नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
1: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
0: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
1: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
0: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
1: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7-78, 582-7-79, 582-7-80।

0: भने यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
0: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर,
0: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39691।
2: वनमा त आगो लागेछ, निभाउन जाउ न।
3: हो त नि, एउटा सुनिलो लापरवाहीले सिङ्गो बनाइसका पनि हो।
4: हाम्रो वन, हाम्रो धन, डढेलो बाटो जोगाउन गरौँ जतन। वनमा डढेलो लगाउनु कानूनी अपराध हो। डढेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौ।
5: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
6: हुन्छ मुटु नारी कोनी चल्छ उसै गरी चो, हाँक्न सक्छन् घर देश फरक अनि कहाँ भो, नयाँ नेपाल निर्माणमा जुटेका छन् बराबरी, हक अधिकारबाट वञ्चित नहुन् है कसै गरी।
7: सुनिश्चित महिला अधिकार नै सुसम्पन्न नेपालको पूर्वाधार हो।
8: जनहितका लागि नेपाल सरकार, महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग, रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुष्मा नगरपालिका पर्वत।
9: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082, अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
12: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
11: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
12: अध्यापन हुने विषयहरू
11: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै